0: मुस्कुराउनुस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778। भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855752555 र 0557516055 टोल फ्री नम्बर 16605152107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
0: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
7: राष्ट्रको लागि बक्सिङ,
8: स्वास्थ्यको लागि बक्सिङ,
7: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
8: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
7: समय बिहान र बेलुका।
8: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 9841065649 9841065649।
7: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: यो CIN को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल जेठ 26 गते मंगलबार, जुन 9 तारीक सन 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको नवमी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: दिल्लीबाट फर्किएको साता दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै, संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति। एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव।
3: सड़क बत्तीको मात्रै 10 अर्ब बक्यौता, 1/4 लागू औषध संघ सम्बन्धित मुद्दाहरू, प्रदेश र स्थानीय तहलाई 4 खर्ब बढ़ी अनुदान।
2: बाघ गणना सकियो, गैंडाको गणना रोकियो, साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, करका दर हेरफेर र बजेट पूर्व सूचना चोहाएको भन्दै छानबिन गर्न माग।
3: फिलिपिन्सको दक्षिण क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु, सयौं घाइते। इरान र इजरायल बीच तत्कालका लागि एकअर्कामाथिको आक्रमण रोक्ने घोषणा। क्युबामाथि अमेरिकी प्रतिबन्धको राष्ट्रसंघद्वारा आलोचना।
2: र एसियन छनौटमा पराजित रहँदै नेपाल च्याम्पियन एन्फा पदाधिकारीहरूलाई विश्वकप हेर्न जान रोक। तेस्रो जय कुमार नाथ शाह स्मृति क्रिकेटमा पुलिस अनि डीएबी फाइनलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा निर्वाचनका लागि व्यवस्थापन विधेयकमा गरिएको प्रस्तावको प्रसंग।
3: निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहमा उम्मेद्वार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचन बाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ। निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न भनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारलाई अन्य निर्वाचनमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो। विधेयकको मस्यौदा जेठ 19 गते आयोगबाट स्वीकृत भई गृह मन्त्रालय पठाइएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ़न सकेको छैन। एकीकृत कानून तर्जुमा भएमा निर्वाचन सम्बन्धी 8 कानून खारेज संशोधन हुनेछन्। आयोगले मौजूदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धामा बन्देजको व्यवस्था प्रस्ताव गरेको हो। विधेयक मसुदाको दफा 76 उम्मेद्वार हुन नपाउने सम्बन्धी व्यवस्थामा भनिएको छ, संघीय संसद, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार हुन सक्ने छैन। तर यस्तो व्यक्ति सोही कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद, तर सोही निर्वाचन क्षेत्र वा तहमा हुने सोही पदको उम्मेद्वार उपनिर्वाचनमा भने उम्मेद्वार हुन सक्ने व्यवस्था गरिनेछ। चुनावमा पराजित व्यक्ति उपनिर्वाचन बाहेक अन्य तहको निर्वाचनमा भाग लिन बन्देज भए पनि प्रतिनिधि सभा वा प्रदेश सभाको समानुपातिक बन्द सूचीमा भने रहने व्यवस्था छ। यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचनलाई व्यवस्थापकीय रूपमा चुस्त बनाउन निर्वाचन व्यवस्थाको एकीकृत कानून अनिवार्य रूपमा अघि बढ़ाइएको समेत बताउनु भएको छ।
2: यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको हिजोको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ। संसदको गतिरोध हटाउन राष्ट्रपा सभापति रवि लामिछानेले बैठक बोलाउनु भएको थियो। बैठकमा विपक्षी दलका नेताहरूसँग संसदको अवरोध हटाउने बारे छलफल भए पनि कुनै सहमति हुन नसकेको हो। यद्यपि विपक्षी दलका नेताहरूले बैठकलाई सत्तारूढ़ दलको सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन्। 18 देखि 22 जेठसम्म 5 दिने भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्नुभएको थियो। त्यसपछि संसदको अवरोध हटाउन उहाँ अग्रसर हुनुभयो। जेठ 17 प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवादास्पद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई सच्याउनु पर्नेमा जोड़ दिएका छन् र अडान छोडेका छैनन्। सर्वदलीय बैठकमा सहभागी रासोपा सहमहामन्त्री विपिन आचार्यले सत्तारूढ़ दलका नेताको जिम्मेवारी बोध गरेर सर्वदलीय बैठक बोलाइएको बताउनुभयो। भारतबाट फर्किएपछि आइतबार लामिछानेले प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको थियो। नेकपा सांसद वर्षमान पुनले रासोपा सभापति लामिछानेले सत्तारूढ़ दलका तर्फबाट अन्य राजनैतिक दलसँग गरेको प्रयास राम्रो भएको बताउनुभयो। हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि अगाडि बढ़न सकेन र बैठकमा नेताहरूले अहिले बैठक रोकेर संवाद अगाडि बढ़ाउनु पर्ने माग गरेका थिए। यसैबीच संसदीय समितिलाई प्रभावकारी बनाउन जनता र सरकारवालाको भूमिका महत्वपूर्ण रहेको शिक्षा समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले बताउनु भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले समितिको काम कार्यवाहीलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढ़न खोजेको बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल सामुदायिक सूचना नेटवर्क सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा सरकारवालासँग गरेको छलफलको प्रतिवेदन बुझ्दै सभापति शेरचन्दले हिजो यस्तो बताउनुभयो। सबैभन्दा धेरै विधेयक आउने समिति शिक्षा स्वास्थ्य तथा सूचना समिति भएको विगतको छलफल र गतिविधिबाट देखिने भन्दै आफू सभापतिको रूपमा आएपछि संसदीय समितिको काम कसरी प्रभावकारी बनाउने भन्ने बारेमा योजनाबद्ध रूपमा लागि परेको उहाँको भनाइ छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा समितिमा छलफल शुरू भएको जानकारी गराउँदै सभापति शेरचन्दले अब विज्ञसहित सांसद बीचमा छलफल चलाउने तयारी भएकाले पनि अकुराब सीआईएनले तयार पारेको प्रतिवेदनले छलफललाई अझ गहिरो र वृहत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
5: अब यो अस्तिको डिस्कसन वाज अल्सो फ्रुटफुल। हामीले धेरै फोरेन्सिक सम्बन्धी विज्ञहरूलाई फेरि डिस्कसन गऱ्यौँ, उहाँहरूले दिएको बुदाहरू पनि मैले आफैले पनि टिप्याएको छु। धेरै कुराहरू मैले आफैले त्यो विधेयक रिभ्यू गर्दाखेरि पनि यो दफामा यो उपदफामा चेन्ज गर्नुपर्नेहरू भनेको छु। हाम्रो अरू मानिनेज्यूहरूले पनि राख्नु भएको छ त्यो कुराहरू। सबैजना डिफ्रेन्ट फिल्डको हुनुहुन्छ त्यहाँ होइन। त्यस्तै गरेर सैद्धान्तिक छलफल एक चरणमा भइसकेको छ। अब चाहिँ नेक्स्ट मिटिङमा चाहिँ बैठकमा चाहिँ हामीले चाहिँ दुई चारजनालाई ह्यान्ड आउट गरिसकेका छौँ कि आएर उहाँहरूले पनि प्रेजेन्ट गर्नुहुन्छ, उहाँको पोइन्ट अफ भ्यूहरू दिनुहुन्छ एक्सपर्ट्सहरूले, अनि त्यसपछि दफावार छलफल हुन्छ। त्यसमा यसले पनि इनपुट यसको पनि इनपुट हुन्छ। हजुर,
2: फोरेन्सिक विधेयकको बारेमा समितिमा छलफल शुरू भएको छ। बैठकमा सांसदहरूबाट कुरा आएको, अब विज्ञसहितको बैठक पनि छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो। आगामी दिनमा पनि सीआईएनले कानून निर्माणमा जनता र सरकारवालालाई संसद र सांसदसँग जोड्न पुलको भूमिका खेल्दा आफूलाई खुशी लाग्ने सभापति शेरचन्दको भनाई रहेको छ। अकुराब सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवालाको बीचमा जेठ एघारमा विशेष संवाद श्रृंखला हेलो सांसदमा छलफल गरेको थियो। छलफलमा आएका निष्कर्षहरू संसदीय समितिका सभापति शेरचन्दलाई बुझाइएको हो।
3: क्रियाशील सदस्यता अध्यावधिको विषयले कांग्रेसको गुट विवाद फेरि सतहमा आएको छ। पार्टीले डिजिटल प्रणाली मार्फत सदस्यता अध्यावधिक अभियान सञ्चालन गरिरहँदा सदस्यको संख्यामा ठूलो गिरावट आएपछि यो विवादले कांग्रेसको राजनीतिक तरंगित बनेको हो। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीका अनुसार हिजो साँझसम्म 5,02,381 जनाले डिजिटल अध्यावधि गरिसकेका छन्। उहाँले भन्नुभयो, अघिल्लो साता भन्दा यो साता एकदमै धेरैले अध्यावधि गर्नुभएको छ। यो उत्साहप्रदक नै छ। 15 महाधिवेशनको नेतृत्व संघर्षसँग जोड़िएकाले सदस्यता विवाद थप चर्किने सम्भावना छ। वैशाख 1 गतेदेखि शुरू भएको अभियानको समयसीमा जेठ 28 सम्पन्न हुँदैछ। कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्यता थिए। तीमध्ये सबैभन्दा बढ़ी बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट थिए। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर सञ्चालन गरेको जिल्ला अधिवेशन सम्पन्न गर्दै हाल 56 जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ। 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको राष्ट्रपतिले जनाएको छ भने शनिबार र आइतबार गरी दुई चरणमा जिल्ला अधिवेशन आयोजना भएको थियो। शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने भनी आइतबार शुरू भएका 28 जिल्ला मध्ये अधिकांशमा नयाँ कार्य समिति चयन भएका छन्। राजसपाका प्रवक्ता मनिष शाहका अनुसार सोही प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र उदयपुरमा निर्वाचनको तयारी भइरहेको र मध्य प्रदेशका महोत्तरी रौतहट सिरा पर्सा र सर्लाहीमा निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको पनि राजसपाले जनाएको छ। आजदेखि राजसपाले प्रदेश अधिवेशन शुरू हुने बताएको छ।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वन कार्यालयहरूमा काठ लगायतका सामग्रीको लिलाममा सजिलो बाटो खोजिँदै
7: रूखो पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि, समय लाग्ने, बीचमा दलाली पार्टी छिर्ने, यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठ दाउरा छिटो निस्किन पनि हाम्रो एजम्पसन हो।
3: बाघ गणना सकियो, गैडाको गणना रोकियो, साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, कर का दरमा हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
10: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
9: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सड़क बत्तीको मात्रै 10 अर्ब बकेता शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। सड़क बत्ती बाले बाफत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7 अर्ब 94 करोड़ 87 लाख 54 हजार बकेउता र त्यसको 25% जरिवाना सहित कुल 9 अर्ब 93 करोड़ 59 लाख 43 हजार तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सड़क बत्ती सहितको बक्यौदा महसुल उठाउन राहतका मातहतका निकायलाई निर्देशन दिएपछि प्राविधिक र स्थानीय तह फेरि आमने सामने हुने देखिएका छन्। प्राधिकरण र स्थानीय सरकार बीच सड़क बत्तीको महसुल विवाद वर्षौंदेखिको पुरानो हो। त्यस्तै एक चौथाई फौजदारी मुद्दा लागू औषध कसूरका शीर्षकको खबर छ। नेपालमा लागू औषधको कारोबार चिन्ताजनक रूपमा बढ़ेको छ। लागू औषध सम्बन्धी मुद्दाको बढ़दो दरले यसलाई पुष्टि गरेको हो। चालू आर्थिक वर्षको अहिलेसम्म मुलुकका अदालतमा फौजदारी अभियोगसँग सम्बन्धित 20,708 मुद्दा फैसला भएकोमा 5,061 मुद्दा लागू औसत कसुरका छन् जुन कुल फौजदारी मुद्दाको 24.44% हो। त्यस्तै वीरगंजका मेयर सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर छ भने सुदूरपश्चिममा कांग्रेस संसदीय दलको विवाद मिलाउन मन्त्रीमण्डल फेरबदल शीर्षकमा खबर छ। त्यस्तै भित्री पृष्ठमा मधेस सधैँ आगलागीको जोखिममा 14 जिल्लामा 173 मृत्यु नियन्त्रणको उपाय न्यून शीर्षकमा खबर छ भने ब्रिटिश गोर्खाबारे नेपाल बेलायत मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ। त्यस्तै मोबाइलको क्षतिपूर्ति माग्दै विद्यार्थीले प्रदर्शन गरेको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ। त्यस्तै सुनकोशी मरिनमा नयाँ टेण्डर शीर्षकमा नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ।
2: गोर्खापत्र दैनिकको भित्री पन्नामा साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जा शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको दायरा विस्तार गर्दै लघु साना तथा मझौला व्यवसायीलाई अधिकतम 10 लाख रूपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो। राष्ट्र बैंकले सोमबार हिजो विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्ग निर्देशन 2078 संशोधन गर्दै डिजिटल कर्जाको सीमा बढ़ाएको हो। यसअघि डिजिटल कर्जाका अधिकतम सीमा 5 लाख रूपियाँ रहेकोमा अब व्यावसायिक प्रयोजनका लागि 10 लाख रूपियाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ। प्रदेश र स्थानीय निकायलाई 4 खर्ब 24 अर्ब अनुदान दिएको बारेमा अर्को खबर छ। अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत 4 खर्ब 24 अर्ब 27 करोड़ 74 लाख रूपियाँ विनियोजन गरेको हो। आर्थिक वर्ष 2083-84 लागि गरिएको यो विनियोजनमा समानीकरण अनुदानतर्फ 1 खर्ब 51 अर्ब 70 करोड़, सशर्ततर्फ 2 खर्ब 45 अर्ब 81 करोड़, विशेष अनुदानतर्फ 13 अर्ब 22 करोड़ र पूंजीगत प्रकृतिको समपूरक अनुदानतर्फ 13 अर्ब 53 करोड़ रूपियाँ रहेको छ। बक्यौता असुलीमा लाग्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको बारेमा पनि खबर छापिएको छ। सन्दर्भ विश्व ब्रेन ट्यूमर दिवस, बढ़दै ब्रेन ट्यूमरका बिरामी शीर्षकमा सरोज ढुंगेलले लेख्नुभएको खबर छापिएको छ। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको तथ्याङ्कले देखाउँछ। नेपालमा गत वर्ष देशभर 3,000 जना ब्रेन ट्यूमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामी मध्ये पुरूषको संख्या महिलाभन्दा बढ़िरहेको देखिएको छ। ब्रेन ट्यूमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने, रिंगटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण देखिने विज्ञहरू बताउँछन्। मदिरा सेवन, सुर्तीजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्यूमरको कारकका रूपमा लिन सकिने विज्ञहरूको भनाइरहेको छ। बाघ गणना सकियो, गैंडाको चाहिँ रोकियो शीर्षकमा नितु घलेले लेख्नुभएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा यस वर्ष नेपालमा बाघ र गैंडा दुवैको गणना गर्ने योजना रहे पनि आर्थिक स्रोत, जनशक्ति अभाव तथा उच्च जोखिमका कारण गैंडा गणना हुन सकेन। गत डिसेम्बरदेखि मार्चसम्म बाघ गणना सम्पन्न भए पनि गैंडाको गणना स्थगित गरिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले परम्परागत शैलीभन्दा वैज्ञानिक विधि अप्नाएर आगामी गणना गर्ने तयारी भइरहेको बताएको छ। विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार बाघको तुलनामा गैंडा गणना बढ़ी जोखिमपूर्ण रहने गर्दछ। भित्री पन्नामा छापिएको अर्को खबर छ, करको हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा यो खबर छापिएको छ भने अर्को खबर पनि छ, मन्त्रालय गाभिँदा 6 सचिव जगेडा शीर्षकमा सरकारले 25 मन्त्रालयलाई घटाएर 18 कायम गर्दा 6 सचिव अतिरिक्त अर्थात जगेडामा परेका छन् भने केहीको सरूवा गरिएको छ। मन्त्री परिषद बैठकबाट अतिरिक्त समूहमा राखिएकाहरूमा लोकनाथ पौडेल, कृष्ण हरिपुष्कर, हरिप्रसाद मैनाली, डाक्टर गोविन्द प्रसाद शर्मा, दिलीराम शर्मा र डण्डुराज घिमिरे हुनुहुन्छ। सरकारले कार्य सञ्चालन नियमावली ल्याउँदै मन्त्रालयको संख्या 22 घटाएर 18 बनाएको थियो। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा, वीर अस्पताल व्यथितीको चाङ शीर्षकमा सकसमा बिरामी छन्, अर्जुन पौडेल र विशाल कार्कीले लेख्नुभएको खबर हो। स्वास्थ्य बीमाको औषधिका सम्बन्धमा पहिले भीसी, रजिस्ट्रार, डाइरेक्टर, रेक्टर हुनुहुन्थ्यो, समूहमा जुनसुकै निर्णय लिँदा सजिलो हुन्थ्यो, अहिले म एक्लैले निर्णय गर्ने अधिकार छैन, मैले दैनन्दिनका सेवा नरोकिने गरी काम गर्ने हो, कार्यवाहक निर्देशक डाक्टर प्रभा चापागाईले बताउनु भएको छ। चीनबाट फर्किएको साता दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। तीन दिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जान लाग्नु भएको हो। मन्त्री खनाल 31 जेठमा चार दिने भ्रमणका लागि चीन जाने तयारी छ। द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने जानकारी दिइएको छ। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ। करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग विपक्षी दलका सांसदहरूले गरेका छन्। नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा कार्यान्वयनमा आएको बारेमा खबर छापिएको छ भने दुई वर्षदेखि टहरामै 22 थामी परिवार शीर्षकमा यो खबर छापिएको छ। रामेछापबाट नवराज श्रेष्ठले लेख्नु भएको हो। अनि अर्को खबर नागरिक दैनिकमा छापिएको छ, तात्दै पृथ्वी नयाँ रेकर्डको आकलन शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको हो। विश्व मौसम संगठनको प्रतिवेदन अनुसार 5 वर्षभित्रै आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसत भन्दा 3 गुणाले बढ्नेछ। नेपाली युवालाई सवा अर्बको चिट्ठा शीर्षकमा अर्को खबर छ। 4 वर्ष अघि सुन्दर भविष्यको खोजीमा नेपालबाट संयुक्त अरब इमिरेट्स यूएई पुगेका 26 वर्षीय तयब खानले 3 करोड़ दिराम अर्थात 125 अर्ब रूपियाँ बराबरको चिट्ठा जित्नु भएको हो। आबुधाबीमा बसोबास गर्दै आउनुभएका खान यूएई लटरीको लकी डे ड्रको ज्याकपट प्रणाली अन्तर्गत ग्रान्ड पुरस्कार जित्ने पहिलो व्यक्ति बन्नु भएको पनि उल्लेख गरिएको छ। निजामतीमा हलचल आएको अर्को खबर भुवन शर्माले लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको हो। प्रदेश र स्थानीय तहलाई 4 खर्ब 24 अर्ब वित्तीय हस्तान्तरण भएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
15: साझा खबरमा अब विदेशका खबर। इरान र इजरायलले एकअर्का विरूद्धका सैन्य आक्रमण तत्कालका लागि रोक्ने बताएका छन्। अप्रेलमा भएको युद्धविरामपछि पहिलो पटक दुवै देश बीच प्रत्यक्ष रूपमा मिसाइल तथा हवाई आक्रमण रोक्ने मौखिक सहमति बनेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालका लागि देशले आक्रमण रोकेको बताउनु भएको हो। तर इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको स्पष्ट पार्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संयुक्त राष्ट्र संघका मानव अधिकार उच्चायुक्त वोल्कर ट्रकले क्युबामाथि अमेरिकाले हालै लगाएका प्रतिबन्धहरूको आलोचना गर्नुभएको छ। ट्रकले अमेरिकी प्रतिबन्धका कारण क्युबाको अर्थतन्त्रमाथि बढ़दो दबाव परेको र त्यसको प्रत्यक्ष असर जनस्वास्थ्य क्षेत्रमा देखिएको समेत बताउनु भएको हो। विशेष गरी बालबालिका माझ मृत्युदर बढ़ेको सम्बन्धमा आएका प्रतिवेदनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ र दक्षिण फिलिपिन्सको समुद्री क्षेत्रमा हिजो गएको 7.8 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा 35 जनाको मृत्यु भएको छ। भूकम्पमा 200 भन्दा बढ़ी घाइते भएका छन्। फिलिपिन्स मा आएको यो सबैभन्दा ठूलो र शक्तिशाली भूकम्प मानिएको छ। त्यसमा कैयौं संरचनाहरू क्षतिग्रस्त भएका छन्। उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा परिचालन गरी उद्धारको काम जारी राखेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ। सिंगापुरमा हिजो भएको फाइनल स्पर्धामा नेपालले चिर परिचित प्रतिद्वन्दी हङकङलाई डकवर्थ लेविस नियम अनुसार 19 रनले हराउँदै च्याम्पियन ट्रफी हात पारेको हो। हङकङले विश्वभरमा 7 विकेट गुमाउँदै 188 रनको बलियो योगफल बनाएको थियो। पहिलो इनिङ्समा हङकङका दुई खेलाड़ीले अर्धशतक बनाएपछि बलियो स्कोर बनाएको हो। 20 एसियन खेलकुद छनौटमा नेपालका ओपनर कुशल भुर्तेल सर्वोत्कृष्ट खेलाड़ी बन्नु भएको छ। म्यान अफ द सिरिज हुने क्रममा उहाँले 4 खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीलाई अमेरिका मेक्सिको र क्यानाडामा हुने फिफा विश्वकप 2026 सहभागी हुन रोक लगाएको छ। राखेपाले गत वैशाखमा बिना शर्त एन्फामाथिको प्रतिबन्ध फुकुवा गरेको थियो र नेपाल पुलिस स्कूल अनि सुशील केडिया स्कूल जीएबी तेस्रो जयकुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको इन्टर स्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन्।
15: वन क्षेत्रबाट काटिएका वा बरामद गरिएका सामग्री व्यवस्थापनका लागि चालिएका कदम र प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा व्हाइट कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा आइपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् प्लास्टिक टेक छोयो कि चल्यो
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब वन क्षेत्रको उत्पादन र व्यवस्थापनको कुरा देशभरका वन कार्यालयमा पुग्ने हो भने जहाँ पनि काठ मोटरसाइकल साइकल लगायतका सवारी साधन वर्षौंदेखि अल्पत्र परेको देखिन्छ यसको कारण र व्यवस्थापनका लागि चालिएका कदमका बारेमा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँग हामीले कुराकानी गरेका छौं
7: करिकरी हामीले 90% सल्भ गरेका छौँ अब तपाईँ चितवन वन कार्यालयभित्र पुराना कुहिएका काठ हाम्रो कम्पाउन्डभित्र छैन
2: तपाईँको पनि होला अरू
7: होइन अरू धेरैतिर घटेका छ त म धादिङमा त धादिङ जिरो गरेर आएँ म
2: शून्यमा झार्ने नझार्ने भन्ने कुरा त्यो
7: त्यो पनि पर्छ उहाँको नै पर्छ केही अदालती प्रक्रियामा अड्केका छन् केही आदेश लिनुपर्ने हुन्छ यस कारणले चाहिँ अब हामीसँग कहाँ समस्या छन् भने अब तपाईँ डिभिजन वन कार्यालयभित्र रहेका चाहिँ पुराना गाडी व्यवस्थापन साइकल अहिले अब हामी यो तुरन्त हुँदो रहेछ कसुरजन्य वन यो बरामदी सवारी साधनको ऐन योजना छ वन गृह मन्त्रालयले जुन ऐन ल्याएको छ त्यसको प्रक्रियामा छिरेर अब अहिले तपाईँ चितवन वन कार्यालयभित्रको म उदाहरण लिन्छु सिम्बल तपाईँ एजेन्सन गर्न सक्नुहुन्छ पुराना काठ चाहिँ तपाईँले करि करि पाउनुहुन्न एकदम नेग्लिजेबल छ थोरै एक दुई लट बाँकी छ त्यो हामी सक्छौँ चाँडै सक्छौँ यस्तै गरी म मात्रै होइन
2: त्यो अभियान चलाउने सूत्र चाहिँ के रहेछ त
7: त्यो त यसो आफै अब अहिले गएर गएपछि खोतलास गर्ने डाटा खोज्यो पुरानो फाइल मुद्दा खोलो मुद्दाको प्रक्रिया कहाँ पुगेको छ आदेश के भएको छ अब भन्न कुनै गाडीमा काठ लिएर आएर बरामद भयो गाडीबाट कार बरामद भयो कार चाहिँ हामीले आजकल चाहिँ के गर्छौँ पछिल्लो पटक के गरेका छौँ भने कार चाहिँ हामी सबभन्दा पहिले लिलाम गरिदिइहाल्छौँ मुद्दा चल्दै गर्छ मुद्दा र थुन्चेको आदेश भइसकेपछि कार चाहिँ सडीगढी जाली भनेर जाने हुनाले भनेर अहिले म मात्रै होइन सबैसो डिभिजन बनकाले सबैसो अदालतले कार्डलाई लिलाम अब सहमत छ तपाईँको पछिल्लो पटक त्यो देख्नुहुन्न पुराना नउठेका काठहरू छन् त्यसको फेरि छुट्टै पाटो छ त्यो पनि तपाईँको अब अहिले प्रदेश सचिवको नेतृत्वमा अर्को एनले पनि संशोधन गरेका छ जस्तै सालका काठहरू अनि नरम प्रजाति काठहरूलाई चाहिँ 2 वर्ष 3 वर्ष 4 वर्ष क्याटेगोरी हेरेर त्यो वर्षभित्र पनि पटक पटक सूचना निकाल्दा पनि ननिक्लेमा त्यसले चाहिँ मूल्य नै फरक कायम गरेर जस्तो अहिले 1000 रुपियाँको सालको प्रति सेटी तिर्नुपर्छ भने 500 हो कि 300 कि 200 अथवा शून्य मूल्य कायम के गर्ने हो त्यो चाहिँ एउटा कमिटी छ त्यो कमिटीलाई अथोरिटी दिएर त्यो पनि सफा गर्नुपर्छ भन्ने खालको अभियानमा छौँ अलिकति चाहिँ वन कार्यालयको प्रमुखको टिमको चाहिँ भूमिका प्रमुख मात्र नभनौ त्यहाँको टिमको पनि अलिक महत्वपूर्ण भूमिका त हुन्छ नि तर अहिले म तुरन्त तुलनात्मक
2: आशा जस्तो प्रदेश सरकार अथवा संघीय सरकारले काठ त्यस्तो कुनै फेला पर्यो केही सामान घाटगतिमा रह्यो भने त्यसको तत्काल गर्नु भन्ने खालको त्यो निर्देशन खालको दिनु आवश्यक अथवा भइराखेको अभ्यास
7: दिन्छ अभ्यास वन मन्त्रालय संघीय वन मन्त्रालयले प्रदेश वन मन्त्रालयले हरेक मन्त्रालय निर्देशनलाई हामीलाई तालिम गोष्ठी जो हाम्रो समीक्षा हुन्छ योजनामा हामी गइरहन्छौँ
2: त्यसो भए गाली खाने काम चाहिँ किन गर्छ
7: प्रक्रियामा भइरहेछ मैले तपाईँलाई भने नि एउटा कुरो नियावलीले त्यसले चाहिँ एउटा दिएको छ प्रावधान
2: त्यसमा के छ
7: त्यसमा चाहिँ जस्तो कि घाटगतिमा रहेका लामो समयदेखि रहेका काठहरू नबिके नउठेको खण्डमा त्यसलाई चाहिँ प्रदेश सचिवको नेतृत्वमा एउटा कमिटीले मूल्याङ्कन गरेर डिभ्यालुएसन गर्ने सक्ने एउटा अधिकार दिएको छ दोस्रो अहिले खडै लिलाम पहिला अलिक टाइट थियो अहिले खडा लिनुको प्रावधान चाहिँ पहिला चाहिँ नरम काठमा मात्रै भन्ने थियो त अहिले प्रदेश सचिवको नेतृत्वमा उहाँलाई जिम्मेवार बनाएर चाहिँ खडै रुख लिलाम पनि गर्न सक्ने प्रावधान व्यवस्था भयो अब इम्प्लिमेन्ट गर्न सक्यो भने खडै लिलाम गरिदिन सक्यो भने
2: खडै लिलाम भने कस्तो खालको फेरि
7: जस्तो रुखहरू ठाडो हुन्छ या ढलेका रुखहरू हुन्छ उनीहरूको चाहिँ भ्यालुएसन गर्ने भ्यालुएसन गरेर फिक्स मूल्य
2: गतिमा नराखेर
7: सिधै तपाईँको ठेकदारलाई चाहिँ अहिले चाहिँ हामी के गर्छौँ भने रुखको कटान गर्नुभन्दा अगाडि छपान नाप्ने चेक जाँच गरेर गर्छौँ अनि काट्छौँ काटेपछि घालगतीमा ल्याएर बल्ल धाङदाङ 1000 से 1200 CFT 1000 देखि 1500 CFT धाङदाङ बनाएर हामी काठ बिक्री गर्छौँ तर यदि खडै लिलाम गरिदिन सक्यो भने तपाईँको रुखी खडा लिलाम हुन्छ त्यसपछि उसले सुरुमै कटानभन्दा अगाडि नै रुखको पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि समय लाग्ने बीचमा दलाली पार्टी छिर्ने यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठ दाउरा छिटो निस्किनु पनि हाम्रो एजम्पसन हो
3: डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
17: दिल्लीबाट फर्किएको साता दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव
3: सड़क बत्तीको मात्रै
2: 10 अर्ब बकेउता एक चौथाई लागू औषधसँग सम्बन्धित मुद्दा प्रदेश र स्थानीय तहलाई 4 खर्ब भन्दा बढ़ी अनुदान
3: बाघ गणना सकियो गैडाको गणना रोकियो साना

0: नाको मृत्यु संयौं घाइते इरान र इजरायल बीच तत्कालका लागि एक अर्कामाथि आक्रमण रोक्ने घोषणा
1: र यस दिन छनौटमा अपराजित रहँदै नेपाल च्याम्पियन इन्फा पदाधिकारीलाई विश्वकप हेर्न जान रोक।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो पटकको बैठकमा फेरि सांसदहरूलाई स्वकीय सचिव दिनुपर्ने माग उठेको छ र सरकारले भने दलहरूसँगको अनुरोध र उनीहरूले दिएको सुझावका आधारमा निर्णय गर्ने भनेर केही समय अगाडि हरेक राजनैतिक दलहरूलाई स्वकीय सचिव चाहिन्छ भने निवेदन हाल्नु भनेर भनेको थियो। यहाँ दुईजना व्यक्ति सांसद जस्ता देखिन्छन्, एउटा घरको भवनको भित्रपट्टि कतै एकअर्काको बीचमा कुराकानी गरिराखेका जस्ता देखिन्छन् र यसै सन्दर्भमा अहिले सांसदहरूले च्याट जीपीटीलाई नै धेरै काम लगाएर पढेको भन्दै आलोचना पनि भइराखेको छ। भलै यो च्याट जीपीटीको प्रयोग स्वकीय सचिव नभएर हो या उनीहरूको शोकको सन्दर्भ हो, त्यो पनि अर्को विषय बहस भइरहेको छ। दुईजना बीच संवाद चलिरहँदा एकजना सांसदको हातमा मोबाइल छ र उनले चाहिँ नजिकै रहेका अर्का सांसदलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, च्याट जीपीटीलाई लौ भाइ देश बनाउन बनाऊ त नि, आफैले भन्नु पर्या छ, स्वकीय सचिव नै छैन भने।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। कार्यक्रम जीवन रक्षामा विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कारवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि यो कार्यक्रम प्रसारण गर्ने गर्छन्। दिगो विकास तथा अनुसन्धान केन्द्रका महासचिव रोशना सुवेदीसँग सहकर्मी सुशीला श्रेष्ठ कुराकानी गर्दै हुनुहुन्छ।
1: नेचुरल रिसोर्सको हिसाबले त हामी धेरै धनी छौं, तर वातावरण अहिलेको प्रदूषणकै कुरा गर्नुहुन्छ भने चाहिँ नट अ भेरी गुड पोजिसन। अहिले अरूभन्दा पनि यो वर्ष हामीले विश्वभरि क्लाइमेट एक्सनको थिममा मनाइरहँदा वातावरण दिवस क्लाइमेटिक कन्डिसनले चाहिँ हामी धेरै भल्नरेबल छौं भन्ने चाहिँ मेरो बुझाइ हो।
2: यसमा अब जस्तो समाचारमा यहाँले समाचारको कुरा गर्नुभयो, समाचारमा दिनदिनै आउँदा तर्साउने गरी पनि आइरहेछ नि त। एकदमै धेरै खराब छ नेपालको वातावरण, विश्वमै प्रदूषित देशको चाहिँ पहिलो नम्बरमा पर्यो नेपाल भनेर आउँछ। त्यो हदको प्रदूषित पनि हो, डराउनु पर्ने स्थितिसम्म पुगिसकेको हो या होइन? अहिलेसम्मको कन्डिसन चाहिँ हेर्दाखेरि ल यतिको चाहिँ ठिकै छ, अब चाहिँ बिग्रिन सक्छ है भन्ने खालको
1: डराउनै पर्ने नै अवस्थामा छ होइन? अब एकदमै हामी वर्स चाहिँ भन्दिनँ, तर इफ यु सी द प्याटर्न, हरेक वर्ष हामी एक वर्ष अर्को वर्ष गरिकन रेड जोनमै एकदमै एयर पोल्युसनकै कुरा गर्नुभयो भने हामी एकदमै हाई रिस्कवाला पोजिसनमा पुगेका छौँ। हामी मात्रै होइन, नेपाल मात्रै होइन, छिमेकी मुलुकहरूमा पनि हजुर हेर्नुभयो भने दिल्ली उत्तिकै छ, अहिले तपाईँ मङ्गलदेशमा
2: कुरा गर्दा पनि त्यस्तै छ,
1: सबै रिजनली नै। र अब यो प्रदूषणको कुरा नेचर बााउन्ड्री हुँदैन, नेपाल इन्डिया चाइना भन्ने जस्तो हुँदैन, सो इम्प्याक्ट सबैलाई पर्ने हो, तर त्यसको भल्नरेबिलिटी चाहिँ देशको आफ्नो सक्षमता

0: भएको अनुसार हामी कसरी कोप गर्ने अडाप्ट गर्ने भन्ने कुराले हामीलाई कति भल्नरेबल बनाउँछ भन्ने कुरा चाहिँ हो. तर डराउनु चाहिँ पर्छ किनभने यसले हाम्रो
1: डराउनु पर्ने देखिन्छ अहिले.
0: म आफै पनि यो वायु प्रदूषणमा चाहिँ म अलिकति धेरै चिन्तित छु. म आफै पनि यसको भोगी हुँ होइन. केही वर्ष अगाडि मलाई एकदमै धेरै रेस्पिरेटरी इस्यु भएर नराम्रै अवस्था भएको थियो. अहिले पनि थोरै अलिकति तलमाथि हुने बत्तिकै मलाई त्यो न्युज पेपर
1: न्युज पेपरको
0: आर्टिकल चाहिँदैन. स्वास्थ्य अलिक बिग्रियो भने ओके एयर पोल्युसन अलिक नराम्रो भयो कि भन्ने चाहिँ मलाई त्यो आफै आउँछ कि. नट जस्ट एयर पोल्युसन, तपाईँको वेस्टको कुरा हेर्नुहुन्छ भने होइन त्यतिकै इस्यु छ. हाम्रो कन्जम्पसन प्याटर्नै चेन्ज भइसक्यो. पहिला अब थुङ्गामा साग लिएर आउन पनि अब बानेकै राम्रो चिटिक्कै बानेको साग पनि अब एउटा प्लास्टिककै झोलामा हाल्नु पर्ने, त्यो हाल्नै पर्ने चाहिँ होइन. दिमागमै नै त्यस्तो कोड भइसक्यो कि ओके इफ आई बाई हाल्नै पर्यो भन्ने खालको कि त्यो बिहेभियर
1: मागेर भए पनि प्लास्टिकको झोलामा कोचेर हजुर लिएर
0: आउनै पर्यो. अब बाढीको कुरा तपाईँ हेर्दै हुनुहुन्छ होइन. पोहोर साल अहिले पनि अतिवृष्टि अल्पवृष्टि अनावृष्टि पानीको प्याटर्न नै प्रेडिक्ट गर्न सक्दैन. पहिला पहिला मेरो हजुरआमा इफ आई रिमेम्बर घरमा त्यो जाडो या गर्मी छल्नको लागि चाहिँ काठमाडौँ आउनुहुन्थ्यो कि. तर अब त इट्स अनप्रेडिक्टेबल. हामी नै यही बस्दा अस्ति यही विन्टरमा मैले सबै विन्टरको लुगा राखिसकेको थिएँ. अब
1: मैले पनि
0: होइन लिटरली दुई तिनचोटि नै निकाल्नु पर्यो कि. अब मेरो दुईजना बच्चा हुनुहुन्छ उहाँहरूको. सो हाम्रो सबै कुरा एकदमै अनप्रेडिक्टेबल भइसकेको छ. यो चाहिँ अब केही एकदमै नयाँ कुरा चाहिँ भन्दिनँ म.
1: परम्परागत रूपमा जसरी मौसमको पूर्वानुमान गर्न सकिन्थ्यो अहिले त्यो छैन.
0: छ फोरकास्ट हुन्छ तर कति इन्टेन्सिटीमा भन्ने हामी नै अलिकति एट टाइम्स इम्प्याक्ट चाहिँ अलिकति गडबड भइजान्छ होइन. सो यो र त्यसको सबै फेरि हाम्रो असर हाम्रै दिनचर्यामा हामी जीव जन्तु होइन प्रकृति पानी खोला नाला यहाँ धेरै कुरा छन् सबैलाई असर परिरहेको भएर चाहिँ हाम्रो स्वास्थ्यमा जीवनशैलीमा हाम्रो एभ्रिडे कुरामा चाहिँ
1: नेपाल त अझ कृषि प्रधान देश होइन. कृषिमै प्रत्यक्ष रूपमा कति धेरै असर परिरहेको छ.
0: ड्राउटले कति धेरै बाली नालीमा पानी नभएर होइन त्यो पहिला असार पन्ध्रमा तपाईँहरूको हामीहरू दही चिरा खान्छ नि त. अब दही चिरा चाहिँ खान्छौँ तर बाली नै लाउँदैन कि
1: बाँकी नै हुन्छ.
0: सो रुटिन वाइज ओके दही चिरा खानुपर्छ भने दही चिरा केरा सबै खाइन्छ. तर त्यसको त लजिक थियो नि त त्यतिखेर होइन. त्यो
1: लजिकको कुरा गर्दाखेरि असार पन्ध्रसम्ममा अब धान रोपिसकेर
0: नयाँ बाली निकालेर अब त्यो सेलिब्रेट गर्ने खालको नयाँ अन्न सेलिब्रेट गर्ने हो नि त. तर त्यो सबै प्याटर्नै सबै चेन्ज भइसकिसक्यो.
1: अहिले त अब भदौसम्म पनि रोपाई चलिरहेको हुन्छ.
0: अब त फेरि अब अहिले अचेल त बिउहरू पनि विभिन्न जातको भएको भएर ओभर इयर्स नै विभिन्न टाइममा अन्नबालीहरू सर्कुलर रोटेसनमा लगाउने गरिन्छ. जे होस् पहिलाको लाइफ स्टाइलमा हजुरआमाहरूसँग हामी सँगै बसेर चाहिँ बहस गर्ने हो भने तालमेल मिल्दैन कि कुरामा.
1: जस्तो अब मान्छेको भूमिका वातावरण बिगार्नको लागि प्रत्यक्ष रूपमा छ भनेर त कुरा भइरहेको छ. कस्तो कस्तो खालको भूमिकाले चाहिँ यति धेरै छिटो हामीले सोचे भन्दा बढी चाहिँ वातावरण बिग्रिरहेछ नेपालको.
0: म हिजो कोअलपुरमा थिएँ. हाम्रो एउटा परेस्टिको भ्यालिडेसन मिटिङ थियो अनि एकजना वडा सदस्य हुनुहुन्थ्यो कोअलपुरको एउटा वार्डको अलिक एज हुनुहुन्थ्यो. अनि मैले उहाँलाई सोधेँ मतलब यो हेर्दा के लाग्छ भन्दा कुरै छोडिदिनुहोस् भन्नुभयो कि. सो मतलब कुरै पनि गर्यो भने फेर्न टुप्पोको जस्तो कुरा प्र्याक्टिसै एकदमै चेन्ज भइसकेको छ नि त. अब मै पनि जब सानो थिएँ मेरो घर अगाडि सबै खालको एक वर्षलाई हुने अन्नबाली लसुन प्याज खुर्सानी सबै कुरा चाहिँ फल्थ्यो क्या. त्यतिखेर त्यसको भ्याल्यु लाग्थेन. अब यो ग्रान्टेड हुने जस्तो लाग्थ्यो नि त. सबै घरमा जन्मेपछि खेत हुन्छ होला बाली हुन्छ होला प्रशस्तै हुन्छ होला भनेर भ्याल्यु थिएन. बदाम हुन्छ नि यस्तो सबै कुरा हुन्थ्यो कि. अहिले मतलब हरेक कुरा किन्नलाई बाहिर पसल जानु पर्यो. पसल सँगसँगै धनियाँको मुठा पनि अनि त्यो दाम सुन्दाखेरि फेरि यति टेन्सन भएर आउँछ. टेस्ट पनि आउँदैन थियो होइन. पहिलाको लोकल धनियाँको टेस्ट
1: अहिलेको त हाइब्रिडले यस्तै गर्दा पनि बाँच्न छैन.
0: अनि यो सब अब खाना त खाइयो तर के खाइयो. खानेकुरामा न्युट्रियन्ट्स पर्याप्त छ कि छैन. भात खाइन्छ भात खाएकोलाई पेट भर्न खाएको हो कि एक्चुअल एनर्जीको लागि खाएको हो. पहिला त्यो धानबारी लाउनेहरू खेतालामा जो जानुहुन्थ्यो म जब सानो छँदा म चाहिँ झापाको होइन त्यतिखेर त्यो हली जो गर्नुहुन्थ्यो उहाँहरूले भात थोरै साइडमा नुन खुर्सानी जस्तो थोरै साइडमा तरकारी त्यति खाँदा पनि उहाँहरूको त इम्युन सिस्टम के अहिले त हामी ब्यालेन्स डाइटको कुरा गर्छौँ हुन चाहिँ पेटभरि ब्यालेन्स डाइट हुन्छ तर आर वी इटिङ अर जस्ट लाइक ताकतको लागि खाएको कि खानलाई खाएको भन्ने
1: आफैले उत्पादन गरेर खानु र बजारबाट किनेर ल्याएर
0: यो चाहिँ कहाँ कनेक्ट गर्छु इन्भाइरोमेन्टमा भन्दाखेरि किनभने पोषण आउने त त्यही हावा त्यही पानी त्यही माटोबाट त हो नि सो त्यो सबैको आफ्नो अस्तित्व हराइरहेको भन्ने चाहिँ यो इन्डिकेसन हो
1: सो अस्तित्व हराउनुको पछाडिको कारण चाहिँ
0: अब त्यही हो विथ द पपुलेसन बढिरहेछ होइन जनशक्ति बढ्ने अनुसार जनशक्तिलाई पुग्ने ल्याउनु पर्यो भण्डारण होइन
1: खेतीपाती गर्ने मान्छेको संख्या घट्ने
0: अब विथ पपुलेसन अब मोडर्नाइजेसन भनौँ होइन नयाँ नयाँ कुरा आउँछ नयाँ नयाँ चिज बिज आउँछ टिभी आयो रेडियो आयो विभिन्न चिज आयो त्यसलाई चाहिँ उपभोग गर्नलाई फेरि पैसा चाहियो त्यो पैसा फेरि केबाट लिएर आउने त त्यही हाम्रो गुजारा बिजनेसबाट सो खेतबारीमा हामी मल हाल्न थाल्यौँ होला अझ बेसी कसरी फलाउन सक्ने सो क्वालिटी अफ लाइफलाई नै हाम्रो लाइफको डिफ्रेन्ट क्वालिटिज अफ लाइफलाई पूर्ति गर्ने चक्करमा चाहिँ वान मेजर क्वालिटी जुन हेल्थको कुरा छ त्यो चाहिँ कम्प्रोमाइज भइरहेको भन्ने चाहिँ
1: हामीले हाम्रो वातावरणलाई चाहिँ अलिक ख्याल गरेन
0: हजुर हजुर अब फरेस्ट एरिया इन्क्रोच गरेर ल्यान्ड इन्क्रोच गरेर घर त बनाउँला नाइस क्वालिटी अफ लाइफ बट इज द क्वालिटी अफ लाइफ भन्ने कुरा चाहिँ अलिक सोच्नु
1: वनको कुरा गर्दाखेरि अब नेपालमा यति धेरै वन छ विश्वको तुलनामा नेपाल त अगाडि नै आउँछ नि त वन पनि छ पानीको हिसाबले पनि ब्राजिल पछि दोस्रो धनी देश भनेर नेपाल भनिन्छ होइन अनि गाउँ ग्रामीण भेग धेरै भएको ठाउँ पनि हो र पनि नेपालको वातावरण चाहिँ बिग्रिँदै गइरहेको भनेर हामी बारम्बार कुरा गरिरहेका छौँ खास यसको कारण चाहिँ के त के मान्ने
0: अब यस्तो त्यही अघि हामीले छलफल गरे यस्तो बााउन्ड्री हुँदैन फरेस्टको हाम्रो कभर राम्रो छ 45-46% कभर छ विच इज अ भेरी गुड आफैमा त्यो प्रोग्रेसको हिसाबले हेर्नुहुन्छ भने बट द्याट इन आफैमा मात्रै इनफ छैन होइन जुन हिसाबले ग्लोबल वार्मिङ भइरहेछ त्यही अघि भनिँदैन मैले जुन हिसाबले चाहिँ नराम्रो बिग्रिरहेछ त्योभन्दा ट्रिपल फोल्ड्स फोर फोल्ड्स फाइभ फोल्ड्समा चाहिँ हामीले आफ्नो सहीवाला इम्प्लिमेन्टिङ कुराहरू चाहिँ गर्नुपर्ने छ कि
1: कस्तो सहीवाला
0: सही भन्दाखेरि जस्तै अब तपाईँको हामीले प्लास्टिकका सामानहरू अहिले प्रयोग गरिरहेछौँ भने ग्रिन कुराहरू के अप्सन के हुन सक्छ प्लास्टिकको झोला प्रयोग गरिरहेछौँ भने ग्रिन अल्टरनेटिभ के हुन सक्छ कुनै बिजनेसै गरिरहेछौँ बिकज एकताका थियो जब अन्टरप्राइज भनेर गरियो प्रफिटेबल अन्टरप्राइज उसि आफैमा पनि राम्रो कुरा त्यो अन्टरप्राइज चलाउनु तर कतै हामीले ग्रिनवाला कुरा छोडेको भएर बाटो एन्टरप्राइज अगाडि बढ्यो तर कतिको सस्टेनेबल थियो भन्ने कुरा फेरि डिस्कोर्समा आएर अहिले ग्रिन एन्टरप्राइजतिर जानु भएको छ नि सो यस्तो यस्तो कुरा अब अहिले इलेक्ट्रिक कुरा बजेटमा पनि हाम्रो धेरै कुरा छलफल भएको छ होइन ग्रिन बिजनेस ग्रिन एन्टरप्राइज र ग्रिन इनिसिएटिभ्सलाई चाहिँ कसरी हामीले मूलधारमा लिएर आउँछौँ भन्ने कुरा चाहिँ एकदमै गहन विषय छ र इन प्यारेलल पोलिसीको कुराहरू हुन्छ
1: थुप्रै नीतिहरू पनि लिएको छ नि त कहिले हिमालको काखमा बसेर छलफल चलाउँछ कहिले तराईको गर्मी ठाउँमा गएर छलफल गरिरहेको हुन्छ त्यो पर्याप्त छ
0: होइन छलफल पनि जरुरी छ पर्याप्त चाहिँ नहोला छलफल आफैमा तर अब हामीले देख्ने पब्लिकले त त्यही छलफल देख्छौँ उहाँहरूले आफ्नो लेभलमा गरेको सबै मिटिङ्स कोअर्डिनेसन त देखिँदैन नि त एज अ नर्मल मान्छे हामी जनता भएर देखिँदैन उहाँहरूले पनि कोअर्डिनेसन कोलाबोरेसनको लागि इफोर्ट लगाइरहनु भएको छ नलगाएकै भन्ने होइन तर अलिकति स्ट्रेटेजिक अलाइनमेन्टमा चाहिँ सबैले किनभने एउटै खालको काम तपाईँले पनि मैले पनि गरिसकेको हुन सक्छ
1: सरकारको तर्फबाट जति हुन पर्ने हो त्यो छलफलको विषय चाहिँ आम सर्वसाधारणसम्म पुग्दैन भन्दै गर्दाखेरि कतिपय विषयहरू प्लास्टिकै प्रयोगको कुरा पनि त पटक पटक त चाहिँ सरकारले रोक लगाइसक्यो 40 MM भन्दा तलको प्लास्टिक चाहिँ प्रयोग नगरौँ भन्दा भन्दै पनि हामी पब्लिकले चाहिँ बोकेर हिँड्छौँ त्यो प्लास्टिक नदिउन्जेलसम्म सामान बरु त सामान छोड्दै हिँड्ने त्यो प्लास्टिकको झोला दिएपछि मात्रै सामान बोकेर पनि हिँड्ने गर्छौँ नि कतिपय त्यसलाई चाहिँ के भन्ने हामी आफै पनि जिम्मेवार भएनौँ र वातावरण बिगारिरहेका छौँ या सरकारले त्यो जिम्मेवार तरिकाले काम गर्न नसकेको के भन्ने त्यसलाई
0: अब यो प्लास्टिक झोलाकै सुरु गर्नु पर्यो भने मैले कुरा होइन यो सिङ्गल युज प्लास्टिक ब्याग नै तपाईँको 40 माइक्रोन भन्दा तल अहिले बन्द छ नि त. अनि यो अहिले मात्रै होइन तपाईँको भूकम्पको अगाडि पनि बन्द थियो र त्यतिखेर म पनि एक
1: चारचोटि लागेको थिएँ, चारचोटि त बन्द गरेको समाचार मैले पढाएको
0: छु. त्यतिखेर हामीले पब्लिकसँग मेरो आफ्नो पर्सनल ओपिनियन कुरा गरिरहँदा चाहिँ ब्यान त भयो तर अब यो ब्यानलाई चाहिँ सफल बनाउन दुई तिनवटा तहबाट मात्रै सम्भव हुन्छ कि, सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै. फर्स्ट त अभियसली प्रोड्युसर्सले चाहिँ त्यो म्यान्डेट भन्दा म्यान्डेटमा रहेर चाहिँ तल नगरिकन मापदण्डमा रहेर प्रोड्युस गर्नुभयो भने एक त समाधान तिनै
1: प्रयोग हुने भयो.
0: दोस्रो, सरकारले कुनै नीति नियम बनाएको छ भने किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ. राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ होइन. हामी राइट्स वाला कुरामा
1: यसमा अलिकति लाग्ने, हरेक बच्चालाई पनि स्कुलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्न हुँदैन, यो त डढ्दैन, यसले त पल्युसन गर्छ, हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ. ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौ नि त.
0: त्यही बिहेभियरल चेन्जको कुरा भनेको त कस्तो रहेछ के मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो.
1: सुरुट रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
0: खाइन्छ होइन, त्यही लेखा हुन्छ नि डेन्जरस पिक्चर लगाएर. प्लास्टिकको पनि त्यही हो, तर इम्प्लिमेन्टेसन कानुन बनिरहँदा इम्प्लिमेन्टेसनमा पनि अलिकति तीव्रता स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ, किनभने व्यवहार परिवर्तन गर्न टाइम लाग्छ भनेरै पोलिसीको कुराहरू आएको हो नि त इन प्लेस. सो इम्प्लिमेन्टेसन पार्ट चाहिँ यता मोनिटरिङकै साइडबाट 40 भन्दा तल निकाल्न निकाल्न नदियो भइहाल्यो त, प्रयोग गर्न पाइँदैन भनेपछि त निकाल्न त नपाइने हो नि त होइन,
1: आयात पनि हुन्छ अझ
0: है त होइन. सो त्यो त्यो पार्टमा एउटा रोक्ने, अर्को चाहिँ पब्लिकले पनि गभर्मेन्टलाई सपोर्ट गरिदिनु पर्यो होइन. यदि छ हुन त उहाँहरूले 40 माइक्रोन हो कि 50 माइक्रोन त दिनु
1: हुँदैन,
0: उहाँहरूले झोला भने झोला भयो. तर हामी जति पनि यो पातुलो सिङ्गल युज झोलाहरू भेट्छौँ त्यो चाहिँ एकदमै रिसाइकल गर्न गाह्रो हुन्छ. किन मोटो चाहिँ युज गर्ने, किन पातलो नयुज गर्ने भनेर चाहिँ एनी अदर पब्लिकले डिबेट गर्नुहोला, तर जति धेरै पातलो भयो त्यसलाई रिसाइकल गर्न गाह्रो हुन्छ होइन. त्यही भएर चाहिँ र यो जताततै पानीमा बग्ने, हावाले सरेर बग्ने होइन, तपाईँको बारीको तल निकाल्नु भयो भने आलुको दाना भन्दा प्लास्टिकको दाना भेट्नु हुन सक्नुहुन्छ. सो त्यही भएर चाहिँ सेन्सिटिभिटीको हिसाबले पनि हामीले जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि होइन, रेडियोको थ्रु, टिभीको थ्रु, बुझ्ने भाषामा. अब 40 माइक्रोन भनेको त कस्तो कतिको चाहिँ 40 माइक्रोन हो भन्ने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
1: कस्तो खालको हुन्छ 40 माइक्रोन भन्दा तल.
0: यो त टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सकौँला, तर सबैले त बुझ्नुहुन्न. मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ. त्यही भएर चाहिँ यो अलिक क्रिएटिभ वेमा मान्छेहरूलाई तिम्रो समस्या हो, हामी सबैको साझा समस्या हो भन्ने हिसाबले बुझाउन सक्यो भने सायद बुझ्नुहुन्छ होला.
1: जबसम्म मान्छेलाई त्यो समस्या आफूलाई पर्दैन तबसम्म चाहिँ उसले चेप्दैन, भोग्दैन र व्यवहार परिवर्तन गर्न चाहिँ एकदमै धेरै मुस्किल छ भन्ने कुरा.
0: प्लास्टिकले यदि कसैको घरको अगाडि नाला ऊ जाम भयो भने चाहिँ नेक्स्ट टाइम चाहिँ यहाँ प्लास्टिक जाम हुन्छ भन्ने चाहिँ बुझ्छ, तर त्यो बाटो अगाडिको ठुलो सिवेज पनि त हाम्रै सिवेज हो नि त, खोला पनि हाम्रै हो, बारी पनि हाम्रै हो. त्यसरी त्यही भएर हामी चाहिँ हाम्रो बााउन्ड्री सिक्योर गर्नेमा छौँ कि, मेरो रु मेरो घर होइन, त्यसरी नै मेरो पृथ्वी भनेर चाहिँ बुझ्नुपर्छ भन्ने जस्तो लाग्छ.
1: एउटा विषय चाहिँ क्लियर हुन पर्ने विषय भनेको चाहिँ त्यो प्लास्टिक हामीले घर लगेर थुपार्दै गर्दा प्रयोग गर्दै गर्दाखेरि चाहिँ मलाई आफैलाई चाहिँ के हानि हुन सक्छ त?
0: थुपार्दैमा त हानि नहोला, तपाईँले एक ठाउँ थुपार्नुभयो अब कहाँ थुपार्नु हो भन्ने कुरा इम्पोर्टेन्ट. अब गएर लगेर तपाईँले ड्रयरमा राख्नु होला, म चाहिँ फाल्दिनँ है बाहिर भनेर. तर अब कति तपाईँले हरेक प्रयोग गर्दा चाहिँ प्रकृतिको रिसोर्स प्रयोग गरिरहेछ भन्ने चाहिँ पहिला प्रथम बुझ्नु पर्यो. मैले लगाउने कपडा, मैले लगाउने एनी अदर आइटम होइन, खाने कुरा सबै कुरा प्रकृतिको हो नि त. सो म चाहिँ फाल्दिनँ है भनेर मात्रै तपाईँ चाहिँ पन्छिन पाउनुहुन्न. प्रयोग गरेपछि त हामी सबैजना एउटा दोषी भइसक्यौँ. अब तर दिनचर्यामा त हाम्रो कति सामान हुन्छ जुन म गर्दिन भन्न मिल्दैन. तपाईँ अब चस्माको कुरा गरौँ, ल्यापटप होइन, मेडिकल इक्विपमेन्ट्स कति धेरै हुन्छ. सो अत्यावश्यक भन्दा अरु सामानहरु जस्तै सिंगल युज प्लास्टिक ब्याग त ठूलो झोला लिएर गयो भने त ल्याउन सक्यो नि त त्यहाँ ज्यानकै समस्या त आउने कुरा हैन नि त त्यही भएर चाहिँ हामीले अलिकति यसरी बुझाए स्टोरी टेलिङको थ्रु मान्छेहरूलाई बुझाउन सक्यो भने चाहिँ बुझ्नुहुन्छ कि जस्तो लाग्छ म आफै पनि यो प्लास्टिक झोलाको ब्यानमा सक्रिय भएर लागेको थिएँ कि भुइँचालो अगाडि होइन हुन्छ नि मतलब मासु
1: मैले एउटा प्लास्टिक लगेर घरमा राख्दैमा प्रयोग गर्दैमा अथवा जलाउँदैमा के नै असर गर्ला र भन्ने सोचाइले पनि हो कि
0: तर तपाईँ एक एकजनाले नै हाम्रो त यो पृथ्वी विश्व बन्ने हो नि त सो तपाईँको लागि त एउटा प्लास्टिक होला तर क्युमुलेटिभ रूपमा गर्नुभयो भने त त्यो त एकदमै हानिकारक कुरा हो ओपन बर्निङ तपाईँको एकदमै नेपालमा समस्या छ प्लास्टिक वेस्टकै कुरा गर्नुभयो भने सोलिड वेस्ट म्यानेजमेन्टमा यो ओपन बर्निङ तपाईँ काठमाडौँमै अस्ति अलि अगाडिसम्म धेरै न्युजहरू आउने गर्थ्यो अहिले अलिकति यो इम्प्लिमेन्टेसन अलिक स्ट्रङ भयो
1: अहिले अब नदी किनार हिँड्दै गर्दाखेरि पहिला जस्तो प्लास्टिकै प्लास्टिक देखिँदैन पहिला जस्तो त्यस्तो धेरै डङडङ्गे गनाउने गरी त्यो पनि आउँदैन अलिकति व्यवस्थापन भएको त जस्तो देखिन्छ र पनि नेपाल चाहिँ प्लास्टिक
0: तपाईँको डम्पिङ साइटमा थुप्रेको छ कि भन्ने पनि अर्को
1: प्रश्न छ
0: हामीले चाहिँ अलिक दूरदृष्टि भएर हेर्नु पर्यो मेरो आँखा अगाडि छैन मतलब छैन होइन मैले देख्दिनँ एयर पोल्युसन मतलब छैन होइन छ हामीले चेक गर्यो भने हामी सबैलाई थोरै धेरै पर्सेन्टेजमा सबैलाई रेस्पिरेटरी इस्यू होला कि अहिले मलाई नै त्यो इन्हेलर दिइसक्नु भएको थियो कि डक्टरले तर होइन बानी लाग्यो भने फेरि यही बानी लाग्छ भनेर मैले आफूलाई कोप गरेँ होइन तर सोच्नुहोस् त जो अलिक वृद्ध हुनुहुन्छ सो बच्चा हुनुहुन्छ उहाँहरूले कोप गर्ने भन्ने त प्रोसेस हुँदैन नि त दे आर लाइक चाहियो या चाहिएन होइन त्यही भएर चाहिँ आफूले देख्दा राम्रो मतलबमा राम्रो होइन पानी पनि हेर्दा त राम्रै छ तर अहिले कति धेरै टेस्टिङ्सहरू आउँछ जहाँ चाहिँ
1: जारको पानी
0: धेरै समस्या छ नि त तपाईँको प्लास्टिकको त अझै हेर्नुहुन्छ भने यो माइक्रो प्लास्टिकको इस्यु एकदमै अबको नेक्स्ट अहिले प्लास्टिक प्लास्टिक भनेर हामी त्यसलाई ठुलो समस्या यो त ठुलो प्लास्टिक क्या हेर्दै देखिन्छ सोच्नुहोस् त माइक्रो प्लास्टिक जुन एकदमै नानो पार्टिकलमा छ त्यसलाई त त्यो त नेक्स्ट लेभल अफ च्यालेन्ज हो नि त त्यही भएर चाहिँ हामीले अहिले नै एकदमै एकदम सोच विचार गरेर यो समस्यालाई निर्मूल गर्न जरुरी छ कि
1: वायु यो वातावरण प्रदूषण भन्दै गर्दाखेरि हामीले ठ्याक्कै सोच्ने भनेको हावाको प्रदूषण प्रदूषित हावा मात्रै दिमागमा आउँछ होइन तर त्यसभित्र त धेरै कुराहरू हुन्छ त्यसको असर हाम्रो खानेकुरामा शुद्ध पर्ने रहेछ नि त अरू के छन्
0: वायु प्रदूषणले अब धेरै कुरा मेन त
1: वातावरण प्रदूषण
0: वातावरण प्रदूषणले त धेरै धेरै इस्युज छ तपाईँको अब वातावरण प्रदूषण भनेपछि त खोलाको पोल्युसन भयो तपाईँको बायोडाइभर्सिटी खोलामा कति धेरै जलचरहरू हुनु
1: पहिला माछा कति धेरै भेटिँदैन
0: हामी समुदायसँग काम गरिरहँदा पहिला माछा भेटिन्थे अहिले प्लास्टिक भेटिन्छन् बोतलहरू भेटिन्छन् भन्नुहुन्छ कि कतिले त्यसैलाई अपर्च्युनिटिजको रूपमा पनि हुन्छ नि अहिले बोतल कलेक्सन गरेर त्यसरी पनि गर्दै हुनुहुन्छ तर खोलाको कुरा त्यो भयो जमिनमा तपाईँको यही मलहरूको प्रयोगले विषादी मलहरूको प्रयोग गर्दा उत्पादन शक्ति नै घटाएको छ अब त्यसलाई म पहिलाकै अवस्थामा ल्याउँछु म अहिले गर्दिनँ म फर्टिलाइजर हाल्छु भनेर हुँदैन कि त्यसलाई त्यो रिजेनेरेटिभ गर्नको लागि इट टेक्स लट अफ टाइम त्यो लट अफ टाइम त पेसेन्स छैन नि त मलाई त कमाउनु पनि छ घर पनि परिवार पनि चलाउनु छ त्यही भएर चाहिँ हामीले गरेको हरेक व्यवहार एकदमै कहाली लाग्दो छ जस्तो अहिले ग्लोभको इन्सिडेन्टले तलको समुदायहरूलाई कति असर गराएको छ होइन त्यो समुदाय फेरि एक ठाउँबाट अर्को ठाउँ सिफ्ट हुनु होला अथवा सिफ्ट भएको ठाउँमा फेरि पानी राम्रो छ कि छैन त्यहाँ उब्जनी छ कि छैन होइन सो त्यहाँको त पुरै बायोडाइभर्सिटी नै चेन्ज हुने भयो नि त कुनै पनि इन्सिडेन्टले गर्दाखेरि खोलाहरू तपाईँको काटेर बाँध काटेर या विभिन्न इन्फ्रास्ट्रक्चर बनाएर सानो सानो भइसकेको छ त्यही नै भोलिको दिनमा किनभने प्रकृतिलाई त आफ्नो बाटो खोजिहाल्छ
1: बेला बेलामा देखाइ पनि
0: काठमाडौँमा तराईमै पनि होइन धेरै धेरै जग्गा भएको तराईकै फाटहरूमा पनि के गरेर हुन्छ नि खोलालाई सानो बनाइसक्यो कि मेरै घरको खोला मलाई याद छ सानोमा हामी त्यसमा नुहाउँथ्यौँ त्यो जम्प गरेर अहिले खोलै छैन कि
1: एकादेशको कथा भयो
0: एकै बिच लिटरली छैन कि अब कसैलाई मैले मेरो छोरालाई लगाएर म यहाँ पौडी खेल्थेँ भने त्यसले विश्वास गर्छ गर्दैन नि त बाबुले त त्यही भएर त्यो एकादेशको कथै भइसक्यो म अर्को एउटा इन्ट्रेस्टिङ कुरा म सानोमा झापामा हुँदाखेरि हाम्रो काठको घर, अहिले पनि मेरो काठको घर एकदमै राम्रो काठको घर छ। पहिला हाम्रो काठको घरसँगै ग्वाली थियो, अनि वरिपरि अरू मेरो अरू हजुरबाहरूको पनि साइड साइडमा। पहिला चाहिँ कसरी बस्ने गर्ने चलन थियो भने एक आपसमा घर बस्ने, ताकि चोरी डकैती भयो भने हामी एकअर्काको सपोर्ट गर्न सक्छौँ। ठुलो माइला साइला कान्छा यसरी मिलेर बस्ने गर्थे कि। सो हाम्रो कल्चर एक्चुअलमा भेरी रिच छ, हाम्रो प्र्याक्टिसेसहरू लजिकल छ क्या पहिलाको। अनि त्यतिखेर साँप के जहाँ तपाईँ सर्प रुपी कराएको सुन्नुहुन्छ, बाहिर हेर्नु भने 100% साँप। मैले यति प्रक्सिमिटीमा साँपहरू छ के गोबनहरू। अनि म एकचोटि मेरै सिटिङ रुममै पढिरहेको थिएँ, स्कुल लाइफकै कुरा, साँप यहीँसम्म आइसकेको थियो। सो साँप तपाईँको कार्पेटमा हिँड्यो भने चाहिँ प्लास्टिक सरर गरेर जस्तो कराउँछ कि त्यतिखेर, होइन? अब त्यो अहिले मैले भने त गएको एक दुई वर्ष अगाडि म यो विभिन्न देशमा गएको थिएँ कि, अनि मैले यो स्टोरी सुनाएँ हाम्रो कल्चरल कुरा कस्तो भयो, ऊ कल्चरल होइन हाम्रो लाइफ कस्तो भइसक्यो, हाम्रो बिहेभियरले अरू जीव जन्तुको पनि असर गर्यो। अहिले अब साँप भेटिँदैन क्या, तपाईँ जानुभयो भने त्यति नम्बरमा साँप देख्नुहुन्न तपाईँले
1: पहिलाको।
0: तपाईँको कस्तो अनुभव छ? मेरो छ कि अब त्यो मैले कहानी मेरो बच्चा होइन ठुलै मान्छेलाई सुनायो भने पनि झापाको गफ दिनेहरूलाई साँप त के आउँछ र छेउछाउमा हुन्छ नि, पत्याउँदैन क्या मान्छेले। तर त्यो फ्याक्ट हो, किनभने जहाँ तपाईँको राम्रो थ्राइभिङ बायोडाइभर्सिटी छ, राम्रो खालको सबै राम्रो छ, त्यहाँ नै फर्स्ट आउने हो नि त जीव जन्तु। र साँप हुनु भनेको एउटा राम्रो इन्डिकेटर हो हेल्दी इको सिस्टमको, जुन छैन अब साँप आएन भनेर रिस्क फ्री हामी त एकदमै ढुक्क भयौँ नि त। थ्रेट थियो साँप गयो, तर होइन
1: वातावरणमा केही समस्या छ भने
0: गाडी तपाईँ राति चलाउँदाखेरि पहिला किरा कति आउँथ्यो नि, त्यतिखेर किरा आयो डिस्ट्राक्सन हुन्थ्यो होला, तर अहिले किरा नहुनु चाहिँ नराम्रो हो कि,
1: किनभने उनीहरूको लागि बाँच्नको लागि उपयुक्त वातावरण।
0: सो त्यो यो चाहिँ हामीले अलिक बुझ्न जरुरी छ। सो हामीले पर्यावरणको कुरा मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि, म धेरै जस्तो युवाहरूसँग मेरो बच्चाहरूसँग पनि वेन आई ट्राई टु अन्डरस्ट्यान्ड मेक देम अन्डरस्ट्यान्ड इन्भाइरोमेन्टल कुरा, आई ट्राई टु कनेक्ट देम विथ स्टोरी। मेरो त्यति धेरै लामो स्टोरी त छैन मेरो उमेरको हिसाबले, तर यो 300-350 वर्षमा धेरै कुरा एकदम फास्ट पेसमा चेन्ज भएको छ कि। अनि हामीले चाहिँ सानो सानो कुरा गहन गर्न जरुरी छ। बोट बिरुवाहरू तपाईँ अब पहिला पिपलको बर्को रुखहरू त हाम्रो एकदमै ट्रेडिसनल कल्चरली बिलिभ
1: बुझ्दै गर्ने,
0: केही नचिने पनि कुनै रुख नचिने बर पिपल चिन्छ क्या मान्छेले। तर काठमाडौँमा अहिले राम्ररी खोज्नु भयो भने भेट्नुहुन्न तपाईँले, एकदमै पर्याप्त रूपमा भेट्नुहुन्न कि, छ तर कहीँ बर होला कहीँ पिपल होला, पहिला हाम्रो बर पिपल सँगै रोप्ने। सो यो सबै कुराहरू, र यदि कुनै संरक्षित छ भने पनि त्यो डरले छ कि, मन्दिर छ छेउमा काट्यो भने पाप लाग्ने हो कि भन्नेवाला छ नि त। तर त्यो पाप र पुण्य भन्दा पनि हामीले पर्यावरणलाई देखाउने रिस्पेक्टमा चाहिँ कमी हो भन्ने म बुझ्छु कि। बर पिपल मात्रै होइन, अरू कुनै पनि प्रकारका बोट बिरुवाहरू छन् भने हामीले अलिकति बोट बिरुवा अरू जीव जन्तु मानव को एक्जिस्टेन्स एकअर्काको परिपूरक हो, र हामीले सबैलाई बुझ्दै हाम्रो स्वास्थ्य भनेको सबै नेचरको स्वास्थ्य हो भन्ने चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ।
1: अहिले अब वातावरणकै कुरा गर्दाखेरि नेपालमा मात्र होइन विश्वभरि नै पनि बाढी पहिरो चट्याङ दुर्बानको कुराहरू सोचेको समयमा जुन पहिलाको ट्रेडिसनल समय थियो त्योभन्दा फरक समयमा आइदिइरहेको पनि रहेको छ। यो पनि वातावरणसँग प्रत्यक्ष जोडिएको विषय हो।
0: यो अहिले अल्लिनो इफेक्टको कुराहरू सुन्दै हुनुहुन्छ हजुरले, त्यो वेभ्सको कारणले गर्दा एकदमै अनप्रेडिक्ट अझ त्यसलाई ट्रिगर गर्ने खालको।
1: अहिले तापक्रमको कुरा गर्दाखेरि झन् बढ्दै गएको छ हरेक वर्ष जस्तो, होइन? आ तराईमा 3 दिन त तातो हावा चल्ने भनेर,
0: हिजो अब 45 डिग्री थियो उता, म यता 26 डिग्री, होइन? त्यो 45 डिग्रीमा सोच्नु न मान्छे, सधैँ मान्छे पनि इरिटेसन हुन्छ कि, कसरी काम गर्ने भन्ने कुरा। अब त्यही भएर उहाँहरूलाई यस्तो भल्नरेबल ग्रुपहरूको ठाउँमा चाहिँ, अब हिट वेभ्सको ठाउँहरूमा कसरी हामीले बोट बिरुवा, अब त्यहीँ जहाँ हिट छ त्यहीँ मैले अरू मान्छे पनि भेटेँ जसले चाहिँ रुखहरू रोप्नु भएको छ रोड साइडमा, होइन? दे आर भेरी ह्याप्पीली एक्सप्रेसिङ मी, म्याम मैले यस्तो यस्तो रूप रोपेको, कसैले गरेन भने पनि एटलिस्ट हामीले अलिअलि आफ्नो साइडबाट कन्ट्रिब्युसन गर्यो भने त थोरै बहुत इम्प्याक्ट त हुन्छ नि। त्यही भएर मान्छेहरूले गरिरहेको योगदान थोरै धेरै जति सक्छ त्यसलाई पनि हामीले बुझ्दै सम्मान गर्दै लग्यो भने पोसिबल चाहिँ छ यो प्रकृतिको कुराहरूलाई हामीले राम्ररी ढङ्गले अगाडि लाउन अ लिटल रिसर्च डेटा र सरकारले ब्याक गर्नुभयो भने चाहिँ यस विधामा लागेर काम गर्ने धेरै युवाहरू हुनुहुन्छ स्टुडेन्ट्सहरू पनि एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ र यो डिरेक्टली मान्छेको स्वास्थ्य लाइफसँग कनेक्ट हुने भएको कुराले मान्छेलाई यदि बुझाउन सक्यो भने चाहिँ बुझ्नुहुन्छ
1: वातावरण जोगाउनु भनेको चाहिँ सरकारको लागि काम गर्दा हो हामीले भनेर नसोचेर यो चाहिँ हामीसँग जोड्ने विषय हरेक चिजमा जोड्ने
0: एकदमै
1: व्यक्ति स्वयं आफैले बुझ्न जरुरी छ
0: हजुर एकदमै बुझ्न जरुरी छ यो कसैको लागि गरे होइन
1: के गर्न सक्छन् त व्यक्ति स्वयं आफैले चाहिँ
0: व्यक्ति आफैले त पहिला त्यही हामीले ग्रिन चोइसेस गर्नु पर्यो ग्रिन चोइसेस भनेको हजुर बुझाउनु पर्यो भने मैले यदि कुनै सामान किनिरहेको छु भने यो कतिको वातावरण मैत्री हो भन्ने कुरा बुझ्नु पर्यो अहिले अब पेट्रोल डिजेलको ठाउँमा हामीले यो इलेक्ट्रिक कुराहरू पनि अब हुन त इलेक्ट्रिक कुरामा पनि धेरै डिस्कर्सहरू चलिरहेछ तर कम्पेरिटिभली बेस्ट नहोला तर गुडामा लाइक हुन्छ नि राम्रो रिन्युएबल प्रोडक्ट्सहरूतिर लानु पर्यो हाम्रो हाइड्रोमा हामी धेरै राम्रो छौँ नेपाल होइन सो त्यसलाई चाहिँ क्यास गर्ने खालको कुराहरूतिर हामी जान सक्यो भने राम्रो हुन्छ अनि एभ्रिडे
2: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 7 बज्यो

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9841-75223 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौं। तपाईँले 8 बजेसम्म सुन्न सक्नुहुनेछ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहित्य 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदौली एफएम 97.2 मेगाहर्ज दुदौली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मनङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा तपाईँले विशेष रूपमा चर्चा र परिचर्चा भन्ने गर्न सक्नुहुनेछ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ, फोन भन्ने गर्न सक्नुहुन्छ। फोन भन्ने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथि मिति अनि पञ्चाङ्गबाट।

राजनीति 2083 साल जेठ महिनाको आज 26 गते तदनुसार ईस्वी सन् 2026 जुन 9 तारिक शक संवत्सर 1948 नेपाल सम्बत 1146 अनलागा रोद्र नामक संवत्सर उत्तरायण ग्रीष्म ऋतु आज मंगलबार रहेको छ अधिक मास जेठ कृष्ण पक्ष तिथि रहेको छ आज नवमी तिथि रहेको छ आज नवमी तिथि रहेको छ 40 घड़ी 15 पला नक्षत्रमा रहेको छ पूर्व भाद्रपदा नक्षत्र रहेको छ 0 घड़ी 8 पला यानि कि बिहानको 5:13 रहेको थियो भने अहिले यतिखेर उत्तर भाद्र पदा नक्षत्र रहेको छ उत्तर भाद्र पदा नक्षत्र रहनेछन् 59 घड़ी 27 पला योगमा रहेको छ आयुष्मान योग रहेको छ 54 घड़ी 6 पला कर्णमा रहेको छ तैतिलकर्ण रहेको छ 11 घड़ी 30 पला चन्द्रमा आज मीन राशिमा श्री सूर्य नारायण सिंह वृष राशिमा आनन्दादि योगमा आज काण योग रहेको छ आज बिहान सूर्योदय 5:09 भयो भने सन्त सूर्यास्त 6:57 हुनेछ र आजको दिन मान घड़ी 13 घड़ी 48 बेला रहनेछ दिन विशेष आज पञ्चक रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भनी म तपाईँलाई गराउँदैछु त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौ सर्वप्रथम लागौं आजको हामी कालबेलातर्फ लागौं आजको कालबेलाको समय रहेको छ दिउँसोको 1:46:58 दिउँसोको विशेष गरी 3:30:52 आज कालबेला रहनेछ आज लाभ बेला रहनेछ बिहानको 10:19:12 विशेष गरी दिउँसोको 12:03:05 आज लाभ बेला रहेको छ आजको शुभ बेला रहेको छ दिउँसोको 3:30:52 साँझको 5:14:45 आज शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा सूर्य आज वृष राशिमा चन्द्रमा मीन राशिमा मंगल मेष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र कर्कट राशिमा यस्तै गरेर शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ उत्तर भाद्रको प्रथम चरण नाम आउँछ दुर्गा नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल

0: मेष राशि उनीहरूका लागि आजको दिन काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भइपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रचार गर्नुपर्ला। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि जति फाइदा उठाउन नसकिएला। शुभचिन्तकलाई व्यवस्था गर्नाले पनि दुःख पाइने खालको योग हुने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्याङ्कन गर्ने जिम्मेवारी समेत दिलाउनेछन्। विभिन्न कामका अवसर प्राप्त हुँदै जानेछन् भने पेसा व्यापार व्यवसाय पनि फाइदा हुनेछ। आयस्रोत राम्रो हुनाले मनज्ञ धन लाभ हुन सक्छ। आवश्यक भौतिक साधन जुट्दै जानेछन्। व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुने खालको यो गुण राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहनेछ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। प्रतिश्रुति काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। आटो काममा अरूको मुख ताक्नाले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने खालको योग भइ राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन परिस्थिति वा सीता काममा बाधा पुग्नेछन्। अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। आंशिक फाइदा भए पनि चिताको काम पूरा गर्न समय लाग्नेछ। अरूको आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलन नसक्दा अलि दुःख पाइन्छ। केही बाध्यात्मक परिस्थिति अल्मलाउन सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै जोधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। परिस्थितिले अल्मल्याउन सक्छ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनु पर्ला। प्रयत्न गर्दा काम बन्दै जानेछन्। शुभचिन्तकलाई साथमा लिएर जुट्नु पर्ने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहनेछ। चिताको मूल्य प्राप्त नभए पनि पछिल्लो फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। तर आफ्ना विषयवस्तुमा अरूले दावी र विरोध गर्न सक्छन्। प्रत्याशित नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ला। नियम विपरीत बल जबरजस्ती गर्ने बानीले समस्या आइपर्ला। कर्ज मार्फत धन जुटाउन पनि सकिने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा राम्रो हुनेछ। विस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। प्रतिस्पर्धा विजय भइनेछ। लाभ मिल्दै जाँदैछन्। व्यापार लगायत आर्थिक लाभ हुने काममा हात हाल्ने समय रहेको छ। रोकिया काम बन्नाले उत्साह समेत जाग्ने खालको योग भइ राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौड्नु पर्ला। गुरूजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पुग्न सक्छ। पहिले दिएको वचन पूरा गर्न सक्छ, आलोचित भइनेछ, परिस्थिति र सम्बन्ध अनुकूल बनाइ राख्न व्यवहारमा सजग रहनु पर्ला, बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, मेहनतले अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिने खालको योग भइ राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरू झुक्याउन सक्छन्, अवसर मिले पनि तत्काल प्रतिफल हात लागि नआउन सक्छ, पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ, अरूको भरले मात्र काम पूरा नहुन सक्छ, अन्यलमा मान्यजनको सुझाव शिरोधार गर्दा सामान्य लाभ हुनेछ, रोकिएका काम दोहोर्याउनु पर्दा आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्, अलि सजग रहेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला, समयको प्रतिकूलताले काम बिग्रिन सक्छ, परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुने सम्भावना रहेको छ, काम बने पनि उठुपुडे रकम अड्किन सक्छ, नियमित काम तथा व्यापार व्यवसाय सामान्य फाइदा भइरहनेछ, सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, तैपनि चुनौती भित्र अवसर खोज्ने समय भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छ, आलोचकहरूबाट केही सजग रहनु पर्ला, मौकामा प्रयत्न गर्दा काम बन्न जाँदैछन्, शोकले खर्च बढाए पनि मालमत्ता जोड्ने समय रहेको छ, आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ तर खर्च बढ्न जाँदैछन्, आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ, विवादास्पद काम समस्या सुल्झाउनले जिम्मेवारी वहन गर्नुपर्ने पनि हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले काममा हौसला जाग्नेछन्, बिछोलीका परिवारजनसँग भेटघाट हुनेछ, रमाइलो जमघट बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ, विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्नेछ, प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ, विशेष गरी प्रेम र मित्रताको बन्धन कसिलो भएर जानेछ भने विशेष उपहार प्रसन्नता दिलाउनेछ, मेहनतले जीवनशैलीमा पनि परिवर्तन ल्याउन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्राम बसी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाल राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँहरूलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने गराउने बेला रहेको छ। 9845175223 र 9056725223 नम्बरमा तपाईँले आफ्नो आफन्तको बारेमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन भने गर्नुहोला। फोन गर्दा साल महिना गते अनि समय तपाईँले जानकारी गर्नुपर्छ हामीहरूलाई। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ? के मगर भन्नुभयो? गणेश मगर?
1: सन्देश मगर।
0: सन्देश मगर, कार्यक्रम कतिको सुन्नुहुन्छ? रोल्पातिर?
1: रोल्पातिर सुन्नु त सुनिन्छ, तर मैले हिजो मात्र सुनेको है।
0: ए, हिजो मात्र सुन्नुभएको?
1: हजुर गुरुजी।
0: आज फोन लागिहाल्यो है तपाईँको?
1: हजुर एकदम है।
0: ल, दैनिक सुन्नु होला, बिहान 7 बजीदेखि 8 बजीसम्म आउँछ है, 1 घन्टा।
1: हजुर एकदम है।
0: साथीहरूलाई, इष्टमित्र, छर छिमेकलाई सबैलाई भन्नुहोस् है।
1: हुन्छ।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ ग्रहदशाहरू?
1: म चाहिँ छोरीको बारेमा है।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: मिति 2070 साल 12 महिना 23 सोमबार बिहानको 7:12
0: बिहानको 7 बजेर 12 मिनटमा हो।
1: हजुर हजुर।
0: जन्म कुन जिल्ला भएको?
1: रोल्पामै हो।
0: रोल्पामा भएको, ल सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर।
0: श्री गणेश आयनमा श्रीमती रामन जायन महा, छोरीको चाहिँ 2077 साल चैत्र कृष्ण पक्षको सोमबार अष्टमी तिथिमा जन्म, धनु राशि, उत्तर साढाको प्रथम चरण, नाम आउँदो रहेछ भेबाट, नाम आउँदो रहेछ भेषकुमार, भेषराज, भेषकुमारी नाम आउँदो रहेछ। अनि त्यसपछि अन्त्यनाली नरगण परेको छ, घातकमा परेको छ तिथि नानीको तृतीय अष्टमी त्रयोदशी शुक्रबार घातक, नम्बरमा 9 नम्बर, राशिमा कर्कट राशि घातक छ। अनि काला सर्प परेको छ, अलिक बिरामी हुने ग्रहहरू, राति झस्किने ग्रहहरू छ है, अलिकति विचार गर्नुपर्छ है। सरकारी जागिरहरू राम्रो छ, त्यस्तो नराम्रो छैन। तपाईँहरू दुईजनाले प्रेम विवाह गर्नुभएको छ बुढाबुढीले होइन? लभ गरेर बिहा गर्नुभएको रहेछ। छोरीको पनि त्यस्तै प्रेम विवाह हुने नि ग्रह परेको छ, नानीको पनि काला सर्प परेको भएर पढाइमा स्वास्थ्यमा अलिकति बाधा आउँछ। यसको लागि चाहिँ नाग देवताको पूजाहरू गराउनुहोस्। नाग पञ्चमीको बेलामा, यो साउनमा आउँछ नाग पञ्चमी होइन, साउनको शुक्ल पक्षको पञ्चमी तिथिलाई नाग पञ्चमी भन्दछन्। साउनमा नाग पञ्चमी आउँछ, राम्रो तरिकाले नागको शान्ति स्वस्ति गर्नु, नाग देवताको पूजाहरू, शिवजीको पूजाहरू गर्नु राम्रो हुन्छ नानीको लागि, नराम्रो आउँदैन, नराम्रो हुँदैन। अहिले ग्रह नानीको सङ्कटा र चन्द्रमा चलेको छ, चिसोबाट बचाउनु, सङ्कटले गर्दा चोट पटक लाग्न सक्छ, सङ्कटाको बेलामा स्वास्थ्य बिग्रिन्छ, सङ्कटहरू गराउनुहोस्। नाग पञ्चमीको बेलामा, यो साउनमा आउँछ नाग पञ्चमी होइन, साउनको शुक्ल पक्षको पञ्चमी तिथिलाई नाग पञ्चमी भन्दछन्। साउनमा नाग पञ्चमी आउँछ।

0: चाहिँ देखाएको छ, विशेष गरी नागदोषको तपाईँले गर्नु पर्यो है। अनि अरू के छ, अरू तपाईँलाई सोध्न मन लागेको कुरा के छ?
1: अरू बाबा मम्मीसँगको सम्बन्ध कस्तो छ?
0: माता पितासँगको सम्बन्धहरू राम्रो छ, नराम्रो छैन, ठिक छ है? माता पितासँगको सम्बन्ध राम्रो छ, अहिले नागदोष परेको भएर अलिकति पढाइमा स्वास्थ्यमा अलिकति समस्याहरू आउने ग्रहहरू हो। राति सपनामा झस्किने, सपना नराम्रो देख्ने यो कुराहरू पनि हुन्छ, सानैदेखिको यो भएको हो यो चाहिँ होइन। जन्माउँदाखेरि पनि गाह्रो गाह्रो भयो, हुर्कन पनि गाह्रो गाह्रो भयो, नानीको लागि चाहिँ स्वास्थ्य बिग्रिराख्ने, बिरामी भइराख्ने ग्रहहरू पनि थियो होइन। अब यिनको ग्रहबाट त अपरेसन भएर जन्मिनु पर्ने ग्रहहरू पनि परेको हो होइन। नानीको अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रहहरू राम्रो छ, चिन्ता लिनु पर्दैन है। हुन्छ, अरू केही छ, केही सोध्न मन लागेको छ? हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम दैनिक सुन्नुहोस् है। उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट आफ्नो छोरीको विषयमा हेराउनको लागि। तपाईँ पनि हेराउन चाहनुहुन्छ भने घरै बसी बसी फोन गर्नुहोला, मसँग प्रत्यक्ष रूपमा भेटेर हेराउन चाहनुहुन्छ, घरका परिवारका सबैजनाको हेराउन चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले मलाई भेट्न सक्नुहुन्छ। मेसेन्जरमा कुराकानी गर्न चाहनुहुन्छ, सल्लाहहरू लिन चाहनुहुन्छ भने मेसेन्जरमा आएर पनि कुरा गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक आइडी तपाईँलाई थाहा छ नै छ, प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ। हातको हत्केलामा जंगलमा पाउने थाकलको दाना राखेको छ, एक हत्केलामा राखेको छ, त्यो हेर्नुहोला। फलो गरेर मात्रै हुँदैन, मेसेन्जरमा हेलो राधे राधे गुरु लेख्नुहोस्, म राधे राधे भनेर रिप्लाई गर्नेछु। अनि तपाईँ हामी साथी भइसकेपछि तपाईँले मनमा लागेका कुराहरू, जिज्ञासाहरू तपाईँ ठ्याक्क ठ्याक्क सोध्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ भन्ने हो है। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: दार्जिलिङबाट बोल्दैछु।
0: शुभ नाम तपाईँको भन्नुहोस् त?
2: सरस्वती रिमाल।
0: सरस्वती रिमाल धादिङबाट, धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: ठाकरे गाउँपालिका।
0: ठाकरे गाउँपालिकाबाट। कार्यक्रम कतिको सुन्नुहुन्छ धादिङतिर?
2: एकदम सुन्ने गरेको छ।
0: सुन्ने गर्नु भएको छ। कसको विषयमा हेर्न मन लागेको छ आज?
2: मेरो बारेमा।
0: आफ्नै बारेमा हेर्नुहुन्छ?
2: हजुर।
0: जन्ममिति र जन्म समय भन्नुहोस् त।
2: 2058 साउनको 1 गते,
0: साउन
2: बेलुकाको
0: 1 गते,
2: बेलुकाको 7 बजे।
0: बेलुकाको 7 बजे के बार पर्दो रहेछ थाहा छ?
2: सोमबार।
0: हजुर, ठ्याक्कै मिलेछ। अनि जन्म कुन जिल्ला भएको? धादिङमै भएको जन्म?
2: हजुर, धादिङ जिल्लामै।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
2: हस्।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको चाहिँ नि 2058 साल साउन कृष्ण पक्षको सोमबार एकादशी तिथिमा जन्म, वृष राशि, कृतिकाको तेस्रो चरण नाम आउँछ उमा, नयनको नाम उमा आउँछ, वृष राशि। के नाम आउँथ्यो पहिला?
2: उर्मिला थियो।
0: हजुर, उर्मिला उमा एउटै कुरा हो, अनि राशि चाहिँ वृष राशि है। अन्त्यनाडी राक्षसगण परेको छ, घातकमा तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक तपाईँको लागि। ग्रहहरू अलिक कमजोर कमजोर देखे मैले ग्रहहरू, क्या तपाईँलाई रिस पनि अलिक छिटो उठ्दो रहेछ है। रिसाउनुहुन्न नि तपाईँ जतिको मान्छे रिसाएर हुन्छ त? रिसाउनुहुन्न, पढ्न मन लाग्दो रहेछ, पढाइ बीचमा रोकिने ग्रहहरू छ। रोकिसक्यो कि रोकिया छैन पढाइ?
2: रोकिसक्यो।
0: रोकिसक्यो, पढ्न मन फिटिक्कै लागेन है। अब त्यस्तो ग्रहहरू परेको छ, मन अलिक विचलित हुने। आइतबारको दिन नुन नखानुहोस्, शत्रु धेरै लाग्छन्, कुरा काट्नुमा चाहिँ धेरै हुन्छन्, ए फलानी त यस्ती रहेछ उस्ती रहेछ भनेर कुरा काट्छन् क्या तपाईँको धेरैजना मान्छेहरूले। काट्छन् काट्दैन थापाउनु भएको छ? थपाउँदै हुनुहुन्छ है। अनि मन अलि चञ्चल छ, शङ्का गर्ने बानी छ, कसैप्रति छ्याप्प विश्वास गरिहाल्ने बानी छैन तपाईँको। अब त्यो बानी अब कति कुरामा राम्रो पनि हो, कति कुरामा नराम्रो पनि हो। मेन

0: पुरा रिसाउने बानी छ, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, राम्रो हुन्छ। विवाह भनेको चाहिँ प्रेम विवाह हुने ग्रह, आफै खोजेर आफै रोजेर विवाह हुने ग्रह, अथवा प्रेम हुने कसैसँग प्रेम रहने असफल हुने ग्रह। प्रेम गरेर विवाह गर्नुभयो भने पनि असफल हुन्छ, त्यति राम्रो सम्बन्ध हुँदैन, अथवा प्रेम मात्रै गरिरहनु भयो भने पनि असफल हुन्छ। पहिलो प्रेमी पहिलो श्रीमानसँग सम्बन्ध तपाईँको उपयुक्त हुँदैन, राम्रो हुँदैन भन्ने कुराहरू पनि यहाँबाट देखाएको छ। 58 सालको भन्नुभएको छ, अहिले ग्रह तपाईँलाई चलिराखेको छ धान्य र अर्को राहु। तपाईँको धान्य र राहु चलिराखेको छ तपाईँको राय ठिक छ ग्रह। राहुको शान्ति स्वस्ति गर्नुहोस्। नाग दोष परेको छ, नागको शान्ति स्वस्ति। सूर्य ग्रहणको योग परेको छ, सूर्य ग्रहण अनि गुरु चाण्डाल योग परेको छ। आइतबारको दिन नुन नखानुहोस्, सूर्यको पूजा गर्नुहोस्। बिहिबारको दिन अथवा एकादशीको दिन विशेष गरी अन्न नखानुहोस्। एकादशीको दिन बिहिबारको दिन माछा मासु रसी प्याजहरू नखानुहोस्, तपाईँको लागि उपयुक्त हुन्छ, राम्रो हुन्छ। चन्द्रमा विष योग परेको छ, चन्द्र विष योगको लागि चाहिँ तपाईँले पूर्णिमाको दिन चोखनी त गर्नुहोस्। चाँदीको पाउजु, चाँदीको सिक्री, तपाईँलाई जे सजिलो लाग्छ त्यो किनेर लगाउनुहोस्। यसले तपाईँलाई मालामाल गराउँछ, फाइदै फाइदा गराउँछ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन भन्ने कुराहरू छ। मेन कुरा भनेको रिसाउनु भएन। तपाईँ कडा स्वभावकी हुनुहुन्छ हो कि होइन? नाना कुरामा झनक्क रिसाउने बानी छ के? तपाईँले भन्ने कुरा हो हो हो हो भन्दै तपाईँ खुसी हुने, ए कहाँ हुन्छ यस्तो होइन नि भनौँ भने नि रिसाउने रिसाइहाल्ने के? तपाईँको बानी त्यस्तो छ, तपाईँलाई त्यस्तो लाग्दैन? मेरो बानी यस्तो छ भन्ने लाग्दैन? अलिअलि लाग्छ। त्यो बानी त हटाउनु पर्यो नि तपाईँले, हो कि होइन? अनि नभए त फेरि विवाहमा दाम्पत्यमा परिवारसँग आफन्तसँग सम्बन्धहरू राम्रो हुँदैन। अनि तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त? हजुर, मैले भनेको कुरा मिलो कि मिलेन तपाईँलाई भनेको कुरा? मिलेन? ए मिलेको छ, मिलेको छैन भने मिलेको छैन भन्न पाउनुहुन्छ फेरि है। ल अब मैले भनेको कुरा मान्नु पर्यो तपाईँले है। आइतबारको दिन नुन नखाने, एकादशीको व्रत बस्ने, पूर्णिमाको दिन चोखो खाने, नभए सकिन्छ व्रत बस्ने, चाँदीको पाउजु अथवा एउटा चाँदीको सिक्री बनाएर लाउने, यति काम गर्न सक्नुहुन्छ? यति काम गर्नुहोस् 3 महिना। 3 महिनापछि मलाई फोन गर्नुहोस्, रिजल्ट तपाईँलाई राम्रो आउँछ, त्यसपछि रत्न कवच पाउँछ हामीसँग। यो रत्न कवच लाउनु पर्छ। रत्न कवच लगाएपछि तपाईँलाई जिन्दगीभरि कहिले पनि धोका हुँदैन, कहिले पनि घाटा हुँदैन, कहिले पनि नोक्सान हुँदैन, रिस पनि आउँदैन, रिसाउन पनि मन लाग्दैन, यति गर्नुभयो भने है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी फोन गर्नुभएको थियो उहाँले चाहिँ धादिङबाट फोन गर्नुभएको, आफ्नो विषयमा हेराउनको लागि उहाँले फोन गर्नुभएको। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: गुरु नमस्कार।
0: नमस्कार, काठमाडौँको बोल्दै हुनुहुन्छ?
1: हजुर, म रोल्पाको गुरु नवराज बोहरा।
0: नवराज बोहरा रोल्पा जिल्लाबाट?
1: हजुर हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ नवराजजीले?
1: मेरो आफ्नो विषयमा गुरु।
0: आफ्नो विषयमा, जन्ममिति भन्नुहोस् त तपाईँको कति हो?
1: 2049। मङ्सिर 10 गते।
0: मङ्सिर महिनाको 10 गते, जन्म समय भन्नु?
1: बिहानको 4 बजे बिहिबार।
0: बिहानको 4 बजे बिहिबार।
1: हजुर,
0: जन्ममिति त मिलेन तपाईँको?
1: हजुर,
0: जन्ममिति मिलेन त
1: के अरे, 10 गते जाने, 11 गते बिहान होला गुरु।
0: 10 गते जाने, 11 गते बिहान हो, बिहिबार पर्छ उज्यालो हुँदा।
1: हजुर हजुर।
0: ए त्यसो भने चाहिँ मिल्छ कि, हेर्नु है त कस्तो रहेछ।
1: हजुर,
0: सुन्नुहोस् है, ध्यान दिएर श्री गणेश आर्यमा श्रीमती रामानुज आर्यमा तपाईको 2049 साल मंगसिर शुक्ल पक्षको बुधबारको राति उजाल भएको बिहिबार द्वितीय तिथिमा जन्म वृश्चिक राशि है ज्येष्ठा नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ युवराज नाम आउँछ आठ दिनाडी राक्षस गर्न परेको छ तपाईँको लागि चाहिँ घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी घातक शुक्रबार पनि घातक रेवती नक्षत्र घातक नम्बरमा आठ नम्बर राशिमा तुला राशि तपाईँको लागि घातक है यहाँबाट हेर्दा तुला राशि घातक देखिन्छ कुण्डली भाग्य ग्रह राम्रो छ अलिकति तपाईँको ग्रहहरू कमजोर भएका जे काम गर्न लागे पनि रोकावटै आइहाल्छ हो कि होइन बाधा आउने रोकावटहरू आउने ग्रह छ अहिलेलाई फेरि ठ्याक्कै विदेश जाने ग्रह छ तर चन्द्र ग्रहणको योग परेको छ चाँदीको सिक्री लगाउनुहोस् एउटा अनि त्यसपछि पूर्णिमाको दिन चोखनी त गर्नुहोस् आइतबारको दिन नुन नखानुहोस् चन्द्र ग्रहण र सूर्य ग्रहण परेको छ तपाईँलाई है जागिर भन्दा व्यापार राम्रो हुन्छ व्यापार व्यवसाय गर्दाखेरि पनि तपाईँले विशेष गरी अलिकति केमिकल आइटम जस्तै मदिरा सम्बन्धी व्यापार गर्नुहोस् माछा मासु सम्बन्धी व्यापार गर्नुहोस् होइन होटल लाइनमा व्यापार गर्नुहोस् जस्तै अब तपाईँको अहिले चलाउने भनेको चाहिँ क्यासिनो सम्बन्धीहरू व्यापार गर्नुहोस् जस्तै सेयर बजारमा लगानी गर्नुहोस् है यसबाट तपाईँलाई राम्रो हुन्छ मुनाफा राम्रो फाइदा राम्रो हुने ग्रह छ अब व्यापार त गर्ने आफूले लगानी गर्दाखेरि आफूलाई त्यो चिज त्यो क्षेत्रमा अलिकति अनुभव पनि तपाईँलाई हुनुपर्छ हो कि होइन कृषि व्यवसायमा राम्रो छ जस्तै भैँसी पालन गर्नुहुन्छ भने भैँसी पालन गर्नुहोस् तपाईँको लागि राम्रो हुन्छ जस्तै सेतो कुखुरा त्यति राम्रो हुँदैन लोकल कुखुराको रूप गर्नुहोस् होइन सेतो कुखुरा जस्तै ब्रोइलर कुखुरा तपाईँको नामबाट राम्रो हुँदैन भैँसी पालन राम्रो हुन्छ बाख्रा पालनमा कालो बाख्रा राख्नु राम्रो हुन्छ रातो सेतो बाख्रा हुँदैन जस्तै गरी बुङ्गुर पालनहरू गर्नुहुन्छ बदेल पालन गर्नुहुन्छ भने पनि तपाईँलाई राम्रो हुन्छ होइन जस्तै गरी तपाईँको गाई पालन गर्नुहुन्छ भने पनि तपाईँले मध्यम खालको छ 40-50% राम्रो गाई पालन पालनपट्टि राम्रो हुन्छ तपाईँको लागि चाहिँ अलिकति नसामा अलिकति तपाईँलाई चाहिँ ढाडमा समस्या आउन सक्छ अलिकति विशेष ख्याल गर्नु होला घुँडाहरूमा हड्डी खिने अथवा नसाहरू च्यापिने यस्ता कुराहरू हुन सक्छ अलिक सावधान चाहिँ तपाईँ हुनुपर्छ तपाईँलाई सोध्न मन लागेको कुरा के छ जिज्ञासा के छ भन्नुहोस् त श्रीमतीसँग तपाईँको श्रीमतीसँग यस्तो छ दुई विवाहको ग्रह परेको छ त्यो भएपछि रिलेसनहरू त्यति नराम्रो पनि राम्रो पनि अलिक मध्यम खालको हुन्छ मनमुटाप हुने ग्रहहरू पर्छ घर सल्लाहहरू त्यति मिल्दैन क्या बुढाबुढीको होइन त्यो देखिन्छ अरू त्यस्तो नराम्रो छैन ठिक छ ग्रहहरू राम्रै छ तपाईँले सुरुमा चन्द्र ग्रहण र सूर्य ग्रहणको शान्ति गर्नुहोस् चन्द्र ग्रहण सूर्य ग्रहणको रत्न कवच पाउँछ हामीसँग हो यो रत्न कवच लगाउनुहोस् तपाईँलाई सबै कुरा सबै क्षेत्रमा राम्रो हुन्छ समस्या आउँदैन है हजुर तरकारीतिर राम्रो हुन्छ ठिक छ गर्नुहोस् तरकारी व्यवसाय गर्नुहोस् राम्रै हुन्छ तरकारी व्यवसाय गरेपछि एउटा दुइटा भैँसी पालन पनि गर्नुहोस् त्यही तरकारीका बोक्रा बोक्री खाएर पनि अगाउँछन् हो कि होइन त्यो गर्नुहोस् तपाईँलाई राम्रो हुन्छ बोक्रा बोक्रीहरू फालिँदैन तरकारीका जी तपाईँको झ्यालहरू जस्तै तरकारीका बोटहरू पनि हरियो हरियो हुँदै फलेनन् भने काटेर फाल्नुभन्दा भैँसीले खान्छ त्यसमा पनि सदुपयोग हुन्छ बाख्रा पाल्नुहोस् 5-7 बिस्तारै गर्ने हो एकैचोटि धेरै गर्छु धेरै कमाउँछु भन्दा डुब्न सकिन्छ होइन त्यही भएर बिस्तारै बिस्तारै गर्ने हो फेरि अहिले तपाईँलाई ग्रह भ्रामरी चलेको छ राहु चलेको छ क्या यो भ्रामरी राहुले फेरि विदेश एप्लाई गर्नुभयो भने भिसा लाग्छ उहाँ विदेशमा गएपछि अलिकति गाह्रो हुने हो फेरि होइन त्यो अलिकति सावधान तपाईँ हुनुपर्छ अरू त्यस्तो नराम्रो छैन चिन्ता लिनुपर्ने ग्रहहरू छैनन् त्यस्तो चिन्ता गर्नु पर्दैन है हुन्छ हजुर भन्नुहोस् त
1: गुरु म
0: हुन्छ हुन्छ सर्नु सर्ने बेलै छ अहिले तपाईँको ठाउँ परिवर्तन भयो भने राम्रै हुने हुन्छ नराम्रो हुने ठिकै छ तपाईँले अब सबैभन्दा राम्रो उपाय भनेको अलिकति गर्दा गर्दै पनि तपाईँले अलिकति त्यति राम्रो फाइदा भने त्यति देखिएको छैन होइन त्यसको लागि तपाईँले एउटा रत्न कवच पाउँछ हामीसँग यो रत्न कवच मगाउनुहोस् म बनाएर पठाइदिन्छु 10 बजेपछि फोन गर्नुहोस् अहिले बिहानको है बनाएर पठाइदिन्छु लाउनुहोस् तपाईँलाई यसले 70% यसले राम्रो गर्छ होइन नगर्ने होइन मेहनत पनि गर्नुपर्छ फेरि रत्न कवच लागेपछि सबै त पैसै पैसा हुन्छ भन्ने होइन जन मान्छेले मेहनत गर्नुहुन्छ मेहनत गरेको फल चाहिँ रत्न कवचले दिलाउँछ दिलाउँछ होइन कसो कसोको एकदम ख्याल गर्नुपर्ने कुराहरू हुन्छ एकदम ख्याल गर्नु है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो आफ्नो विषयमा हेर्नको लागि मजाले सबै कुरा हेराएर जानुभयो तपाईँहरू पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ सल्लाह परामर्श लिन चाहनुहुन्छ जिज्ञासाहरू छन् सम्पर्क गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष जानकारी म तपाईँलाई गराउनेछु फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले जानकारी गराउनुपर्ने हुन्छ साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा उहाँलाई स्वागत पनि गरौं कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते हेलो उहाँसँग फोनमा हाम्रो कुराकानी पनि हुन सकेन 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोला फोन गर्नुहोला भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी भने गराउनुपर्ने हुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ भरतपुर चितवन जिल्लामा हाम्रो कार्यालय रहेको छ हाकिम चोकबाट दक्षिणतर्फ अटो म्याजिक लागिराखेको हुन्छ त्यसमा चढेर गौरीगंज हेल्प पोस्ट भन्नुहोला हेल्प पोस्टमा आउनुभयो भने हाम्रो ज्योतिषी कार्यालय तपाईँ आउनुभयो भनेर बुझे हुन्छ कोही मित्र आउनु भएको छ स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
2: नमस्ते गुरुबा
0: नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ
2: निशा
0: डाँगी रोल्पा जिल्लाबाट फोन गर्नु भएको छ कसको विषयमा हेर्न चाहनुहुन्छ
2: आफ्नै
0: विषयमा योभन्दा पहिला पनि फोन गर्नु भएको थियो तपाईँले
2: अस्ति नै फोन गरेको थिएँ
0: कसको विषयमा हेर्नु भएको थियो
2: दादाको
0: विषयमा अब आज तपाईँको विषयमा हेरौँ नि जन्ममिति भन्नुहुन्छ तपाईँको कति हो
2: 2069
0: 5 महिना 31 गते भन्नुभएको
2: आइतबार
0: हजुर समय भन्नुहोस् त
2: आइतबार साँझ 9:30 बजे
0: साँझको 9:30 बजे जन्म तपाईँको रोल्पा जिल्लामै भएको हो
2: हजुर
0: ल सुन्छ है ध्यान दिएर
2: हुन्छ
0: श्री गणेश आयुर्मा श्रीमती रामानुज आयुर्मा 69 साल भाद्र शुक्ल पक्षको तपाईँ परेवा तिथिमा जन्म भएको छ त्यो दिन चाहिँ दिउँसो औँसी थियो तर तपाईँको जन्म परेवामा भएको छ परेवा तिथिमा राशि तपाईँको कन्या राशि हो उत्तर फाल्गुनीको 14 चरण नाम आउँदो छ तपाईँको पीबाट पीताम्बरी नाम आउँछ तपाईँको लागि चाहिँ आदिनारी नरगण परेको छ घातकमा परेको छ तपाईँको लागि तिथि चाहिँ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक श्रवण नक्षत्र घातक नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक छ तपाईँले कालसर्प योग परेको छ गुरु चन्द्र योग परेको छ पढ्न भने फिटिक्कै मन लाग्दैन हो कि होइन
2: हजुर
0: पढ्न मन लाग्दैन मोबाइल चलाउन मन लाग्छ साथीसँग घुम्न मन लाग्छ तपाईँलाई मिठो खाना राम्रो लाउन मन लाग्ने पढ्न चाहिँ फिटिक्कै मन नलाग्ने रिसाउन मात्रै मन लाग्ने साना साना कुरामा झनक्क भएर रिसाउन मन लाग्दो रहेछ हो कि होइन
2: हो
0: पानी अलिक धेरै पिउनु है पानी नभए पेटमा पेट दुख्छ तपाईँलाई फेरि है पेट दुख्छ औषधि खानुपर्ने हुनसक्छ पेटको लागि अलिक विशेष ख्याल गर्नु अहिले तपाईँलाई ग्रह सङ्कटा अब मङ्गल चलेको छ सङ्कटाको शान्ति सृष्टि गर्नुपर्छ अब आउने चाहिँ भदौपछि झन् धेरै ग्रह बिग्रिन्छ तपाईँलाई राहु भन्ने ग्रह चल्छ भदौ असोज कार्तिक मङ्सिर पुष भनेपछि माघ महिनादेखि तपाईँलाई राहु भन्ने ग्रह पनि चल्छ ग्रहको शान्ति स्वस्ति गर्नुपर्ने बेला भएको छ सत्यनारायणको पूजाहरू लाउनुहोस् ग्रहको शान्तिहरू गर्नुहोस् तपाईँको लागि राम्रो हुन्छ उत्तम हुन्छ उपयुक्त हुन्छ समस्याहरू कम आउँछ भन्ने कुराहरू देखिन्छ. अरू केही छ जान्न मन लागेको कुरा?
2: सम्बन्ध कस्तो हुन्छ आमा बुवासँग?
0: ठिक छ, राम्रो छ सम्बन्ध, नराम्रो छैन. पढाइमा अलिक ध्यान दिनु पर्यो, पढाइमा अलिक मन छैन तपाईँलाई, है कि होइन? मोबाइल त तपाईँको आफ्नो होइन नि, यो
2: होइन
0: मम्मी बाबाको हो,
2: दाजुको
0: हो. दाजुको हो,
2: हजुर.
0: ल, मोबाइल नहेर्नु, युट्युब टिकटकहरू नबनाउनु, नहेर्नु अहिले है.
2: हस्,
0: पढाइमा अलिक धेरै ध्यान दिनुभयो भने ग्रह पनि शान्ति हुन्छ. नभए मोबाइल हेर्ने, टिकटक हेर्ने, फेसबुक हेर्ने गर्यो भने ग्रह लाग्छ तपाईँलाई. अहिले त्यही भएर तपाईँले चाहिँ पढाइमा मात्र ध्यान दिनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन. 19-20 पछि बल्ल अनि मोबाइलहरू चलाउनु होला है.
2: हुन्छ
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला. फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट, उहाँले पहिला पनि फोन गर्नुभएको थियो, आज पनि फोन गर्नुभयो. तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ. 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ. भूत, वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले सम्पर्क भने गर्नुहोला. र मसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने फेसबुक आइडी मेरो प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ है, तपाईँले आएर अवलोकन गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ अनि फलो गर्नुहोला. मेसेन्जरमा राधे राधे लेखेर पठाउनुहोस् है, त्यसपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ है. राधे राधे लेखेर पठाउनु चाहिँ नबिर्सिनुहोला. राधे राधे लेखेर पठाउनु भयो भने तपाईँको हाम्रो कुराकानी राम्रो हुनेछ. 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ. फोन गर्दा साल, महिना, गते र समयको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु. आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन आँटो, गुरुबा सकिन आँटो भनेर प्राविधिक मित्रले मलाई इसारा गरिराख्नु भएको छ. भोलि बिहान फेरि म ठिक्क 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु. तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्. नमस्कार, शुभ दिन.

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म गोविन्द विश्वकर्माको तर्फबाट जयमसी तथा हार्दिक आत्मिक अभिवादन। कार्यक्रम जीवनको वचनको वचनको यस खण्डमा तपाईँलाई हार्दिक स्वागत पनि छ। प्रिय श्रोता, हामीले विगतका केही दिनहरूमा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन यहाँहरूको बीचमा राखिराखेका छौं। यूहन्नाको पुस्तक हामीले सक्यौं र आजको यस श्रृंखलामा हामी अलिकति फरक विषयमा रहेर हामी कुराकानी गर्नेछौं। मलाई विश्वास छ तपाईँले यस कार्यक्रमलाई शुरूदेखि अन्त्यसम्म सुनेर हामीलाई साथ दिनुहुनेछ। प्रिय श्रोता, विश्वासी जीवनमा हामीले धेरै कुराहरूको सामना गर्नुपर्छ। हामी विश्वासी भइसकेपछि, प्रभुलाई विश्वास गरिसकेपछि फेरि सबै कुराहरू सहज, सबै कुराहरू एकदमै मिलेर गएको त्यस्तो अवस्था पक्कै पनि हुँदैन। हामी कतिपय समयमा विभिन्न परिस्थितिबाट गुज्रिरहनुपर्छ। अझै भनौ, येशूलाई विश्वास गरिसकेपछि विभिन्न सतावटहरू, विभिन्न खेदोहरू, मानिसहरूबाट तिरस्कारहरू हामीले सहनु पर्दछ। त्यो एउटा विश्वासी जीवन हो। हामी बाइबलले भन्दछ पक्कै पनि हामी साँगुरो बाटोबाट हिँड्नु पर्दछ। हामी फराकिलो बाटो जहाँ चाहिँ सुख सयल छ, जहाँ सबै तौरबाट संसारिक विभिन्न खालका चाहिँ सुविधाहरू छन्, ती कुराहरूबाट हिँड्नुभन्दा पनि हामी त्यो कुरामा हामी आशिषित महसुस गर्नुपर्दछ कि हामी साँगुरो बाटो भएर हिँडिराख्दाखेरि पनि हामीले परमेश्वरलाई हामी धन्यवाद दिनुपर्दछ। हो, हामीमा विभिन्न खालका परमेश्वरको अनुग्रहले, उहाँको कृपाले हामीलाई दिन प्रतिदिन हामी हिँड्नुपर्ने बाटोमा उहाँले हामीलाई डोर्याउनुहुन्छ। तथापि आफ्नो कतिपय कुराले गर्दाखेरि, संसारका कतिपय ती मानिसहरूका ती व्यवहारहरूले हामी कतिपय समयमा साँगुरो बाटोबाट हिँड्नुपर्ने हुन्छ। हामी अभाव र खाँचोको बाटोबाट पनि हामी हिँड्नुपर्ने हुन्छ। हामी तिरस्कृत भएर पनि हिँड्नुपर्ने हुन्छ। तर विश्वासी दाजुभाइ तथा दिदीबहिनीहरू, हामी हाम्रो यो संसारिक जीवन यो क्षणिक छ। संसारमा रहँदाखेरि हामीले ती कुरा भोगे तापनि स्वर्गमा हाम्रो परमेश्वरले हाम्रो लागि त्यो एउटा अनन्तताको जीवन, त्यो एउटा हामीले कल्पना नै गर्न नसक्ने त्यो एउटा सुख सयलको जीवन, जुन हामी स्वर्गमा परमेश्वरसँग रहन्छौ, त्यो अनन्तताको जीवन परमेश्वरले हामीलाई दिनुहुनेछ। स्वर्गीय स्थान परमेश्वरले हाम्रो लागि राख्नु भएको छ। स्वर्गीय इनामहरू हामीले परमेश्वरबाट स्वर्गमा हामी पाउनेछौ। आजको वचन विशेष गरी तपाईँ र मेरो हृदयलाई, हामी संसारमा रहँदाखेरि भोगेका ती कठिनाईहरूलाई सामना गर्दै गर्दाखेरि, ती यावत कुराहरूको सामना गर्दै गर्दाखेरि हामीले हाम्रो आन्तरिक शान्ति कसरी कायम राख्ने? परमेश्वर शान्तिका परमेश्वर हुनुहुन्छ। आज हामीले आफ्नो हृदयमा हामी कसरी शान्ति ल्याउन सक्दछौ? आजको यस वचनमा म तपाई हामी हाम्रो हृदयमा हामीले कसरी शान्ति स्थापना गर्ने, अनि हामी शान्त रहनु र त्यो हृदयमा शान्ति स्थापित गर्नुको महत्व के छ भन्ने विषयमा बोल्न गइरहेको छु। जबसम्म हामीसँग शान्ति हुँदैन, हामी आनन्द अनुभव गर्न सक्दैनौ, र शान्ति बिना हामीलाई परमेश्वरसँग घनिष्ठ सम्बन्ध राख्न, उहाँको आवाज सुन्न र प्रतिक्रिया दिन पनि निकै नै गाह्रो हुन्छ। प्रियहरू, पहिलो पत्रुस 3:10-11 पदमा यसरी लेखिएको छ, किनकि जसले जीवनलाई प्रेम गर्दछ र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। त्यसै गरी 11 पदमा बताएको छ, त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्। हाम्रो हृदयमा स्वत शान्ति पक्कै पनि हुँदैन, यो त हामीले लगनशीलताका साथ पछ्याउनु पर्दछ प्रियहरू। तर हाम्रो वरिपरि जे सुकै भइरहेको भए तापनि भित्री शान्ति सधैँ उपलब्ध हुन्छ। रोमी 5:1 यसरी बताएको छ, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। आत्मिक दृष्टिकोणबाट हामीले हाम्रो मुक्तिको समयमा परमेश्वरसँग शान्ति प्राप्त गर्यौं। हामी येशू ख्रीष्टको रगतद्वारा धर्मी बनाइएका छौं। हामी प्रत्येकको लागि चुनौती भनेको प्राकृतिक संसारमा हाम्रा अनुभवहरूबाट निरन्तर हाम्रो दिमागलाई टाढा राख्नु हो र यसको सट्टा परमेश्वरले हाम्रो लागि येशू ख्रीष्ट मार्फत के हासिल गर्नुभएको छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नु हो, जुन आत्मिक क्षेत्रमा बढी हामीले प्रयोग गरिरहेको पाउँदछौं। रोमीको पुस्तक 8:5-6 यसरी लेखिएको छ, आशाले हामीलाई निराशा गराउँदैन किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठिक समयमा मर्नुभयो। प्रियहरू, जब हामी आफ्नो विचार आफैमा केन्द्रित गर्ने छनौट गर्छौं हामी दुखी हुन्छौं। किन त? किनभने हामीसँग भएका सबै कमजोरीहरू बारे हामी सचेत रहन्छौं। जब हामी हाम्रा विचारहरू अरू मानिसहरूमा केन्द्रित गर्छौं हाम्रो शान्तिको लागि तिनीहरूमा भर पर्छौ र हामी निराश हुन्छौ, किनभने अरू मानिसहरू पनि सिद्ध छैनन्, तिनीहरूमा पनि कमजोरीहरू छन् र तिनीहरू पनि गल्ती गर्दछन् तपाईँ हामी जस्तै। जब हामी हाम्रो वरपरको अवस्था जाँच गर्दछौ हामी निराश हुन्छौ, किनभने डियाबोलस यस संसारको देव हो र उसले संसारभरि निरन्तर रूपमा एउटा अव्यवस्थित ढंगले द्वन्द निम्त्याइरहेको हामी पाउँदछौ। प्रकाशको पुस्तक 6:4 यसरी लेखिएको छ, अर्को एउटा ज्वलन्त रातो घोडा बाहिर निस्कि आयो, मानिसहरूले एक अर्काको हत्या गरून् भनी यस घोडसवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो, त्यसलाई एउटा ठूलो तरवार दिइयो। डियाबोलसले विश्वासीहरूबाट शान्ति खोज्न निरन्तर प्रयास गर्छ। प्रियहरू, डियाबोलस चाहन्छ कि विश्वासीहरूले आफ्नो ध्यान आत्मिक क्षेत्रबाट हटाएर प्राकृतिक क्षेत्रतिर लगाउन्। एकचोटि तपाईँले आफ्नो विचार परमेश्वर र उहाँको व्यवस्थाको प्रतिज्ञाबाट ठाडा गर्नुभयो भने तपाईँले आफ्नो शान्ति गुमाउनुहुनेछ। त्यसकारण प्रियहरू, हामी परमेश्वरसँग नजिक सम्बन्धमा रहेको डियाबोलसले देख्न चाहदैन। दुष्टले हामी परमेश्वरसँग त्यो पवित्रताको जीवनमा, त्यो शान्तको जीवनमा, त्यो आनन्दको जीवनमा रहेको देख्न चाहदैन। तर तपाईँ र मलाई कुन तरिकाले हुन्छ, कुन कुराले हुन्छ तपाईँ र मलाई त्यो सम्बन्धलाई टुटाउनको लागि संसारका विभिन्न थोकहरूलाई, विभिन्न क्षेत्रलाई दुष्टले प्रयोग गर्दछ, जसले तपाईँ र मेरो शान्ति भङ्ग गर्दछ। तपाईँ र म परमेश्वरसँग निरन्तर सम्बन्धमा रहिराख्यौं भने परमेश्वरले त्यो असीम शान्ति हामीलाई दिनुहुन्छ। तर जब हामी परमेश्वरसँगको त्यो सम्बन्धमा अलिकति पनि टाढा रहन्छौं अनि दुष्टले त्यो एउटा मौका पाउँछ। यूहन्ना 16:33 यसरी लेखिएको छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। प्रभु येशूले हामीलाई शान्ति दिन चाहनुहुन्छ। आज हामी धेरै समय अशान्तिमा, विभिन्न किसिमका कलहमा हामी देख्न सक्दछौ। संसारमा विभिन्न द्वन्द छ, विद्रोह छ। संसारमा मानिसहरू एउटा परिवारमा पनि मिलेर बसिरहेको अवस्था हामी देख्न सक्दैनौ। राज्य राज्यहरू उठिरहेका छन्, विद्रोह गरिरहेका छन्। त्यो सबै बेमेलका कारणले, असमझदारीका कारणले भएको हामी पाउँदछौ। परमेश्वरले आज तपाईँ र मलाई उहाँले चुन्नु भएको छ कि उहाँले हामीलाई शान्ति दिनको लागि, उहाँले हामीलाई अनन्त जीवन दिनको लागि आज हामी परमेश्वरको सामु हामी आएका छौं। तर संसारका यावत कुराहरूले तपाईँ र मेरो शान्ति भङ्ग गर्दछ, परमेश्वरसँगको त्यो सम्बन्ध टुटाउँछ भने प्रार्थना गर्नुहोस् प्रियहरू, परमेश्वरसँग नजिक सम्बन्ध अझ कसरी बढाउने त्यहाँतिर तपाईँको ध्यान केन्द्रित गर्नुहोस्। संसारका कुरासँग नडराउनुहोस्। संसारका कुराहरूलाई परमेश्वरले भन्नुभएको छ, संसारमा तिमीहरूलाई कष्ट हुनेछन् तर साहस गर, मैले संसारलाई जितेको छु। तपाईँको जीवनमा साँचो शान्ति प्राप्त गर्ने र कायम राख्ने एउटै मात्रै तरिका छ र त्यो हो आफ्नो मनलाई परमेश्वरको र उहाँको वचनमा, उहाँको वचनको अद्भुत प्रतिज्ञाहरूमा तपाईँ केन्द्रित गर्नुहोस्। तपाई येशु ख्रीष्टसँगको संगतिमा निरन्तर रहिराख्नुहोस्। यसैया 26 अध्यायको 3 पदमा यसरी बताइएको छ, जसको मन तपाईमा अडिएको छ त्यसलाई तपाईले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईमाथि भरोसा राख्दछ। आज तपाई र मेरो भरोसा कसमाथि छ? प्रियहरू, संसारमा भएका यावत थोकहरूमा तपाईँको मेरो भरोसा छ? यदि हाम्रो त्यो भरोसा छ भने, संसारको थोकहरूमा संसारका कुराहरूमा तपाईँ र मेरो भरोसा छ भने, त्यसले हामीलाई शान्ति दिँदैन। तर शान्ति परमेश्वरबाट आउँदछ। परमेश्वरको वचनमा भन्दछ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्ति दिनुहुनेछ। हो, हाम्रो मन, हाम्रो हृदय परमेश्वरमा अडिएको हुनुपर्दछ। परमेश्वरमा हाम्रो मन, हाम्रो हृदय, हाम्रो सम्पूर्ण जीवन परमेश्वरमा अडिएको हुनुपर्दछ, जसबाट हामीले शान्ति प्राप्त गर्दछौं। प्रिय मित्रहरू, जब तपाईँले येशु ख्रीष्टलाई आफ्नो हृदयमा ग्रहण गर्नुहुन्छ, परमेश्वरले उहाँको शान्ति आफ्नो पुत्र येशु ख्रीष्ट मार्फत हामीलाई दिनुहुन्छ, अनि त्यो शान्तिलाई हामीले कायम राख्ने उत्कट इच्छा गर्नुपर्दछ। तपाईले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम शक्ति र उहाँले तपाईलाई प्रतिज्ञा गर्नुभएको प्रबन्धको बारेमा विचारहरूले निरन्तर भनेर शान्ति कायम हुनुपर्दछ। तपाईले आफ्नो मनलाई परमेश्वरको अद्भुत प्रेम शान्ति र उहाँले गर्नुभएको प्रतिज्ञाहरूलाई सम्झिएर सधैँभरि हामी परमेश्वरको नजिकमा सम्बन्ध कायम राखिराख्नु पर्दछ। यदि त्यसो भयो भने साँच्चै परमेश्वरको शान्ति तपाईँ र मैले महसुस गर्नेछौ। हिब्रूको पुस्तक 12 अध्यायको 1 पदमा यसरी लेखिएको छ, यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्य साथ दौडौं। प्रियहरू, परमेश्वरले कहिले पनि यस्तो प्रतिज्ञा गर्नुभएको छैन कि उहाँको वचन अनुसार जिउने र उहाँको प्रिय मानिसहरूलाई कहिले पनि सजिलो बाटो भएर हिँड्नु पर्ने छैन भनेर उहाँले कहिले पनि प्रतिज्ञा गर्नुभएको छैन। तर परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ कि हामी अप्ठ्यारो विभिन्न किसिमको संघर्ष, संकट र संसारमा यावत थोकहरूबाट आउने ती सतावटहरूको बीचमा पनि हामी परमेश्वरको त्यो शान्तिलाई आफूभित्र हामी कायम गर्न सक्दछौ। हो, संसारमा विभिन्न किसिमका सतावटहरू आउँदछन्, तपाईँ र मलाई विश्वासबाट पछाडि हटाउने विभिन्न किसिमका समस्याहरू, विभिन्न चुनौतीहरू, सतावटहरू आउँदछन्। तर त्यसको बावजुद पनि यदि तपाईँ र म ती सबै कुराहरूलाई सामना गर्नको लागि परमेश्वरसँग हामी नजिक रहन्छौ, उहाँको सम्बन्धमा हामी घनिष्ठको सम्बन्धमा नजिक रहन चाहन्छौ, त्यसपछि परमेश्वरले त्यो असीम शान्ति तपाईँ र मलाई दिनुहुनेछ। हामीलाई ती संसारका यावत थोकहरूले कुनै प्रभाव पार्दैन। प्रियहरू, परमेश्वरले हामीलाई उहाँलाई प्रेम गर्न र उहाँको सेवा गर्न विश्वासी हुन आग्रह गर्दै हुनुहुन्छ। विश्वासको दौड़मा भाग लिनको निम्ति परमेश्वरले हामीलाई आग्रह गर्नुभएको छ। वचनले हामीलाई उत्साह दिएको छ, अनि हामी त्यो गर्न सक्छौ पनि। प्रियहरू, किनभने त्यसको परिणाम के हो तपाईँ र मलाई थाहा छ। एक दिन येशु ख्रीष्ट फर्कनुहुनेछ र जब उहाँ आउनुहुनेछ, उहाँ हाम्रा राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा उहाँ फर्किनुहुनेछ। येशूले त्यस दिन हामीलाई ठूलो इनाम दिनुहुनेछ। हामी सामना गरिरहेको वर्तमान परीक्षाहरू सहन सक्छौ यो जान्दै कि हामी अनन्तमा अवश्य नै विजेता हुनेछौ। येशूले त्यस दिन हाम्रो लागि एउटा ठूलो इनाम राख्नुहुनेछ। यी सबै कुराहरू सम्झिँदै हामी हाम्रो वर्तमान समयमा आएका ती परीक्षाहरूको हामी सामना गर्न सक्दछौ, अनि हामी यो जान्दछौ कि अन्तमा अवश्य पनि हाम्रो जीत हुनेछ। हिब्रूको पुस्तक 12 अध्यायको 2 पदमा अझ यसरी बताएको छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। प्रियहरू, शान्ति कायम राख्ने मुख्य कुरा भनेको आफ्नो आँखा येशू ख्रीष्टमा केन्द्रित गर्नु हो। उहाँ स्थिर गर्ने शक्ति हुनुहुन्छ, जसले हामीलाई दुष्टले हाम्रो बाटोमा फ्याँक्ने सबै किसिमका अवरोधहरू पार गर्न सहायता गर्नुहुन्छ। किनभने जब येशू मृत्युबाट बौरी उठ्नुभयो, उहाँले दुष्ट र यस संसारको सबै अन्धकारलाई पूर्ण रूपमा जित्नुभयो। निसन्देह हाम्रो परमेश्वर शैतान भन्दा शक्तिशाली हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा सबै अन्धकारको शक्तिमाथि विजय ल्याउनुहुनेछ। हामी यो कुरामा विश्वास राख्नु पर्दछ। आज धेरै समय तपाईँ आकुल व्याकुल हुनुभएको होला प्रियहरू, आफ्नो जीवनमा आफ्नो परिवारमा विभिन्न किसिमका समस्याहरूबाट गुज्रिँदै गर्दाखेरि लाग्छ होला, किन मलाई मात्र यति धेरै दुःख र संकष्ट, किन मलाई मात्र यति धेरै पीड़ा, किन हामीलाई मात्रै, अझै हाम्रो देशमा यति धेरै सतावट किन, यस्तै कुराहरू तपाईँलाई लाग्न सक्छ होला। तर विश्वास गर्नुहोस् प्रियहरू, यी सब जति पनि यावत कुराहरू छन् जसले तपाईँ र मलाई परमेश्वरको त्यो सम्बन्धमा घनिष्ठतामा रहनबाट रोकिरहेको छ, त्यो सम्बन्धमा रहनका लागि बाधा पुर्याइरहेको अवस्था छ, तपाईँ र मलाई निरुत्साहित गर्ने ती कुराहरू छन्, ती भन्दा शक्तिशाली योजना परमेश्वरमा छ। परमेश्वर यी यावत कुराहरू भन्दा, ती दुष्टका ती बन्धन, ती दुष्टका ती योजनाहरू भन्दा महान र असल योजना परमेश्वरसँग छ, किनभने परमेश्वर शक्तिशाली हुनुहुन्छ। दोस्रो राजा छ अध्यायमा एउटा कथा त्यहाँ बताइएको छ, जहाँ सिरियाका राजा परमेश्वरका जन एलिसासँग धेरै रिसाएका थिए। राजाले एलिसा कहाँ बसिरहेका छन् भनेर थाहा पाउँदछन्, त्यसैले उनले सैन्य उपकरणहरू सहितको ठूलो सेना पठाउँदछन् र एलिसा बसिरहेको शहरलाई घेर्दछन्। दोस्रो राजा छ अध्यायको 15-16 पदमा यसरी बताएको छ, जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोडाहरू र रथहरूको एउटा फौजले शहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, हे मेरा प्रभु, अब हामी के गरौं? ती अगमवक्ताले जवाफ दिए, नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरू भन्दा धेरै छन्। एलिसाको जवाफ सुनेर एलिसाको नोकर धेरै अचम्मित भयो। शत्रुका सम्पूर्ण सेनाको विरूद्धमा ती दुईजना मात्र थिए, एलिसा किन डराएनन् होला त? किनभने उनी यो अवस्थालाई प्राकृतिक क्षेत्रबाट भन्दा आत्मिक क्षेत्रबाट हेरिरहेका थिए। प्रियहरू, यो वचनबाट हामी पाउँदछौं कि हाम्रो पछि परमेश्वर हुनुहुन्छ, साक्षात परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ, जो सबै देवहरू भन्दा पनि देव, राजाहरूको राजा परमेश्वर हुनुहुन्छ, उहाँसँग ठूलो फौज छ, उहाँसँग स्वर्गदूतहरूको सेना छ, जो हाम्रो लागि हाम्रो पक्षमा लड्नेछ, अनि परमेश्वर जो हाम्रो साथमा हुनुहुनेछ। हामीलाई के कुराको डर छ प्रियहरू? हामीलाई के कुराको अभाव, हामीलाई के कुराको खाँचो? हामी निरुत्साहित हुनुपर्ने कुनै कारण छैन। एलिसा जसरी भन्दछन् केवल दुईजना मात्रै मानिस थिए, उनी र उनका नोकर, तर उनले भन्दछन् हाम्रो पछि जतिजना छन् यहाँ आएका ती विभिन्न हजारौं त्यो फौजहरू भन्दा धेरै हाम्रो फौज छ। दोस्रो राजा 6:17 पदमा यसरी लेखिएको छ, तब एलिसाले यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस् र यसले देखोस्। तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो र त्यसले एलिसाका वरिपरिका डाँडाहरू र अग्निमय घोडाहरू र रथहरूले भरिएको देखे। प्राकृतिक क्षेत्रमा परिस्थितिहरू जस्तो देखिए पनि एलिसाले आफ्नो शान्ति गुमाएनन् प्रियहरू। उनले यो परिस्थितिलाई आफ्नो दृष्टिकोणबाट हेर्ने छनौट गरेनन्, तर आत्मिक दृष्टिकोणबाट परमेश्वरले आफ्नो जन र सेवकलाई ठूलो संख्यामा सुसज्जित सिपाहीहरूले घेर्नु भएको थियो र परमेश्वरले तिनीहरूलाई अग्निमय रथहरूले पनि घेर्नु भएको थियो। यस दर्शनमा परमेश्वरले एलिसा र उनको सेवकलाई हानिबाट पूर्ण रूपमा जोगाउने प्रतिज्ञा गर्नु भएको थियो। फिलिप्पी 4:6-7 पदमा हामीले हेर्दछौ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नुहुनेछ। प्रियहरू, आज तपाई र म भित्रको त्यो शान्ति गुमेको छ भने, तपाई र म डराएका छौ भने, विभिन्न परिस्थितिबाट हामी निरुत्साहित भएका छौ भने, तपाई हरेस नखानुहोस्, किनभने हामीले प्राकृतिक रूपमा हाम्रो अगाडि देखिरहेका, भौतिक आँखाले देखिरहेका कुराहरू कम होलान्, हामीले विभिन्न समस्या मात्र देखिरहेका छौं होला, तर हाम्रो आत्मिक आँखाले हामीले हेर्ने हो भने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, जो सारा देवहरू भन्दा पनि महान परमेश्वर हुनुहुन्छ। एलिसाले सिरियाको ठूलो सेनालाई कसरी जिते होलान् विचार गर्नुहोस् त प्रियहरू। उनले सम्पूर्ण सेनाहरूलाई अन्धोपनले प्रहार गर्न परमेश्वरसँग प्रार्थना गरे, परमेश्वरले उनको प्रार्थनाको जवाफ दिनुभयो र एलिसाले तिनीहरूलाई हानिको बाटोबाट बाहिर निकाले। एलिसाले आफ्नो परिस्थितिमाथि विजय हासिल गरे, किनकि उनी परमेश्वरमा विश्वास गर्दथे कि परमेश्वर एल सदाई हुनुहुन्छ, सर्वशक्तिमान परमेश्वर उनको हरेक आवश्यकताको रक्षा, समर्थन र आपूर्ति गर्न स्रोत साधनहरू प्रदान गर्ने प्रबन्ध गर्ने परमेश्वर हुनुहुन्छ भन्ने एलिसालाई विश्वास थियो। आज त्यही विश्वास तपाईँ र ममा हुनुपर्दछ। रोमीको पुस्तक 8 अध्यायको 31 पदमा यसरी लेखेको छ, हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने हाम्रो विरूद्धमा को हुन्छ। साँच्चैकै परमेश्वर तपाई र हामीसँग हुनुहुन्छ भने हाम्रो विरूद्धमा अरू के कुरा हुन सक्छ र? प्रियहरू, तपाई हतोत्साहित नहुनुहोस्, तपाई निराश नहुनुहोस्। तपाईँमा यदि शान्ति गुमेको छ भने, तपाईँ आकुल व्याकुल हुनुहुन्छ भने, तपाईँ भित्रैबाट त्यो शान्ति तपाईँमा कायम छैन भने तपाईँ आकुल व्याकुल नहुनुहोस्। यदि परमेश्वर तपाईँको र मेरो साथमा हुनुहुन्छ भने हाम्रो विरूद्धमा को हुन सक्छ र? त्यसै गरी अर्को बाइबल खण्ड रोमी 8 अध्यायको 35 पदमा यसरी बताइएको छ, कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्ने? के संकष्टले अथवा दुःखले वा खेदोले वा अनेकालले वा नग्नताले अथवा खतराले वा तरवारले? परमेश्वरको प्रेमबाट तपाईलाई के कुराले अलग गर्दछ? उहाँको शान्तिबाट तपाईलाई के कुराले अलग गर्न सक्छ? जबसम्म तपाईँ आफ्नो आँखा आत्मिक क्षेत्रमा केन्द्रित राख्नुहुन्छ र ख्रिस्ट येशु मार्फत परमेश्वरले तपाईँको लागि गर्नुभएको सबै कुरा सम्झनुहुन्छ, त्यो कुनै पनि कुराले तपाईँलाई जित्न सक्दैन। तपाईँ परमेश्वरसँग निरन्तर त्यो असीम आनन्द र शान्तिको यात्रामा अगाडि बढ़िराख्नुहुनेछ। प्रियहरू, रोमीको पुस्तक 8 अध्यायको 38-39 पदमा यसरी लेखिएको छ, किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रिस्ट येशु हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। प्रियहरू, आजको यस समय तपाई परमेश्वरमा असी घनिष्ठ सम्बन्धमा रहन चाहनुहुन्छ अनि उहाँको त्यो असीम आनन्द, उहाँको त्यो प्रेमलाई महसुस गर्न चाहनुहुन्छ। तपाई यदि त्यो चाहनुहुन्छ भने म सँगसँगै तपाईँ प्रार्थनामा रहनुहोस्। आफ्नो हृदयलाई परमेश्वरतर्फ फर्काउनुहोस्। संसारमा भएका सबै कुराहरू नाशवान छन्, ती सबै कुराहरू विलीन भएर जानेछन्, तर परमेश्वरको राज्य कहिले पनि विलीन भएर जाने छैन। प्रियहरू, उहाँ सदा सर्वदा तपाईँ र म सँगै रहनुहुनेछ अनि परमेश्वरको प्रेमबाट तपाईँ र हामीलाई अरू कुनै कुराले पनि अलग गर्ने छैन। के तपाईँ यो विश्वास गर्नुहुन्छ?
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा? होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741031429।
9: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खान त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
12: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
11: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झेललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
12: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा भएको ग्वारको B&B को अगाडि छ नि दिदी।
11: ए अनि त्यहाँ अन्डा सेवा सुविधा चाहिँ के पाइन्छ नि?
12: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
11: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या
12: B&B को अगाडि छ नि दिदी।
11: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
12: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।

0: पछि चिरिएको प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानो होला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार। बुढा, आज इन्टरभ्यू थियो के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
0: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
5: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 0957 437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकञ्च नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
0: रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै प्रधानमन्त्री पालिन शाहको पछिल्लो अभिव्यक्ति झूट गलत र देशभक्त जनताको हित विपरीत रहेको नेता खनालको दावी छन्। इतिहासमा भीमसेन थापादेखि वर्तमानसम्मका कुनै पनि प्रधानमन्त्रीले यस्तो अपरिपक्व अभिव्यक्ति नदिएको भन्दै उहाँले आलोचना गर्नुभयो। मेची महाकालीका कालापानी र लिम्पिया धुराको ऐतिहासिक सीमा विवाद समाधान गर्न सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ। खनालले यो विषयलाई थप बल्झाउनुभन्दा प्रधानमन्त्रीले तत्काल माफी मागेर सम्भावित दुष्परिणामबाट देशलाई जोगाउनु पर्नेमा माग गर्नुभयो। त्यसै गरी अर्थमन्त्री सोनी वाग्लेले करका दर हेरफेर गरेको प्रसंगमा खनालले तत्काल स्पष्टीकरण दिनुपर्ने बताउनुभयो। अमुक स्वार्थमा करका दर फेरबदल गरिएको भए जनताले सरकारमाथि विश्वास गर्न नसक्ने उहाँको भनाइ छ। होल्डिङ सेन्टरहरू भूमिहीन जनताका लागि यातना सेन्टर बनेको आरोप लगाउँदै खनालले सरकारको यो प्रवृत्तिलाई तानाशाहीको संज्ञा दिनुभयो। वर्तमान व्यतिथिर गलत कदमहरूलाई नै सुशासन मान्ने हो भने त्यस भयावह स्थितितर्फ फकेलिने चेतावनी समेत उहाँले दिनुभयो। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाउने भएको छ। कांग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकमा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे लगायत शीर्ष नेताको बैठकले उक्त निर्णय लिएको हो। कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यका लागि आगामी जेठ 28 गतेसम्मको समयलाई अन्तिम म्याद तोकेको छ। बैठकले 15 महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्य डिजिटल परिचय पत्र हुनु अनिवार्य गरेको छ। पार्टीको डिजिटल प्रणालीमा हालसम्म 7,82,209 जना योग्य क्रियाशील सदस्य मध्ये 4,17,753 जना आबद्ध भइसकेको र 98,143 जना अधिक संख्यामा रहेको जनाइएको छ। कांग्रेसले पार्टी अनुशासन विपरीत काम गर्नेको हकमा कठोर नीति अख्तियार गरेको छ। पार्टीको काम कार्यवाहीमा परेका, अन्य दलमा प्रवेश गरेका, बागी उम्मेद्वारी दिएका वा बागीका प्रस्तावक र समर्थक बनेका व्यक्तिको सदस्यता केन्द्रीय अभिलेखबाट हटाइने निर्णय बैठकले गरेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 दानाको तितरमा सोमबार गाड़ी दुर्घटना हुँदा मुस्ताङ घुमेर फर्कदै गरेका 5 आन्तरिक पर्यटक घाइते भएका छन्। जोमसुमदेखि बेनीतर्फ आउँदै गरेको 219-5602 नम्बरको स्कार्पियो जीप ओह्रालो सड़कमा ब्रेकफेल भई सड़क छेउको डिभाइडरमा ठुकिएर दुर्घटनामा परेको हो। गाड़ीमा सवार 8 मध्ये दुर्घटनामा परि घाइते भएका 5 प्रदेश अस्पताल बेनीमा ल्याएर उपचार भइरहेको जिल्ला परिकारले म्याग्दीका प्रहरी निरीक्षक सागर तिमल सिन्हाले बताउनुभयो। घाइते भएका काठमाडौँ बानेश्वर निवासी 41 वर्षीय रंजु श्रेष्ठ, पालिका 7-0 किलोमिटर निवासी 46 वर्षीय बिन्दु बराल, 50 वर्षीय केशव प्रसाद बराल, 53 वर्षीय देवेन्द्र बराल र ताप्लेजुङको श्रीजंगा गाउँपालिका 2 निवासी 36 वर्षीय तारा खुवर खतरा मुक्त रहेका र स्वास्थ्यमा सुधार भएको प्रदेश अस्पताल बेनीले जनाएको छ। स्कर्पियो चालक काभ्रेको फूलबारी नगरपालिका 2 घर भई हाल पोखरा 10 अमरसिंह चोक बस्ने 42 वर्षीय नगरकुल पुरा सैनीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ। विश्लेषक सुशील सापकोटाले राष्ट्रियता बोलीमा नभई व्यवहारमा हुनुपर्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुरा गर्दै विपक्षीले विरोधका लागि मात्र बोलेको उहाँले बताउनु भएको छ। विपक्षीले संसदीय प्रस्ताव ल्याएर विरोध गर्न पाउने व्यवस्था रहेकाले पहिलेदेखिका राजनीतिज्ञले गरेका क्रियाकलापमा प्रश्न उठाउन नसक्नेले अहिले बोलीकै फर्ममा विरोध गर्नु विरोधको लागि मात्र विरोध भएको उहाँको भनाइ छ। प्रधानमन्त्रीले माफी माग्नुपर्ने तर विपक्षीहरूले पनि थोरै बुद्धिमता अपनाएर अबको व्यवहार देखाउनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। त्यस्तै विपक्षी दलहरूले उठाएका कतिपय कदमहरू विरोधका लागि मात्र केन्द्रित भएको टिप्पणी गर्दै उहाँले संसदीय मर्यादाभित्र रहेर मात्र विरोध गर्न समेत आग्रह गर्नुभयो। विश्लेषक सापकोटाका अनुसार विपक्षी दलहरूलाई संसदीय प्रस्ताव ल्याएर सरकारको विरोध गर्ने पूर्ण संवैधानिक अधिकार छ तर विगतका राजनीतिज्ञहरूले गरेका त्रुटिपूर्ण क्रियाकलापमाथि प्रश्न उठाउन नसक्नेहरूले अहिले केवल बोलीकै भरमा विरोध गर्नुको कुनै औचित्य नरहेको उहाँको तर्क छ। प्रधानमन्त्रीको हालैको को एक अभिव्यक्ति जोड़े सापकोटाले भन्नुभयो प्रधानमन्त्रीले आफ्नो कमजोरीमा माफी माग्नुपर्छ तर विपक्षीहरूले पनि अब त थोरै बुद्धिमता देखाउनुपर्छ। विगतका राजनीतिक नेतृत्वले राष्ट्रहितका गम्भीर कार्यहरू हुँदा समेत चुईका बोल्न नसकेको स्मरण गराउँदै उहाँले वर्तमान परराष्ट्र मन्त्रीले विगतमा उठ्न नसकेका महत्वपूर्ण विषयहरूलाई तरोसँग उठाएको दावी गर्नुभयो। प्रधानमन्त्रीको भनाई वा कदम प्रति विमती राख्ने अधिकार सबैलाई भएको उल्लेख गर्दै उहाँले विरोध गर्दा पनि बौद्धिक र परिपक्व शैली अपनाउन विपक्षी दलहरूलाई विशेष अनुरोध गर्नुभएको छ।
2: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
3: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
2: हो र?
3: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
2: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
3: आजै #1234# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप ओडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरू हुन लागेको हो। अहिलेसम्म 56 जिल्लामा जिल्ला अधिवेशन सकिएको राष्ट्रपतिले जनाएको छ। पार्टीका अनुसार बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको छ। अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ। राष्ट्रपतिले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ। राष्ट्रपतिको पहिलो महाधिवेशन आउँदो असार 6 र 7 गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ। गैराती देशको पूर्वी तथा मध्यम भेगमा पानी परेको छ। पानी परेकाले अब केही दिन गर्मी घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो नेपालगंज, दिपायल र धनगढ़ीमा सबैभन्दा बढ़ी गर्मी भएको छ। नेपालगंजको तापक्रम 40.8 डिग्री र धनगढ़ी दिपायलमा 39 डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका अनुसार भोलिदेखि लुम्बिनी र सुदूरपश्चिम बाहेकका तराई भेगमा तापक्रम क्रमशः घट्ने सम्भावना छ। आज देशका धेरै जसो भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती गण्डकी प्रदेशमा बदली भई हिमाली र पहाड़ी क्षेत्रका थोरै ठाउँ मधेश र बाँकी हिमाली भेगका 1-2 ठाउँमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। इजरायल र इरानले एकअर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् तर दुवै देशले युद्ध विराम उल्लंघन भए पुनः कड़ा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यानुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको उल्लेख गरेका छन्। इरानी सेनाले पनि अहिलेलाई सैन्य कार्यवाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ। ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतानुले आफ्नो आग्रह अभिव्यक्त नगरेको दावी गर्दै दुवै पक्ष शान्ति सम्झौताको नजिक पुगेको बताएका छन्। ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपील गर्दै जारी शान्ति वार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गरेका छन्। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ। लीगमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई 3-1 पराजित गरेको हो। फ्रान्सको जितमा माइकल ओलिसले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाएका छन् भने पहिलो हाफ सकिन 2 मिनट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका ओलिसले दोस्रो हाफ शुरू भएको 4 मिनटमै अर्को गोल गरेपछि फ्रान्स 2-0 गोलले अघि बढ़ेको थियो। त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सार्वजनिक गरेको पछिल्लो टी20 अन्तर्राष्ट्रिय वरियता सूचीमा नेपालले सुधार गर्दै 15 स्थानमा उक्लिएको छ। यसअघि 16 स्थानमा रहेको नेपालले 1 स्थानमाथि उक्लिँदै स्कटल्याण्डलाई पछि पारेको हो। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: हजुरलाई सूचना नमस्कार. आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ. र नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि एकैसाथ सुनिराख्नु भएको छ. काठमाडौँ उपत्यकामा सुन्दै हुनुहुन्छ भने रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ. नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो. हामी देशका विभिन्न गतिविधिहरूका बारेमा राजनैतिक सामाजिक सांस्कृतिक आर्थिक पाटोका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ. यतिकै हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ. चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
1: धन्यवाद सर.
0: होइन, हिजो प्रधानमन्त्री बालेन्द्र शाहको सीमा अभिव्यक्तिका कारण अवरूद्ध संसद खुलाउन तपाईँका पार्टी सभापति रवि लामी छानेले पहल थाल्नुभयो. सर्वदलीय बैठक बोलाउनुभयो. बैठकपछि पनि हिजोको संसद अवरूद्ध भयो. के कुरामा सहमति जुटेन?
1: होइन, उहाँहरूको माग अब प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा प्रधानमन्त्रीले सदनमा आएर त्यसको जवाफ दिनुपर्छ, नेपाली जनतासँग उहाँले माफी माग्नुपर्छ भन्ने एकवटा रटान छ. अब त्यही रटानमा उहाँहरू त्यही अडानमा केन्द्रित हुनुभयो, जसको कारणले गर्दाखेरि हिजोको वार्ता चाहिँ सफल हुन सकेन.
0: अनि संसदमा आएर सीमा बारे बोलिएको अभिव्यक्ति चाहिँ फिर्ता लिनु पर्दैन, बोल्नु पर्दैन प्रधानमन्त्रीले जवाफ दिनु पर्दैन,
1: फिर्ता लिनुपर्छ भन्ने विषय होइन. र यद्यपि प्रधानमन्त्रीले देशको हितका निमित्त के कुरा गर्नुभएको छ भन्ने कुरा सांसदज्यूहरू पनि बुझिदिनको निमित्त म अनुरोध गर्छु.
0: होइन, उहाँले त के कुरा गर्नुभएको छ र देशको लागि? देशलाई त अतिक्रमणकारीको संज्ञा दिनुभएको छ, अरू के कुरा गर्नु पर्यो?
1: होइन, अतिक्रमण भएको छ भनेर भन्नुभन्दा पनि त्यहाँ चाहिँ हाम्रा सीमाहरूमा सीमा क्षेत्र खुल्ला भएको कारणले गर्दाखेरि खुल्ला सीमामा यताउता भएको छ. त्यो यताउता भएको चाहिँ दुई देशका बीचमा हामी आपसी सहमतिका आधारमा कूटनैतिक रूपमा चाहिँ हामी मिलाउँछौँ, नापजाँच गरेर एकअर्काका सीमाहरू छुट्याउँछौँ भन्ने आशयमा उहाँले त्यो कुरा भन्नुभएको हो. त्यसलाई अतिरञ्जित पाराले विपक्षी साथीहरूबाट चाहिँ सदन अवरूद्ध गर्ने काम भयो. यो दुःखद हो.
0: होइन, अहिलेको अवस्थामा प्रधानमन्त्री जतिको व्यक्ति प्रधानमन्त्रीको पदमा आसीन व्यक्तिले कूटनीतिक हिसाबले के कुरा बोल्ने के कुरा नबोल्ने भन्ने कुरा पनि बुझ्नुपर्ने विषय, र उहाँले संसदमा जे कुरा बोल्नु भएको छ त्यो पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने भारत भ्रमण जानुको पूर्व सन्ध्यामा बोलिएको कुरा छ. सभामुखलाई थाहा छैन आज उहाँ आउँदै हुनुहुन्छ, होइन, रोस्टममा उभिएर उहाँले जवाब दिँदै हुनुहुन्छ, प्रश्नोत्तर कार्यक्रम छ भन्ने कुरासम्म थाहा नपाएर जुन तरिकाले उहाँ प्रस्तुत हुनुभयो यसले त देशको लागि, देशको कूटनीतिका लागि, समग्र राष्ट्रका लागि त राम्रो सन्देश प्रवाह गरेन नि त मधु चौलाङ्गाईजी.
1: पहिलो कुरा, मिति त्यो पूर्व घोषित मिति हो, त्यसले गर्दाखेरि यो त्यही समय परेको कुरालाई अन्यथा भन्न मिलेन. दोस्रो कुरो, सभामुखले नै थाहा नपाउने गरेर उहाँ आउनुभयो सदनमा भन्ने कुरा त्यो मिथ्या हो, किनभने सभामुखलाई अलरेडी जानकारी हुन्छ र कार्यव्यवस्था समितिले पनि सभामुखलाई जानकारी गराइसकेका हुन्छ. यस्तो यस्तो छ, आजको कार्यतालिका यसरी बनाउनु पर्ने छ, यो कार्यतालिका यस्तो हो, आजको कार्यक्रम उसमा आजको सदनमा यी मान्छेहरू बोल्दैछन्, यी विषयहरूमा बोल्दैछन् भनेर त्यो अलरेडी कार्यव्यवस्था समितिले जानकारी गराइसकेका हुन्छ. त्यसकारणले सभामुखलाई प्रधानमन्त्री सदनमा आउने कुरा जानकारी थिएन भन्ने कुरा यो मिथ्या हो.
0: तर सभामुख त सक्ट पर्नु भएको थियो नि त उहाँले हात उठाउँदाखेरि, होइन, उहाँ बोल्न चाहनुभयो रे प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नि त, उहाँको भाषैबाट थाहा हुन्छ नि त, सामान्य मान्छेले बुझ्दैन यो कुरा.
1: होइन, उहाँ यस्तो होस्, सक्ट पर्नुभयो भन्नुभन्दा नि उहाँ चाहिँ सदनमा आउनुभयो, सदनमा आसि सदनमा त्यसभन्दा अगाडि प्रतिपक्षका साथीहरूले पटक पटक प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुपर्छ, प्रधानमन्त्री सदनमा आउनुपर्छ भनेर भन्नुभएको थियो. प्रधानमन्त्री सदनमा आउनुभयो, आए पछाडि अब साथीहरूले अगाडिदेखि उठाएको कुरा त प्रधानमन्त्रीलाई जानकारी थियो, किनभने प्रधानमन्त्रीसँग उहाँहरूले जवाफ माग गरिराख्नु भएको थियो. त्यसकारणले प्रधानमन्त्रीले जवाफ दिनका निमित्त सभामुखसँग समय मागेको हो. उहाँ उपस्थित हुनुभयो सदनमा, त्यस पछाडि उहाँले जवाफको लागि समय माग गरेको हो. समय माग गरे पछाडि अब समय उहाँले सभामुखले दिनुभयो, त्यहाँ यहाँ कुनै आश्चर्यजनक कुरा केही पनि छैन नि.
0: होइन, तर अब चाहिँ यो के हुन्छ, संसद यस्तै अवरुद्ध भइराख्ने अनि त्यसपछि तपाईँहरू चाहिँ सदनमा गइराख्ने, बजेटमा छलफल नहुने, प्रधानमन्त्रीले पनि त्यहाँ आएर त्यो कुरा नबोल्ने, होइन, कि परराष्ट्र मन्त्रीले यो कुरा त्यहाँ चाहिँ अब यसको जवाब दिनुहुन्छ, वा चाहिँ स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले नै यसको बारेमा जवाब दिनुहुन्छ भन्ने विषयमा पनि सर्वदलीय बैठकमा सहमति जुटेन सरे नि त, होइन, प्रधानमन्त्री नै चाहियो भन्नुभएको छ नि त विपक्षीहरूले.
1: होइन, उहाँहरूलाई प्रधानमन्त्रीले बोलेको हो, प्रधानमन्त्री नै चाहियो भनेर उहाँहरूको जुन लेडी डिपी पारा छ यो गलत हो, किनभने हाम्रो नियमावलीमा नै प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकिएको प्रतिनिधिबाट जवाफ दिन सक्ने व्यवस्था छ. त्यसले गर्दा प्रधानमन्त्री नै आएर जवाफ दिनुपर्छ भन्ने होइन. त्यहाँमाथि पार्टी सभापतिले म जवाफ दिन्छु नि त, प्रधानमन्त्रीले मलाई जवाफ दिनको निमित्त चाहिँ प्रतिनिधि पठाउनुहुन्छ भने म जवाब दिन्छु भनेर पनि भनिसक्नु भएको छ. सँगसँगै प्रधानमन्त्रीले त आफ्नो क्याबिनेटभित्रका मन्त्रीलाई पनि पठाएर जवाब दिन सक्नुहुन्छ नि त. उहाँ नै चाहिँ किन चाहिएको प्रति हामीलाई प्रतिपक्षका साथीहरूलाई हामीले बुझिरहेको छैनौँ कि
0: होइन. सीमा पार अतिक्रमण र राज्य प्रायोजित भू अतिक्रमणको प्रकृति त पूर्ण रूपमा फरक हो. यो कुरा चाहिँ उहाँले बुझ्नुपर्छ कि पर्दैन?
1: होइन, सबभन्दा यस्तो हो, अतिक्रमण भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ भने राज्यका तर्फबाट हुने अतिक्रमण र अनि त्यस पछाडि नागरिकहरूका बीचमा हुने भोग, यो दुईटा चिज चाहिँ बेगल कुरा हो के. हाम्रो नेपाल र इन्डियाको बीचमा हेर्ने हो भने त्यहाँ के देखिन्छ भने राज्य स्तरबाट काहीँ पनि अतिक्रमण भएको छैन, सिवाय त्यो कालापानी लिपु लेकमा.
0: कहीँ
1: पनि राज्य स्तरबाट अतिक्रमण भएको छैन. राज्य स्तरबाट अतिक्रमण हुन्थ्यो यदि भने त्यहाँ के हुन्थ्यो भन्दा सैन्य उपस्थिति हुन्थ्यो, त्यहाँ सामरिक महत्वको क्षेत्र हुन्थ्यो, अनि त्यस पछाडि त्यहाँ सैन्य उपस्थितिसँगै राज्यका अन्य कम्पोनेन्टहरू पनि त्यहाँ उपस्थित हुन्थे, राज्यको झण्डा जान्थ्यो. त्यो केही पनि भएको अवस्था होइन नि त. त्यहाँ त हाम्रो टेरिटोरीमा हाम्रो झण्डा छ र इन्डियाको टेरिटोरीमा इन्डियाको झण्डा छ. अलि मात्रै के भएको छ भन्दा लिपु लेक कालापानी क्षेत्रमा चाहिँ इन्डियाले नेपालको भूभागमा जबरजस्त बाटो बनाएको छ, इन्डिया र चाइनाको बीचमा व्यापार सन्धि भएको छ हो. यही विषयले अलिकति चासो बढाएको हो. त्यसकारणले यो विषयलाई टुङ्ग्याउनका निमित्त हामीले कुनै न कुनै रूपमा कूटनैतिक रूपमा यसको पहल गर्नैपर्छ. हिजो महाकालीका विषयमा महाकालीमा सन्धि गर्ने र अनि त्यस पछाडि महाकाली नदी साझा हो भनेर हाम्रो नेपालको भूभागलाई नेपालको नदीलाई साझा बनाइदिने काम त हिजो आज सदनमा उफ्रिने प्रतिपक्षका नेताजीहरूले गरिदिनु भएको हो नि. त्यो कुरालाई उहाँहरूले भुलेर अहिले आएर उसले पाए हाम्रो प्रधानमन्त्रीज्यूले भनेको विषय के हो भन्दा हाम्रो प्रधानमन्त्रीज्यूले भनेको विषय हाम्रो सीमा खुला छ. उहाँले सिम्बोलिक रूपमा भनेको विषय यही नै थियो, खुला छ. खुला सीमामा नागरिकहरूले यता र उता, उताका नागरिकले कहिले हाम्रो जग्गाहरू भोग गरेका छ, कहिले हाम्रा नागरिकले उताको जग्गाहरू भोग गरेका छ, र यसरी चाहिँ त्यो नागरिक स्तरबाट एकअर्काका देशका भूभागहरू अतिक्रमण भएको छ, राज्य स्तरबाट होइन भन्न खोजिएको विषयलाई अतिरञ्जित बनाउँदैछ यो दुःख.
0: यसको मतलब चाहिँ सीमापार भूमि समस्या र चाहिँ राज्य प्रायोजित अतिक्रमणको विषयमा चाहिँ उहाँले अलिकति कन्फ्युजन हुनुभयो, त्यसलाई बुझ्नु भएन त्यो कुरा होइन?
1: होइन, उहाँले बुझ्नु भएन, होइन प्रतिपक्षका साथीहरूले बुझ्नु भएन. राज्य स्तरबाट भएको अतिक्रमण
0: क्याबिनेटको सदस्यले, प्रधानमन्त्री जस्तो व्यक्तिले संसदको रोस्टममा बसेर यदि अतिक्रमणै भएको भए पनि, विवादै भएको भए पनि चाहिँ आफ्नो देशको प्रधानमन्त्रीले यस्तो कुरा गर्दा मिल्छ र भने क्या? हामी अतिक्रमण गरेर रहेछौँ, मिचेका रहेछौँ भन्ने मिल्छ र?
1: होइन, हामीभित्र यही एउटा संकीर्णता रह्यो क्या. नेपाली जनताका प्रतिनिधिहरूका बीचमा उठेका विषयहरूमा जवाफ दिएर नेपाली जनतालाई सुसूचित गराउने विषय त्यो सदनमा नभनेर भन्ने कहाँ त, कि आमसभा गरेर लिएर गएर नेपाली जनताको बीचमा भयो
0: भनेपछि हाम्रो देश नेपालले पनि अर्काको भूमि अतिक्रमण गरेछ, हामी अतिक्रमणकारी हौ, अब यसलाई सामना गर्नु पर्यो भन्ने होइन?
1: नो, त्यो हुँदै होइन. त्यो होइन, के हो भने नेपाली जनताहरू र इन्डियन जनताहरूका बीचमा एउटा रोटी बेटीको सम्बन्ध छ. नागरिकहरूका बीचमा नागरिकहरूले भोगका आधारमा एकअर्काका देशका जमिनहरू चाहिँ भोग गरेका छन् भन्न खोजेको हो क्या. त्यहाँ राज्य स्तरबाट अतिक्रमण भयो भनेर भनेकै होइन. राज्य स्तरबाट अतिक्रमण भयो भन्ने थियो यदि भने त मैले अघि नै भने सैन्य उपस्थिति हुन्थ्यो नि त्यहाँ. न, यहाँ त दुवै देशका सैन्यहरूको उपस्थिति त छैन. सीमा रक्षाका लागि बसेको पीओपीहरू आफ्नो ठाउँमा छन्.
0: त्यसो हो भने अनि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्नु पर्यो, उहाँले यस्तो यस्तो भन्नुभयो भनेर सच्याउने स्थिति आयो. सरकारका प्रवक्ता सस्मित पोखरेलले उहाँले त्यो भनेकै छैन भन्ने स्थिति आयो. आज तपाईँ भन्नुहुन्छ उहाँले चाहिँ यस्तो भन्न खोज्नु भएको हो. त्यसो भए सरासर आएर संसदमा जवाब दिए भन्नु प्रधानमन्त्रीज्यूले.
1: यस्तो छ, तपाईँ प्रवक्ताले, सरकारको प्रवक्ताले के भन्नुभयो त्यो प्रवक्ताले जान्ने कुरा हो.
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमण जाँदै हुनुहुन्थ्यो, भारत भ्रमणको पूर्व सन्ध्यामा उहाँले भन्नुभयो यो नितान्त पार्टीको बैठेको, यसलाई सरकारी भ्रमण बनाइदिन पाए पनि अझै राम्रो हुन्थ्यो देशको लागि. या त केही न केही त पाकिरहेको छ नि त आन्तरिक रूपमा भदुजी.
1: होइन, त्यो होइन, त्यो होइन. सबभन्दा ठूलो कुरो चाहिँ के हो भने उहाँहरूले, प्रतिपक्षका साथीहरूले वर्षौंदेखि भजाएर सधैँभरि सीमा विवाद भनेर भजाउनी गरेको त्यो भजन जुन छ, त्यो भजन अन्त्य हुने भयो भन्ने उहाँहरूलाई डर लाग्यो. अरू केही पनि होइन, किनभने नेपालले कूटनैतिक रूपमा सीमामा भएका विवादहरू नेपाल र इन्डियाका बीचमा संयुक्त रूपमा संयुक्त नापिटोली सहितको उपस्थितिमा, संयुक्त प्राविधिकहरू सहितको उपस्थितिमा टुङ्ग्याउने पक्षमा गएको छ, जसका विषयमा अब जस्तो तपाईँको लिपुलेख कालापानी लिपुलेखको विषयमा जुन सडक खनिएको विषय छ त्यो विषयमा पनि कूटनैतिक नोट जारी गरेका छन् नेपालको तर्फबाट, उताबाट कूटनैतिक नोटको रूपमा चाहिँ सूचनाहरू आएका छन्। भनेपछि एकअर्काको बीचमा सीमा विवाद समाधान गर्ने विषय सौहार्दतापूर्ण ढंगबाट अगाडि बढ़िरहेको अवस्थामा त्यसलाई बिथोल्नका लागि प्रतिपक्षबाट गरिएको खेल हो भनेर बुझ्छु म। यो
0: अहिलेको अवस्थामा चाहिँ पार्टी सभापतिलाई भारतमा राम्रै सम्मान भयो नि त, होइन?
1: होइन, एक देशले अर्को देशको राजनीतिक नेतृत्वलाई दिनुपर्ने सम्मान दिएको हो। राजनीतिक नेतृत्वले पनि आफ्नो राजनीतिक चेतबाट माथि उठेको नेतृत्व यो हो भनेर अर्को छिमेकी राष्ट्रको राजनीतिक नेतृत्वले बुझ्यो भने उसले समान रूपमा चाहिँ त्यसलाई सम्मान गर्ने हो। हेर्नुहोस्,
0: हिजोको तुलनामा त राम्रो सम्मान पाउनुभयो नि त तपाईँको सभापतिले।
1: होइन, हाम्रो सभापतिलाई यो राजनीतिक चेतबाट उठेको पार्टीको सभापति हो भनेर मान्यो छिमेकीले, राम्रो सम्मान दियो।
0: तर एउटा कुरा चाहिँ अहिले बजारमा
1: रूपमा पनि यो मान्छे स्थापित छ भनेर त्यो उसले ठान्यो, त्यस पछाडि सम्मान दियो,
0: क्षेत्रीय नेता बनाएर पठाइदियो क्या भारतले उहाँलाई, होइन?
1: क्षेत्रीय होइन, यसो आरोप लाउनका लागि आरोप जे लगाउँदा पनि हुन्छ, क्षेत्रीय नेता होइन, एउटा स्वाधीन नेपालको वास्तविक नेताको रूपमा चाहिँ सम्मान दिएर पठायो।
0: तर अब चाहिँ उहाँ भारत भ्रमण जानु पूर्व चाहिँ जुन किसिमको पासा फाल्न खोज्नु भएको थियो प्रधानमन्त्रीज्यूले, त्यो पासा चाहिँ उहाँकै विपक्षमा उभियो भन्ने पनि छ, हो त्यस्तो भएको हो?
1: होइन होइन, यो पासा भन्ने शब्द नै प्रयोग नगराउनु भने मैले अघि नै भने एउटा यो कूटनीति
0: उहाँलाई पनि भेट गर्न खोजिया थियो प्रधानमन्त्री स्तरीय, होइन? जुन चाहिँ उहाँलाई चाहिँ निम्तो पनि भारत भ्रमणको निम्तो दिन उहाँलाई भेट्न भारतीय विदेश मन्त्रीहरू आउने क्रममा काम पनि थियो, आउने कुरा पनि थियो, पछि उहाँले कूटनीतिक हिसाबले उहाँले भेट नदिने भइसकेपछि उहाँको चाहिँ त्यो स्थगित भयो। त्यसपछि यसको बदलामा भारतीय शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, अजय डोभाल, एस जयशंकर लगायत सबै सिङ्गो भारतको शक्तिले चाहिँ रवि लामिछानेजीलाई राम्रोसँग सम्मान गरियो, होइन? यस्तो हो नि त कुरो भन्ने आइरहेको
1: छ। हाम्रो यसो हाम्रो प्रधानमन्त्री अहिले देश निर्माणको लागि त्यहाँ अहोरात्र खटेर काम गर्ने भएको छ, यहाँ न उहाँलाई विदेश जाने मोह छ, न उहाँलाई छिमेकी राष्ट्रहरूको भ्रमण गर्ने मोह छ, न उहाँलाई कुनै पूर्वाधारहरूमा गएर उद्घाटन गर्ने मोह छ। मोह एउटै मात्रै मोह छ मेरो प्रधानमन्त्रीसँग, त्यो मोह भनेको देशको बनाउने कसरी भनेर उहाँ स्केच कोर्दै हुनुहुन्छ, देश बनाउने खाका कोर्दै हुनुहुन्छ, उहाँलाई देश बनाउने मात्रै।
0: एम्बेसडर बन्छु भन्नुभएको छ उहाँले, त के देश बनाउनुहुन्छ?
1: होइन, एम्बेसडर बन्नु, एउटा प्रधानमन्त्री बनेको कुरा एम्बेसडर बन्छु भनेर उहाँले भन्नुभयो भन्ने कुरा नै मिथ्या हो, यो म खारेज गर्छु।
0: तैले उहाँले त लेख्नु भएको छ नि त, मधुजी तपाईँले देख्नु भएन उहाँको आधिकारिक फेसबुक,
1: होइन, उहाँको त्यो व्यङ्ग्यात्मक रूपमा आएको विषय हो त्यो।
0: सोझो नेपालीले कसरी व्यङ्ग्यका रूपमा बुझ्ला त्यो कुरालाई?
1: होइन, सोझो नेपालीले होइन, प्रतिपक्षले जसरी अहिले सदनमा यो बाङ्गो टेढो ढंगबाट गरिराखेको छन्, उहाँले जुन ढंगबाट अहिले बाङ्गो टेढो ढंगबाट सदनमा प्रस्तुत गर्ने, यसलाई अतिरञ्जित गराउने गरिराख्नु भएको छ, अनि त्यो चेतका मान्छेहरूलाई दिने व्यङ्ग्य त यस्तै होला नि त।
0: सर्वदलीय बैठकमा राष्ट्रसभाका सभापति लामिछानेलाई सरकारको नेतृत्व लिन विपक्षी दलहरूले प्रस्ताव गरेका छन्, यो चाहिँ अब महाधिवेशन पछि सम्भव हुन सक्छ, होइन? यस्तै तिक्रम रहिरह्यो भने
1: होइन, विपक्षी दलहरूले दिने हो र हाम्रो पार्टी सभापतिलाई नेतृत्व हाम्रो प्रधानमन्त्री बनाउने हो र
0: हामीले
1: बनाउने होला नि त। हामीलाई जति बेलासम्म प्रधानमन्त्रीसँग विश्वास रहन्छ त्यति बेलासम्म संसद दलको नेता उहाँ नै बन्नुहुन्छ। जुन बेला हाम्रो प्रधानमन्त्रीसँग हाम्रो विश्वास टुट्छ त्यस पछाडि हाम्रो अकाट्य प्रस्ताव भनेको त हाम्रो पार्टी सभापति नै हो नि त।
0: होइन, अहिलेको अवस्थामा चाहिँ पार्टी सभापति जुन ढंगले अगाडि बढ़िरहनु भएको छ, परिपक्व राजनीतिको एउटा केन्द्रमा चाहिँ उहाँ आउनु भएको छ, महाधिवेशनले पनि विशेष गरी रवि लामिछाने नेतृत्वकै देशभरि रूपमा चाहिँ प्यानलहरू एकछत्र रूपमा अगाडि आए भन्ने कुरा आइरहेको छ, हो?
1: होइन, यो बाहिर मिडियामा आएको जस्तो हाम्रो एकछत्र रूपमा आए फलानु गुड थियो तिलानु गुड थियो त्यो बिल्कुल होइन। हामी अहिलेसम्म बाहिर विपक्षी पार्टीहरूले जसरी हामीलाई विभाजन गर्न खोजिरहेछन्, जसरी बालेन ग्रुप अनि रवि ग्रुप भनेर भनेका छन्, यो हाम्रो पार्टीभित्र के पनि छैन, त्यो बाहिर विपक्षीहरूले प्रतिपक्षका साथीहरूले भजन गाएको कुरा मात्रै हो। हाम्रा बीचमा त्यस्तो खालको कुनै पनि दुविधा पनि छैन, दुई धार पनि छैन, हामी एकगठा भएर गएका छौं, हाम्रा बीचमा स्वस्थ प्रतिस्पर्धा भएको छ, हामीले समायोजनको रूपमा पनि प्रतिनिधित्व गराउँदै गएका छौं। मैले अस्ति मात्रै काठमाडौँको निर्वाचन गराए, हेर्नुहोस् काठमाडौँको निर्वाचनमा पनि पछाडि आउनु भएको साथीहरु जो प्रधानमन्त्रीसँग आउनु भएको थियो विवेकशील साझा पार्टीबाट आउनु भएको थियो उहाँहरूलाई समायोजनको लागि हामीले मतदान प्रक्रियामा भाग लिन दिउँ अनि उहाँलाई उम्मेदवारी उठ्नका निमित्त दिउँ र हामीले त्यहाँबाट पनि त उम्मेदवारहरूलाई चयन गरेर लिएर आएका छौँ मतदानमा सहभागी गराएका छौँ भने त्यो सबै कुराहरूबाट प्रतिपक्षहरूलाई जलन भइरहेछ कि हाम्रो मेल देखेर उहाँहरूलाई जलन भएको छ त्यसकारणले उहाँहरू यसलाई अतिरञ्जित गर्नलाई बढी आफ्नो समय खर्च गरिराख्नु भएको छ भनेर बुझ्छु म
0: होइन कतिपय ठाउँमा त गुटगत पनि त भयो नि त फाइट पनि पर्यो त्यहाँ चाहिँ आनाआनै भएका दृश्य पनि देखिरहेको छौँ नि हामीले ठाउँ ठाउँमा
1: होइन त्यो गुट भनेको चाहिँ तपाईँको नेतृत्वको गुट भयो र भने त्यो त स्थानीय साथीहरूको बीचमा विभेदको गुट हो त्यो स्थानीय साथीहरूको बीचमा पेमेलको गुट हो त्यो त्यहाँ कुनै त्यो पार्टीको योधार र उधारको गुट थिएन नि त त्यहाँ त म हुनुपर्छ र त हुनुपर्छ भन्दा व्यक्तिवादी सोचको कुराको कारणले भएको झडप हो त्यो
0: होइन मैले सुन्दैछु बाजुरामा पनि हिजो जिल्ला अधिवेशन सम्पन्न हुँदै गर्दाखेरि लामो समय पार्टीमा स्थापित पार्टी स्थापना गर्न लागेका सहसचिवले सचिव बन्नका लागि इच्छा गरेको तर त्यहाँ चाहिँ हेमराज थापाहरू अनि खेमराज साउदहरूले चाहिँ एकलौटी रूपमा ताली पड्काएर अर्कै मान्छेलाई ल्याएर माथि आउनुभयो भनेर त्यहाँ पत्रकार सम्मेलन गरिरहेको पनि देखेको थिएँ मैले होइन सक्नेले त त्यहाँ पनि त थिचोमिचो गरिरहेको रहेछ नि त
1: हो हो हेमराज थापाहरू लगायतका अरू साथीहरूको विषय भनेर चाहिँ यहाँ कतै उहाँहरूले यो म बालेनको ग्रुप म चाहिँ रविको ग्रुप म विवेकशील छायाको भनेर भन्नुभएको छ र त हुनुपर्ने होइन म हुनुपर्छ भनेर उहाँहरूको व्यक्तिगत टक्राव हो व्यक्तिगत टक्रावलाई लिएर आएर पार्टीभित्र नै गुट सिर्जना गर्न खोज्दिने कुरा जुन
0: होइन त्यहाँ चाहिँ अब नियमित रूपमा यसलाई मतदानको प्रक्रियाबाट जाउँ भनेर चाहिँ पूर्ववत सहसचिवले आग्रह गर्दा पनि उहाँहरूलाई चाहिँ बाहिर निकालियो भन्ने खालको विषय आयो नि त
1: होइन त्यो विषय त हेर्नुहोस् अब त्यो बाजुरामा निर्वाचनको लागि म मतदान अधिकृत भएर गइनँ त्यस कारणले गर्दाखेरि त्यहाँ को जानुभएको थियो उहाँ साथीले कसरी ट्याकल गर्नुभयो त्यहाँको विवाद के हो विवादको विषय मलाई एकछिन जानकारी नभएको हुनाले म यो विषयमा धेरै बोल्न चाहिन्न
0: देशभरि सौहार्दपूर्ण ढंगले सम्पन्न भयो अब कति जिल्लामा बाँकी छ तपाईँहरूको अधिवेशन
1: अब मलाई ठ्याक्कै यति जिल्लामा बाँकी छ भन्ने छैन धेरै जिल्लाहरूमा हामीले सौहार्द रूपमा हाम्रा उहरू निर्वाचनहरू सम्पन्न गर्यौं र आज बागमती प्रदेशको पनि निर्वाचन हुँदैछ
0: अब प्रदेश अधिवेशनको तयारी के छ
1: होइन बागमती प्रदेशको अधिवेशन हुँदैछ आज बागमती प्रदेशको अधिवेशन हामी गर्दैछौ बागमती प्रदेशमा आज सम्भवतः निर्वाचनसम्म सम्पन्न हुन्छ
0: नेतृत्व चाहिँ रवि लामिछानेको विकल्प चाहिँ अहिले छैन होइन
1: होइन हाम्रो पार्टीमा हामीले स्वीकारेका छौँ हाम्रो पार्टीमा हामीले वरिष्ठ नेताको रूपमा बालन शाहलाई स्वीकारेका छौँ र प्रधानमन्त्रीको रूपमा उहाँलाई स्वीकारेका छौँ हाम्रो पार्टीको सभापति रवि लामिछानेको विकल्प छैन अहिले
0: र अब माथिका केही महत्वपूर्ण पदाधिकारी टिमहरूमा पूर्ववत नामहरू वा पूर्ववत रूपमा भूमिकामा निर्वाह गरिरहेका व्यक्तिहरूलाई नै दोहोऱ्याउने भन्ने छ त्यसमा पनि प्रतिस्पर्धा हुन्छ वा के हुन्छ
1: होइन यो सबै कुरा मिथ्या हो किनभने हामी अधिवेशनको सङ्घारमा छौँ अधिवेशनको सङ्घारमा भएका मान्छेहरूलाई अधिकतम रूपमा भोग जगाइदिने र अधिकतम रूपमा हाम्रो पार्टीभित्र खेल्न खोज्ने साथीहरूबाट यो बाह्य साथीहरूबाट यो खालको खेल भएको हो हाम्रो बिचमा कल्ला दोहोऱ्याउने कल्ला नदोहोऱ्याउने भन्ने विषय त महाधिवेशनबाट आउने प्रतिनिधिहरूले निर्वाचनको माध्यमबाट गर्ने विषय हो त्यो कसैको खल्तीबाट झिकेर उहाँहरूको जस्तो फलानु त भए त्यो पर्दैन भन्ने कुरा हुँदैन नि त हाम्रो त एउटा विधि र पद्धति छ हामी प्रजातान्त्रिक पार्टी हौ हामीले प्रजातान्त्रिक ढङ्गबाट चाहिँ हाम्रा नेतृत्वहरूलाई छान्छौँ को आउने को नआउने भन्ने कुरा हुन सक्दैन त्यसकारणले एउटा के चाहिँ हुन सक्छ भने भोलि बिहान समायोजनको लागि हामीले केही समयहरू दिनुपर्ने हुन्छ समायोजनको लागि हामीले केही साथीहरूलाई छोड्नुपर्ने हुन्छ छोडाउनु पर्ने हुन्छ त्यो परिस्थिति आयो भने सहमतिमा जाँदाखेरि सहमतिमा अर्कै खालको कुरा हुन्छ हेर्नुहोस् अहिले त हामी निर्वाचनमा छौँ अहिले प्रदेशसम्म आइपुग्दाखेरि हरेक ठाउँमा निर्वाचन भइरहेछ आज बागमती प्रदेशमा पनि निर्वाचन नै हुन्छ तपाईँले बेलुका भोलि बिहानको समाचारमा भन्न पाउनुहुन्छ बागमती प्रदेशबाट निर्वाचन भएर फलानु मान्छे निर्वाचित भएर आए रे भनेर भन्न पाउनुहुन्छ त्यसले गर्दा हामी प्रदेशसम्म अहिले निर्वाचनकै सोचौँ भोलि बिहान यदि हामीले केन्द्रमा चाहिँ निर्वाचन हुन नसक्ने स्थिति भयो समायोजन नै गर्नुपर्ने स्थिति भयो भने पार्टीले त्यो निर्णय पनि लिन सक्छ यो पार्टीको आन्तरिक निर्णय हो
0: आज यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार चौलागाईजी
1: धन्यवाद
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाई आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छु विश्रामपछि पुनः उपस्थित हुनेछौ
1: त्यसले गर्दा हामी प्रदेशसम्म अहिले निर्वाचनकै सोचौ भोलि बिहान यदि हामीले केन्द्रमा चाहिँ निर्वाचन हुन नसक्ने स्थिति भयो समायोजन नै गर्नुपर्ने स्थिति भयो भने पार्टीले त्यो निर्णय पनि लिन सक्छ यो

0: awesome. Tu account open, activate any karobar. Sajilai sanga. Busy life easy, banaudai harek din. Global Smart Plus life ko besma banking.
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौ।
2: विषादी बीस हुन्, औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौं, नगराऊ। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
3: हाम्रो खानाको करिब दुईटै हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचन जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौ र बुझाउ।
2: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराऊ। व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
4: खरो विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आइमी बैंक, सबैका लागि बैंक। डिसोम फाइबर नेट।
5: यतिखेर हाम्रो बेसमा विश्लेषक एवं अधिवक्ता सुशील सापकोटा हुनुहुन्छ। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: हजुर नमस्कार।
5: होइन, प्रधानमन्त्री बालेन्द्र शाहजीले सीमाको विषयमा मैले बोलेको के हो भनेर संसदमा उपस्थित भएर अभिव्यक्ति बारेमा त्यहाँ चाहिँ

0: छलफल र बहसमा वा चाहिँ आफ्नो जवाफ दिनु पर्दैन? संसद त निरन्तर रूपमा अवरुद्ध हुँदै गयो नि त।
1: यस्तो हुन्छ, सामान्य अवस्थामा हामीले संसदमा बहसको बारेमा दिनुपर्ने कि नपर्ने भन्ने शब्दलाई यसरी हेरौँ, सरकारको नीति तथा कार्यक्रम बमोजिममा सरकारको परराष्ट्र नीति अन्तर्गत प्रधानमन्त्रीले वक्तव्य दिनुभएको मन्तव्य दिनुभएको हो वा प्रधानमन्त्रीले व्यक्तिगत रूपमा आफ्नो मन्तव्य दिनुभएको भन्ने कुरा पहिलो हेरौँ। यदि प्रधानमन्त्रीले अहिलेको सरकारको स्पष्ट नीति प्रष्ट पार्न खोज्नुभएको हो भने सरकारले उक्त नीतिमाथि गएर परराष्ट्र मन्त्रीले भारतसँग गएर एउटा सम्झौता पनि गरेर आउनुभयो, वार्ता पनि भएर आयो। त्यसो हुँदाखेरि परराष्ट्र मन्त्रालयको सम्बन्धमा परराष्ट्र मन्त्री हुनुहुन्छ र परराष्ट्र मन्त्रीले आफ्नो स्पष्टीकरण दिइसके पछाडि फेरि हामीले त्यहाँ केटाकेटी खेले जस्तो गरेर प्रधानमन्त्री नै आउनुपर्छ, त्यही नभई हुँदैन भन्ने आशय चाहिँ राख्नु उपयुक्त हुँदैन होला। यदि प्रधानमन्त्रीको निजी कथन हो भने चाहिँ उहाँले आएर दिनुपर्छ भन्ने मलाई लाग्छ।
0: होइन, अब यो सीमापार जग्गा विवाद र चाहिँ राज्यद्वारा भू अतिक्रमण भन्ने कुरा भने त यो त नितान्त फरक विषय हो, तर एउटा देशको प्रधानमन्त्रीले संसदको रोस्टममा उठेर होइन रोस्टममा उभिएर बोलेर चाहिँ नेपाललाई नै अतिक्रमणकारीको संज्ञा दिन खोजेको विषय त गलत भएन र?
1: यस्तो हुन्छ, प्रधानमन्त्रीले दिनुभएको वक्तव्यको सम्बन्धमा सरसर्ती हेर्दाखेरि मैले पनि निवेदन गरेँ, सरसर्ती हेर्दाखेरि प्रधानमन्त्रीले भन्नुभएको कुरा यता कता देशको हितको प्रतिकूल छ कि भन्ने कुरा हामीले विवेचना गर्नुपर्ने एउटा पाटो रहला। तर हामी के विवेचना गरौं भने प्रधानमन्त्रीले संसदमा उभिएर बोल्दै गर्दाखेरि नेपालीबाट भन्नुभएको थियो र नेपालीबाट भन्ने कुरामा उहाँले के भन्नुभयो भने भारतले पनि नेपालको सीमा कब्जा अतिक्रमण गरेको रहेछ भन्ने कुरा उहाँले प्रश्न गर्नुभयो, बोल्नुभयो। र त्यो शब्द अन्तर्राष्ट्रिय कानूनमा इङ्ग्लिसबाट प्रयोग हुन्छ, हेर्नुहोस्, अङ्ग्रेजीबाट प्रयोग गर्दा इन्क्रोचमेन्ट अर अकुपेसन भनेको रहेछ, यसलाई हेर्नुहोस्। त्यसो भनेको के हो भन्नुहुन्छ भने हामी त्यो शब्दको अर्थ 2063 सालमा जतिखेर गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, सरी गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री र केपी ओली रक्षा परराष्ट्र मन्त्री हुन्छ, त्यतिखेर परराष्ट्र मन्त्री हुँदाखेरि केपी ओली 2063 सालमा भारतमा गएर के भन्नुभएको थियो भने खोजौँ अहिले पाइस सम्झौता गरेर आउनुभएको, त्यहाँ चाहिँ उहाँले के भन्नुभयो भने हामीले पनि भारतको सीमा र हाम्रो सीमाका 95% समस्या समाधान गरिसक्यौं भन्नुको अर्थ चाहिँ दुवै देशबाट चाहिँ यताउता भएको रहेछ भन्ने कुराको सुरु उद्घाटन 63 सालमा गरेर केपी ओलीले भएर आएको कुरा मैले निवेदन गरेँ। अर्को निवेदन मैले के गरेँ भन्नुहुन्छ भने हामी राष्ट्रियता भनेको चाहिँ प्रतिनिधि सभाको सदस्य भएको अवस्थामा राष्ट्रियता कायम हुने र आम नागरिक राष्ट्रियता नहुने भन्ने कुरा हुँदैन, हेर्नुहोस्। राष्ट्रियता भनेको कुनै पनि एउटा व्यक्तिमा हुने र अर्को व्यक्तिमा नहुने भन्ने हुँदैन, एउटा आम नेपाली नागरिक जो सर्वभौम हुन्छ उसमा राष्ट्रियता जोडिएको हुन्छ र उसको रग रगमा खुन खुनमा उसको शरीरमा चलेका प्रत्येक थोप्पा खुनमा राष्ट्रियताको भावना रहेको हुन्छ। त्यसो हुँदाखेरि राष्ट्रियता बोलीमा होइन व्यवहारमा हुन्छ, हेर्नुहोस्। त्यसकारण प्रधानमन्त्रीले दिएको कथनमा चाहिँ हामीले पुष्टिकरण गर्दैखेरि विपक्षमा पनि बोल्नेले के भन्दै हुन्छ, केही पूर्व राजदूत भनौँ या पूर्व राजनीतिक व्यक्तित्वहरू भनौँ या पूर्व हाम्रा राजनीतिक नियुक्ति खाएका व्यक्तिहरू भनौँ, उहाँले के भन्नुहुन्छ भने भारतले मिचेको त होइन तर एरा करा चाहिँ हाम्रा नागरिकहरूले पनि भारतको सीमातिर गएर खेती गरेको पहिला कुरा हुन सक्छ भन्ने चाहिँ उहाँहरू सरकार स्वीकार गर्दै हुनुहुन्छ, हेर्नुहोस्। यसको अर्थ के हो भन्नुहुन्छ भने नागरिकले गर्नु र देशले गर्नु भनेको फरक कुरा हो कि होइन त? उहाँहरू देशकैलाई मान्नुहुन्छ, देश भनेको एउटा देश बन्नको लागि चारवटा कुरा चाहिन्छ, हेर्नुहोस्। चारवटा कुरामा के पर्छन् भन्नुहुन्छ भने एक नम्बरमा हामीलाई सार्वभौम सत्ता सार्वभौम चाहियो, दुईमा नागरिक चाहिन्छ, तीनमा निश्चित भूभाग चाहिन्छ र चारमा हामीलाई सरकार चाहिन्छ। र यी चार कुराले बनेर एउटा राष्ट्र बन्छ र सो सार्वभौम राष्ट्रका नागरिकलाई चाहिँ हामी के सोच्दैछौँ अहिले? उहाँहरू भन्दै हुनुहुन्छ एक शब्द के भने केही नागरिकहरूले सीमाको उतापट्टि पनि अलिकति आफ्नो भूमि प्रयोग गरेका होलान् भन्दै हुनुहुन्छ भने त्यो चाहिँ के हो त? त्यो मैले उहाँ गर्नुको ठिक भन्न खोजेको होइन। फेरि अर्को कुरा के हो भन्नुहुन्छ भने व्यवहारमा
0: सीमा विवादहरू छन् होइन, दुई देश बीचका विवादहरू छन्, त्यो विवादलाई चाहिँ हामीले समाधान पनि गर्नुपर्छ, छिमेकीलाई बदल्न सकिँदैन, छिमेकीसँग चाहिँ सुमधुर सम्बन्ध राख्नुपर्छ, छिमेकीले चाहिँ होइन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई राम्रोसँग सम्मान गरेर पनि पठाएको छ, यो विषयमा चाहिँ हामी जाउँला कूटनैतिक हिसाबले, तर आफ्नै देशले यदि मिचेकै हो भने पनि हामीले चाहिँ मिचेको रहेछौ या चाहिँ यस्तो अतिक्रमण भएको रहेछ भन्दाखेरि सुस्तामा भारतीय एसएसबी प्रवेश गर्यो। हिजो मैले एउटा भिडियो हेर्दै थिएँ, धनगढ़ी कैलाली अन्तर्गत मोहना नदीका चाहिँ जंगे पिल्लरहरू चाहिँ ती चाहिँ सारिएका स्थिति छन्, 2 किलोमिटर भन्दा उता मोहना नदी छ होइन, बिस्तारै चाहिँ माथिसम्म पिल्लर आउँदैछन् भन्ने खालका पनि कतिपय स्थानीयहरूले चाहिँ ती सामग्रीहरू प्रस्तुत गर्दैछन्। यसले त क्षयकरण गर्छ नि त हामीलाई होइन?
1: यस्तो हुन्छ, त्यसले के गर्छ भन्नुहुन्छ भने मैले त्यो भिडियो पनि मैले पनि हेरेको थिएँ, त्यो भनेको भारतले नेपालको जग्गा कब्जा गरेको, हेर्नुहोस्। त्यसो हुँदाखेरि भारतले नेपालको जग्गा कब्जा गरेकोमा वा हामीले हाम्रा नागरिकहरूले पनि उता कलकत्ता जग्गामा खेतीपाती गर्दै गरेको अवस्थालाई हामीले संयुक्त रूपमा हेर्दै गर्दाखेरि स्थायी समाधान हामीले गर्नुपर्छ। तर मेरो निवेदन गराए के हो भने राष्ट्रियता भनेको भोट ब्याङ्कको राजनीति गर्ने अवस्था होइन। हेर्नुहोस् राष्ट्रियतामा यदि संसदका हामीले निर्वाचित गरेका जनप्रतिनिधिहरूमा हामी आम नेपाली नागरिकको जस्तो राष्ट्रियता भावना छ भने भएको हो र उहाँले भोट राजनीति गर्नुभएको होइन भने मेरो निवेदन गराए के हो भने सबैजना मिलेर संकल्प प्रस्ताव पारित गर्नुहोस् संसदमा। किन पक्ष विपक्ष हाम्रो सीमाको बारेमा हामी यो भन्दा बाहिर कुरा बोल्दैनौ बोल्न मिल्दैन भनेर विपक्षले प्रस्ताव ल्याउन मिल्छ कि मिल्दैन? किन ल्याउँदैन विपक्षी? विपक्षी अहिले भोटको राजनीतिको कारणले गर्दा प्रधानमन्त्रीको एउटा कथनलाई इन्क्रोचमेन्ट हो कि कब्जा हो कि वा हामीले फाइट गरेर लिएको हो कि भन्ने कुराको स्पष्टीकरण खोज्नुभन्दा पहिला यो भन्दा बाहिर हामी जान मिल्दैन भनेर किन बोल्दैन? अर्को कुरा राष्ट्रियता भनेको खोज्नका लागि व्यवहारिकतामा जानुपर्छ, व्यवहारिक बोलीमा होइन। दुई हामीले महाकाली सन्धि गर्दै गर्दाखेरि केपी ओली, माधव नेपाल, तपाईँको शेरबहादुर देउबा, पशुपति शमशेरहरूले के गर्नुभयो त
0: भन्दिनुहोस्
1: न, त्यो गर्दै गर्दाखेरि के भयो भने त्यो सन्धिले चाहिँ हिजोसम्म त्यो सन्धि अघिल्लो मितिसम्मको अवस्थामा के थियो भने महाकाली नदीको पारिपट्टिको सीमा चाहिँ हाम्रो सीमा थियो। हेर्नुहोस् तर महाकाली नदीलाई दुबईको साझा भनेर त्यो सन्धिले चाहिँ सीमा के गर्यो भने नेपालतिर मिचेर ल्याइदियो नि त। त्यो चाहिँ राष्ट्रघाती, त्यो चाहिँ राष्ट्रघाती भएन व्यावहारिक रूपमा भएको। अब प्रधानमन्त्रीले कुन कुटनीतिक चालमा बोल्नुभयो, उहाँले सँगसँगै के भन्नुभयो भने मैले प्रधानमन्त्रीको बचाउ गर्न खोजेको होइन, मलाई देश जनता भन्दा ठुलो कुनै पनि
0: प्रधानमन्त्रीको बचाउ नगर्नुहोस् तपाईँ, किनभने निष्पक्ष रूपमा बोल्ने एउटा कानुनको जानकार हो तपाईँ, व्यवसाय होइन
1: प्रधानमन्त्रीको होइन। मलाई यो देशको सार्वभौम अखण्डतासँग चिन्ता छ, प्रधानमन्त्री बालेन्सा हुनु र नहुनु वा केपी हुनु र नहुनु मेरो कुनै तात्विक महत्वको विषय होइन। तर मैले निवेदन गर्न खोजेको के भने राष्ट्रियता भनेको संसदमा बाँदर नाचे जस्तो नाचेर जनताको सार्वभौम अधिकार लिएर भोटको राजनीति गर्ने ठाउँ होइन। त्यसकारणले हामी सार्वभौम नागरिकले चाहिँ हाम्रो रग रगमा खुन खुनमा चाहिँ हाम्रो राष्ट्रियता कुरेको छ भने हामीले निर्वाचित गरेका प्रतिनिधिहरू संकल्प प्रस्ताव संसदमा पास गरेर प्रधानमन्त्रीले यो प्रस्ताव बोल्न मिल्ने थिएन भनेर विपक्षले प्रस्ताव ल्याउँदा हुन्छ नि त, किन ल्याउनुहुन्न यदि हो भने? त्यसकारणले महाकाली सन्धि बेच्ने राष्ट्रघाती उनीहरूलाई सुनपानी छर्किन गरी प्रधानमन्त्रीको बोलीमाथि हामी आस्था लाउँदैछौँ कि उहाँहरूको माथि पनि प्रश्न उठाउन त महाकाली सन्धिमाथि पनि। त्यसकारणले कुनै पनि व्यक्तिको अनुहार राष्ट्रियता हुँदैन। हेर्नुहोस् भोटको राजनीति गरेर राष्ट्रियता हुँदैन। मैले निवेदन गर्न खोजेको के हो भने राष्ट्रियता तपाईँको र मेरो खुनमा कुदेको हुन्छ, त्यो खुनमा कुदेको राष्ट्रियतालाई चाहिँ कुनै राजनीतिक दलको एजेन्डा बनाउन मिल्दैन, भोटको एजेन्डा बनाउन मिल्दैन। त्यसकारणले प्रधानमन्त्री गलत बोल्नु भएको भने संसदमा आएर माफी माग्नुपर्छ। हेर्नुहोस् तर त्यसको लागि मेरो निवेदन गराए के हो भने तपाईँहरूले गरेको कार्य पनि ठिक भएन। राष्ट्रियता भनेको कुनै व्यक्तिको अनुहारसँग जोडिएको हुँदैन, कार्यसँग जोडिएको हुन्छ। कार्य गर्ने केपी ओली, कार्य गर्ने माधव नेपाल, कार्य गर्ने पशुपति शमशेर जबरा, कार्य गर्ने चाहिँ शेरबहादुर देउवाले चाहिँ दुई तिहाईबाट त्यही संसदबाट पास गरेको हो नि त। पास गरेको कुरो चाहिँ राष्ट्रियता घाती भएर उहाँहरू बोल्न सक्नुहुन्न त्यहाँनिर, किनभने कसैको हनुमान हुने होइन, कसैको पुच्छर हुने होइन, हेर्नुहोस् कसैको शिखण्डी हुने होइन, देश सार्वभौमताका लागि चाहिँ खुलेर बोल्न सक्नु। त्यसकारणले त्यो पनि गलत थियो र यदि प्रधानमन्त्रीले बोलेको कुरा चाहिँ राष्ट्रहित प्रतिको राष्ट्र जिम्मा लगाउन खोजेको शङ्का देखिन्छ, व्यवहारमा देखिन्छ भने खुलेर विरोध गर्नुपर्छ। तर उहाँले सँगै के भन्नुभयो, म बेलायतलाई पनि बोलाएर गर्दैछु भन्ने कुरा गर्नुभयो। मैले अर्को निवेदन गरेँ, प्रधानमन्त्रीको वक्तव्य पछाडि हाम्रो परराष्ट्र मन्त्री भारतमा गएर खुलेर के भनेर आउनुभयो भन्दाखेरि चाहिँ भारत र चीनको बीचमा बन्दै गरेको कालापानी क्षेत्रमा चाहिँ नेपालको सहमति बिना कार्य गर्नमा हाम्रो कुनै पनि सहमति छैन भनेर खुल्ला रूपमा बोलेर आउनुभयो। हिजो कसले खोलेर बोलेर आएको थियो भनेर यो सरकारको नीति, प्रधानमन्त्रीको नीति, यो सरकारको नीति हो कि होइन त? यो प्रधानमन्त्रीले बोलेको बेग्लै, परराष्ट्र मन्त्रीले बोलेको बेग्लै हो भने राष्ट्रको परराष्ट्र नीति कसरी जान्नुहुन्छ? त्यति बुझ्दैनौँ हामी। हामीले एउटा सामान्य ज्ञान के राख्नु पर्यो भने परराष्ट्र नीति भनेको सरकारको नीति हो, राज्यको परराष्ट्र नीति एउटा हुन्छ र त्यहाँ सरकारले नीति निर्णय लिन्छ। र अहिलेको सरकारले दिएको परराष्ट्र नीतिमा परराष्ट्र मन्त्रीले गएर के भनेर आउनुभयो भने हामीले यो देशको सार्वभौम अखण्डतालाई कायम राख्नका लागि चीन र भारतका बीचमा भएका कुनै पनि सम्झौता हामीलाई नसुतिकन भएको रिपब्लिकमा हाम्रो सहमति छैन भनेर उहाँले आउनुभयो। त्यसो हुँदाखेरि मैले के निवेदन गर्न खोजेँ भने यो सरकारले गरेको परराष्ट्र नीति प्रधानमन्त्रीले बोलेबाट आयो, प्रधानमन्त्रीले के भन्न खोज्नु भएको थियो भन्ने कुरा परराष्ट्र मन्त्रीले प्रश्न गर्नुभयो। हिजोका दिनमा पनि परराष्ट्र मन्त्री हुँदै गर्दाखेरि कार्य हुन्थे, हिजो मैले भने जस्तो 63 सालमा गिर्जा पचहत्तरले गएर भारतमा गएर चाहिँ दुवै पक्षका सीमा 95% समाधान भयो भनेर सहीबाट आउनुभएको होइन, तत्कालीन परराष्ट्र मन्त्री चाहिँ केपी ओलीले गएर आउनुभएको। र हिजो भारतले के भन्नु प्रधानमन्त्रीको वक्तव्य पछाडि भन्दाखेरि हाम्रा 95% सीमा संविधान समाधान भइसकेका छन् भन्दाखेरि प्रधानमन्त्रीले अब हाम्रो गुमेको जग्गा पनि गुमाउनु भयो भनेर हामीले वक्तव्य दियौँ। तर हामीले के सोचिनौ भने त्यो वक्तव्य चाहिँ बलन सारेको वक्तव्यले होइन, त्यो वक्तव्य केपी ओलीले दिएको वक्तव्यको कारणले गर्दा, केपी ओलीले हिजो गरेको सम्झौताको कारणले गर्दा 95% समाधान भएको छ। अहिलेको सरकार किन बोल्छ भन्न खोजेको, हामी किन बुझ्दैनौँ, हामीलाई बुझाइमा चाहिँ एउटा व्यक्तिको अनुहारमा विरोध छ हाम्रो भने विरोध गर्ने होइन, हाम्रो देश व्यक्तिभन्दा माथि हुन्छ। त्यस कारणले मैले निवेदन गर्न खोजेको के हो भने, परराष्ट्र नीति भनेको सरकारले निर्णय गर्ने हो, सरकारका प्रवक्ता अनुसारले, सरकारका विवक्ता अनुसारले, परराष्ट्र मन्त्रालयले गर्ने निर्णयलाई चाहिँ हामीले आधिकारिक मान्नुपर्छ। त्यस कारणले प्रधानमन्त्री बालन शाहले गरेको कथन यदि बोली चाहिँ राष्ट्रघात हो भने उहाँमाथि कार्यवाही गर्नुपर्छ, उहाँ राष्ट्रविद दोहीको मुद्दा चलाउनुपर्छ। तर त्योभन्दा पहिला त केपी ओली, माधव नेपाल, पशुपति शमशेर जबरालाई पनि चलाउनु पर्ला नि। त्यस कारणले व्यक्ति हेरेर कसले बोल्दा ठिक र कसले बोल्दा बेठिक भन्ने कुरा राष्ट्रिय त हुँदैन होला भन्ने निवेदन मात्रै हो मेरो।
0: अब आजको दिनमा चाहिँ जाँदा चाहिँ एउटा कुरा के बताइदिनुहोस् भने, मित्र राष्ट्रहरूसँगका सम्बन्धहरू चाहिँ सुमधुर पार्नुपर्छ, देशमा सुशासन ल्याउनु पर्नेछ, देशमा भ्रष्टाचारको निर्मूल गर्नुपर्नेछ। तर प्रधानमन्त्रीज्यूको चाहिँ अलिकति हल्का टिप्पणी, व्यङ्गात्मक टिप्पणी भन्दै अब म एम्बेसडर बन्न चाहन्थे, प्रधानमन्त्रीको नम्बर पाउन लगायतका यस्ता यस्ता गतिविधिहरूले गर्दाखेरि चाहिँ यो अलिकति हल्का भएन विश्लेषकज्यू?
1: त्यो गर्नु हुँदैन, त्यसो म पनि मानेँ। त्यस्ता कुराले सरकार हल्का हुन्छ त्यो गर्नु हुँदैन। परराष्ट्र नीतिको सम्बन्धमा, देशको विवाद सीमाको सम्बन्धमा हिजोसम्मका सरकारले उठाउन नसकेको खुला अवस्थामा गएर अहिलेका परराष्ट्र मन्त्री सुशील खनालले गरेर उठाएर आइसक्नुभयो, भारतीय मिडियाका अगाडि भनेर आउनुभयो, पहिलो कुरा। दोस्रो कुरा, म हार्दिकतापूर्वक निवेदन के गर्न चाहन्छु भने, हामीले अहिले जो जो व्यक्तिले बालन शाहको उक्त कथनलाई मैले भने व्यवहारलाई होइन कथनलाई विरोध गर्दै हुनुहुन्छ, ती व्यक्तिहरू को हुनुहुन्छ एकपल्ट अनुमान गरौं। उहाँहरू हिजोको 35 वर्षदेखि राज्यमा भ्रष्टाचार, माफिया तन्त्र र भ्रनासामा जलेको सरकारले नियुक्ति गरेका राजदूत, विभिन्न राजनीतिक नियुक्ति पाएका व्यक्तिहरू, संघीय निकायका पदाधिकारीहरू, जो फेरि पनि त्यही सरकार आयो भने म त्यो पद खान पाउँछु होला भनेर जाँदै हुनुहुन्छ। यो देशलाई 35 वर्षदेखि एउटा पिलोले पिल्सिएको थियो, त्यो पिलो बालन शाहको सरकारले सुशासनले छिट्टाखेरि दुखेको होला उहाँहरूलाई, हामीले खाना पाइनौ भनेर भनेको होला। त्यस कारणले अहिले विरोध गर्ने व्यक्तिको समूहले विरोध किन गर्दैछ? हामी आम नागरिकले यहाँबाट पाएका सुविधामा वृद्धि हुँदैछ या हामीलाई तनाव भएको छ? वा हामी त हिजो भ्रष्टाचारमा रमाएका माथिमा देश चलाउने व्यक्तिहरूले अब सुविधा घुम्दै जाँदाखेरि उनीहरू आत्तिएर बोलेका हुन् भन्ने कुरा हेरौँ। बोल्ने मान्छेको पृष्ठभूमि हेर्नुहोस्, उहाँहरू हिजोको दिनमा शेरबहादुर देउवा, केपी ओली र माधव नेपालले नियुक्ति गरेका व्यक्तिहरू बोल्दै हुनुहुन्छ या आम सर्वसाधारण नागरिक जो पिल्सेका थिए उनीहरू आज बोल्दैछन् भन्ने कुरा हामी अनुगमन गरेर एकपल्ट हेरौँ। त्यस कारणले मेरो निवेदन गरेको के हो भने, हामी राष्ट्रियतामा आज किन बोलिँदैछ भन्दाखेरि, राष्ट्रियतामा बोलेका होइनौँ हामी। हामीले हाम्रो सत्ता गुमेको, हाम्रो पीडा गुमेको, भ्रष्टाचारमा हामी लिप्त भएका थियौँ, हामीले माफियामा चलाएका थियौँ, चलाउन पाइनौँ, अब हाम्रो कमाइ खाने भाँडो गयो, अब हामी मेरिटोक्रेसीमा नियुक्ति हुनुपर्ने भयो, मेरिटोक्रेसी मेरो छैन भन्ने कुरालाई आत्तिएका व्यक्तिहरू बोल्दैछन्, एकपल्ट अनुगमन गरेर हेर्नुहोला। त्यस कारणले यो देश
0: विश्लेषक ज्यू, अहिले चाहिँ गृहमन्त्रीलाई धोई पखाली गरेर फेरि गृहमन्त्रीमा फर्काउने तयारी हुँदैछ अरे नि त, होइन?
1: मैले निवेदन गर्न आयोगको प्रतिवेदन आएर चित्त बुझे पनि अदालतमा मुद्दा हाल्न पाएछ। मैले निवेदन गर्न खोजेको के हो भने, उहाँहरूलाई हिजो संसदीय फेरि पनि भिजा प्रकरणमा तत्कालीन गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन आयोग बनाऊ भन्दाखेरि उहाँहरू नमान्ने उहाँहरू नै होइन, अनि उहाँहरूलाई फेरि संसदीय छानबिन आयोग फेरि चाहियो। अब गर्दाखेरि पनि डर छैन, नगर्दा पनि डर छैन। मैले अघि पनि भने किन विरोध हुन्छ भन्दाखेरि चाहिँ, हामीले 35 वर्षदेखि देशमा मौजमस्ती गरेको अब सकियो, अब जनताको शासन आयो, यहाँ माफियाबाट हामी देश चलाउन असफल भयौँ, त्यस कारणले विरोध गरेको। त्यो आयोग त उच्च स्तरीय कुनै सपाको संसदीय दलको आयोग होइन नि त, त्यो त तटस्थ निकाय, राज्यका तटस्थ निकाय र निवर्तमान पूर्व न्यायाधीशको अध्यक्षतामा गठन भएको आयोग हो। त्यो आयोगमाथि पनि हामी प्रश्न गर्यौँ भने कि हामीले केपीओलाई छानबिन गर्न दिनु पर्थ्यो, कि मसँगलाई दिनुपर्छ छानबिन गर्नका लागि भूमि आयोगमा, कि हामीले माधव नेपाल छानबिन गर्न दिनु पर्थ्यो, कि प्रचण्डलाई दिनुपर्थ्यो छानबिन गर्नका लागि। त्यसो भने छानबिन आयोगमाथि प्रश्न उठाउनुभन्दा पहिला मेरो हैसियत के हो किन बुझ्दिनँ म, मैले यो देशको लागि के दिएँ भने किन बुझ्दिनँ म। अहिले म पद्मा अरियाल सहितका नेकपा एमाले सांसदलाई प्रश्न गर्न चाहन्छु, हिजो सर्वोच्च अदालतले चाहिँ गिरिबन्धु टिस्टको बारेमा निर्णय गरे पछाडि किन त्यहाँ भूमि विभाजन गर्न नयाँ कानून ल्यायो? हिजो भूमि आयोगको नाममा, हिजो सुकुम्बासी आयोगको नाममा अरबौं रुपियाँ खर्च भयो, त्यसको जिम्मेवारी कसले लिन्छ? उहाँहरूले गरेका काम ती ठिक थिए, ती राष्ट्र हितमा थिए, त्यसो हुँदाखेरि राष्ट्र हितमा भएका कार्यलाई चाहिँ हामी विरोध गर्ने कि मैले मेरो पद गयो, मेरो सत्ता गयो, फेरि पनि जनता झुकाउन पाउँछु भनेर आक्रोशित भएर बोल्ने? त्यस कारण जनताको लागि देश हो, देशभन्दा ठुलो हाम्रो लागि कुनै पार्टी होइन। त्यस कारण पार्टीभन्दा माथि उठेर सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको रग रगमा कुदेको रक्तलाई आघात पुग्ने गरी आफ्नो निज राजनीतिक स्वार्थका लागि बोल्न थाल्यौँ भने यो देशले सुशासन पाउँदैन, फेरि पनि 25 वर्ष पिल्सेको देशमा फेरि फर्किन्छ। त्यस कारणले विरोध गर्ने मान्छे को हुन्, किन विरोध गरे, उनीहरूले के पाएनन्, हिजो कहाँ स्थिति थियो भन्ने कुरा आकलन गर्न सकौँ भन्ने मेरो निवेदन छ।
0: यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। वहाँ हुनुहुन्थ्यो अधिवक्ता एवं विश्लेषक सुशील सापकोटा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौ
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
3: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो हो नेपाली रेडियो नेटवर्क
2: हरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ
3: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: डिशोम फाइबर नेट
5: हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ पूर्व प्रधानमन्त्री ज्यू नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: धन्यवाद
5: होइन अहिले प्रधानमन्त्रीले बोलेको सीमाको विषय निकै व्यापक रूपमा चर्चामा आइरहेको छ हिजो पनि सर्वदलीय बैठक राख्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीले त्यसमा पनि सहमति जुट्न सकेन स्वयं प्रधानमन्त्री आएर संसदको रोस्टममा सीमाबारे दिएको अभिव्यक्ति के हो यसका बारेमा जवाब दिनुपर्छ भन्ने विषय आयो संसद यतिखेर अवरूद्ध छ बजेटमा छलफल हुनुपर्ने एकदमै अर्कै खालको रोइलो कसैले फ्लाइङकी खान्छन् कोही चाहिँ टेबलमाथि चढ्छन् होइन त्यहाँ चाहिँ नाराबाजी त्यस्तै छ पूर्व प्रधानमन्त्रीको हैसियतले रमिता कसरी हेरिरहनु भएको छ
6: अब नेपालको राजनीतिलाई एउटा शक्ति राजनीतिमा रूपान्तरण गर्ने कोसिस भइरहेको छ अहिले अब निर्वाचित निरङ्कुशताको जाँतोमा देश पिसिन्छ कि भन्ने खतरा पैदा भइरहेको छ देशको गरिमामय संसदमा उभिएर त्यसमाथि पनि देशको प्रधानमन्त्रीले बोल्ने कुरा बडो सुविचारित ढंगले र चाहिँ राष्ट्रको भावनालाई चाहनालाई आवश्यकतालाई प्रतिविम्बित गर्ने गरिकन बोल्नुपर्ने ठाउँमा नेपालले भारतका चाहिँ जमिनहरू कब्जा गरेको छ भन्ने खालको जुन अभिव्यक्ति उहाँले दिनुभयो त्यो सर्वथा गलत अभिव्यक्ति छ राष्ट्रिय हित विपरीतको अभिव्यक्ति छ नेपालका जनताको देशभक्तिपूर्ण भावनाका विपरीतको अभिव्यक्ति छ र त्यो सर्वथा झुठ र गलत अभिव्यक्ति हो त्यस्ता कुराहरू प्रधानमन्त्रीले बोलिसकेपछि र त्यो एउटा संसदको रेकर्डमा बसिसकेपछि अब त्यो कुराको बारेमा प्रधानमन्त्रीले माफी माग्नु यी शब्दहरू फिर्ता लिनु र त्यहाँदेखि त्यस्ता कुराहरूलाई संसदको रेकर्डबाट हटाउनु अनिवार्य छ
5: होइन नेपालले भारतको भूमि कतै पनि मिच्या छैन पूर्व प्रधानमन्त्रीज्यू नेपालले चाहिँ विवाद छैन सीमा सम्बन्धीको
6: नेपालले कुनै पनि अरू राज्यको देशको एक इन्च भूमि पनि मिचेको छैन कहिल्यै मिचेको छैन र यस्तो कुराहरू नेपालको प्रधानमन्त्री मध्ये भीमसेन थापादेखि आजसम्म बालेनसम्मका बालेन भन्दा अगाडिका कुनै पनि प्रधानमन्त्रीले यसको कुरा बोलेका थिएनन् सिमानामा बसेपछि सिमानाका जनताका बीचमा जनताले होल्ड गरेका कतिपय जमिनहरूको बीचमा केही तल केही माथि जहिले पनि हुने गर्छ त्यसमाथि नेपाल र भारतका बीचको सिमाना अहिलेसम्म अङ्कित हुन सकेको छैन त्यो अङ्कित नगरेको अवस्थामा सामान्य एउटा क्रस होल्डिङ जस्ता कुराहरू जहाँ पनि हुन सक्छन् यसैलाई नेपालले भारतको भूमि कब्जा गरेको छ मिचेको छ भने जस्ता अभिव्यक्तिहरू एउटा चाहिँ प्रधानमन्त्री जस्तो पदमा भएका व्यक्तिले बोल्ने कुरा चाहिँ सर्वथा असुहाउँदिलो कुरा अपरिपक्व कुरा गलत कुरा हुन्छ त्यस्तो
5: तर सीमा सम्बन्धीका विवादहरू त आज मात्र होइन हिजोदेखि नै यी विवादहरू बल्झिए महाकाली सन्धि पछाडि त झन् सीमा विवादहरू थप बल्झिँदै पनि गए यी यावत कारणले गर्दाखेरि हिजोका राजनीतिक दलको हैसियतले तपाईँ पनि यो देशको प्रधानमन्त्री पनि बन्नुभयो तपाईँहरूको भागमा कति पर्छ
6: होइन अहिले जुन संसदमा उठिरहेको कुरा छ त्यो उठिरहेको कुरा सीमा विवादको कुरा भन्दा पनि नेपालले भारतको भूमि कब्जा गरेका छ कि छैन भन्ने प्रश्न हो अहिले संसदमा उठिएको प्रश्न त्यो सीमा विवाद अलग कुरा हो सीमा विवाद धेरै लामो समयदेखि सीमा विवाद भनेको त इस्ट इन्डिया कम्पनीको बेलादेखि छ नेपालको सीमा विवाद नेपालको वान थर्ड भूमि चाहिँ इस्ट इन्डिया कम्पनीले कब्जा गरे होइन र त्यहाँदेखि विवाद छ त्यस हुनाले अब यो त अहिले कुनै पार्टीले सिर्जना गरे विवाद पनि होइन यो पोलिटिकल पार्टीले त हुँदै होइन उहिलेदेखिको कुरा हो त्यो इतिहासदेखिका यी समस्याहरू छन् ती समस्याहरू समाधान गर्न नसकेर अहिले समस्या भइरहेको बेलामा त्यसमा केन्द्रित हुनुपर्ने जस्तो अहिले कालापानीमा समस्या छ लिम्पिया भुटियादेखिको हाम्रो सिमाना हो यदि मेची महाकाली नै हाम्रो सिमाना मान्दा पनि हैन त्यसो हुनाले त्यस्तो खालको कुराहरूलाई चाहिँ हल गर्ने कुराहरूमै केन्द्रित हुनुपर्ने ठाउँमा त्यसलाई एकदम सामान्यीकरण गरेर अनेक ठाउँमा चाहिँ नेपालले पनि मिचेको छ भनेपछि नेपालीको स्ट्यान्ड चाहिँ एकदम कमजोर अनि त्यस पछाडि विपरीत पक्षको चाहिँ स्ट्यान्ड चाहिँ बलियो बनाउने काम चाहिँ प्रधानमन्त्रीले गर्नु उहाँको अभिव्यक्तिले गर्यो उहाँको नियत के थियो मलाई म नियतमा जान्न हेर्नुहोस् कहिले पनि तर उहाँको अभिव्यक्ति जे भएको छ त्यो अभिव्यक्ति सर्वथा गलत छ र त्यो अभिव्यक्ति उहाँले फिर्ता लिनैपर्छ।
5: होइन अब माफी त कसरी माग्नुहुन्छ देशको प्रधानमन्त्रीले माफी माग्ने कुरा त त्यति सुहाउँदो नहोला नि त होइन
6: अनि गल्ती गर्ने माफी माग्ने हुन्छ प्रधानमन्त्री होस् कि राष्ट्रपति होस् कि त्यो सेनापति होस् कि जसले पनि गल्ती गर्छ भने उसले माफी माग्नु पर्छ
5: तर सिङ्गो देशले माफी मागे जस्तो हुन्छ नि त प्रधानमन्त्रीज्यूले माफी माग्नु
6: हो मानवीय विनम्रता भनेको नै त्यही हो यदि उसले चाहिँ प्रधानमन्त्री भएपछि जुनसुकै गल्ती गरे पनि त्यसलाई माफी नमाग्ने भन्ने कुरा हुन्छ जनता चाहिँ राइती राइतीले चाहिँ माफी माग्नु पर्ने अनि शासकले चाहिँ माफी नमाग्नु पर्ने भन्ने खालको कुरा हुँदैन त्यो गलत स्थानको थियो।
5: अब यो विवाद चाहिँ लामै समय जाला जस्तो छ बजेट पनि आयो होइन बजेटमा पनि करका दर हेरफेर गरेका विषयहरू पनि आए 776 गाडीहरू कसरी यो चाइना नाकाबाट नेपाल भित्रिए कागजातहरू कसरी तयार भए भनेर अर्थमन्त्रीमाथि पनि आउलो तिर्स्याइएको एउटा विषय छ यो बजेटकोमा करका दर हेरफेर हुने यो पुरानो रोग हो अहिले पनि त्यस्तै भएको हो प्रधानमन्त्रीज्यू
6: अब यो अहिले सतहमा आइरहेको छ एउटा सवाल उठेको छ विवाद शुरू भएको छ यदि त्यसरी नै अहिले उठेको विवाद जुन छ त्यसरी नै र साँच्ची नै करका दर हेरफेर भएको हो भने अर्को यो अत्यन्तै खतरनाक अपराध हो हेर्नुहोस् राष्ट्रका विरुद्धको अपराध हुन्छ त्यस हुनाले यो के भएको हो भन्ने कुरामा अर्थमन्त्रीले चाँडोभन्दा चाँडो यसबारेमा स्पष्टीकरण गर्नुपर्छ र करका दर हेरफेर भएको हो संसदले पास गरेको भन्दा अन्यथा ढङ्गले भने यो बजेट त कसरी लागू गर्छ जनताले देशले कसरी लागू गर्छ त्यसमाथिको विश्वासै समाप्त हुन्छ त्यसो हुनाले यसले एउटा मुलुकलाई अर्को अन्तर्द्वन्द्वतर्फ लाने खतरा देख्छु मैले यो राष्ट्रपा नामको पार्टीको भयानक अपरिपक्वताका यी अभिव्यक्तिहरू
5: तपाईँहरूले त देशलाई त चल्दैन त तपाईँहरूले त देशलाई निकै

0: समयको ख्याल राखौं।
1: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 10 बज्यो।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटी छ दिदी बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248543
6: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
6: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन, अनि कहाँबाट लिएर आउने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
1: भिटामिन डी,
3: भिटामिन बी12,
1: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9855063802 9855063802।
5: राष्ट्रको लागि बक्सिङ,
6: स्वास्थ्यको लागि बक्सिङ,
5: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
6: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट हाततर्फ, ओम शान्ति भवन नजिकै।
5: समय बिहान र बेलुका।
6: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649, 9841465649।
5: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टू विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861975447 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
8: होइन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
8: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
3: समर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808887878
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाती पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साठ फेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 01052542।

0: यताजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्टो मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिँगै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: मा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
3: भिटामिन डी,
4: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105-20-283 र 0105-20-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट छगर तल
10: काठमाडौँ जाने बाटोपट्टि
9: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861975447
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरू

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन। प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने समितिमा सरकारवाला कार्यालयका प्रमुख सदस्य।
0: राष्ट्रपतिले आज प्रदेश अधिवेशन गर्दै प्रतिनिधि सभा बैठकका कारण सभापति लामिछाने जाने कार्यक्रम स्थगित।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथि छलफल गर्ने कार्यसूची। विपक्षीको असन्तुष्टि कायमै।
0: इरान र इजरायल बीचको पछिल्लो आक्रमण रोकियो। इजरायलले गरेको आक्रमणमा लेबनानमा 5 जनाको मृत्यु।
1: र सन्यासको 5 वर्षपछि रोजर फेडरर यूएस ओपन टेनिसको विशेष प्रदर्शनीमा खेल्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है।
2: सुरक्षा घरको
3: जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 77 जिल्लामा परिपत्र गरी समिति गठनको जानकारी गराएको हो। मन्त्री स्तरीय निर्णय अनुसार गठित जिल्ला समिति 7 सदस्य रहनेछ, जसको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गर्नेछन्। प्रमुख जिल्ला अधिकारीले तोकेको कुनै पनि स्थानीय तहको एकजना प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति अधिकारी, भूमि प्रशासन कार्यालयका प्रमुख, डिभिजन वन कार्यालय प्रमुख, प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि सदस्य तथा सदरमुकाम

0: विपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको बैठक प्रभावित हुँदै आएको छ। करिब एक साता स्थगित गरी हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि विपक्षी दलको अवरोधका कारण चल्न सकेन। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको गतिरोध अन्त्य गर्न बोलाइएको सर्वदलीय बैठकले पनि सकारात्मक निष्कर्ष निकाल्न नसक्दा आजको बैठक पनि प्रभावित हुने देखिन्छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी संसदमा दिएको अभिव्यक्ति, अर्थमन्त्रीले करका दर हेरफेर गरेको प्रकरण लगायत विरोध गर्दै आएका छन्। आज दुवै सदनमा आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल प्रारम्भ हुने कार्यसूची छ। यस्तै यसअघि स्थगित गरिएका बैठकमा पेश गर्ने कार्यसूचीमा चढ़ेका विभिन्न विधेयक प्रस्तुत गर्ने भनिएको छ।
1: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकको रूपमा मनाउने घोषणा गर्नुभएको छ। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन आयलोको सम्मेलनमा आज सम्बोधन गर्दै उहाँले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने 10 वर्षीय कार्ययोजना बनाइएको उल्लेख गर्नुभयो। मन्त्री यादवले आर्टिफिशियल इन्टेलिजेन्स एआई सँगै प्रविधिमा आएको परिवर्तन, जलवायु परिवर्तन र श्रम गतिशीलताका कारण विश्वव्यापी श्रम बजारमा नयाँ चुनौती थपिएको बताउनुभयो। उचित योजना नभएमा यी परिवर्तनहरूले असमानता र सीपको खाडल बढ़ाउन सक्ने जोखिम औल्याउँदै उहाँले मानवीय मर्यादा र सामाजिक न्याय सुनिश्चित गर्न प्रभावकारी त्रिपक्षीय सहयोग र आयलोको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। डिजिटल अर्थतन्त्र र युवा रोजगारको लागि नेपालले प्रविधि र नीतिगत सुधार मार्फत स्वदेशमै रोजगारी दिने लक्ष्य राखेको मन्त्री यादवको भनाइ थियो।
0: दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिएर एकजनाको मृत्यु भएको छ। आज बिहान लमही नगरपालिका 5 रातो डाँडामा रोकिराखेको ना 5 ख 93 36 नम्बरको ट्रक पछाडि मोटरसाइकलमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा लु 12 प 98 40 नम्बरको मोटरसाइकलका चालक लमही नगरपालिका 7 हसनापुरका अन्दाजी 37 वर्षीय जीवन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्। मोटरसाइकलमा सवार अन्दाजी 32 वर्षीय सोही ठाउँका धनीराम चौधरी घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन तोलामा 2000 रूपियाँले बढ़ेर 3,01,900 रूपियाँमा कायम भएको छ। हिजो सुन तोलामा 2,09,900 रूपियाँमा कारोबार भएको थियो। चाँदी आज तोलामा 4,925 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा 4,905 रूपियाँमा कारोबार भएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायलले एकअर्का विरूद्धको आक्रमण रोकेको घोषणा गरेका छन्। गत अप्रेलमा युद्ध विराम भएपछि पुनः हिजो दुई देशबीच हवाई तथा शक्तिशाली मिसाइल आक्रमण भएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहले इजरायलले हालका लागि आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझ समाप्त नभएको स्पष्ट पार्नुभयो। उता इरानले इजरायललाई पीड़ादायी जवाब दिइसकेको दावी गर्दै आफ्ना सैन्य कार्यवाही स्थगित गरेको जनाएको छ। आइतबार बेरूतमा भएको आक्रमणको प्रतिरोध स्वरूप इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले हिजो बिहान इरानका सैन्य तथा पेट्रोकेमिकल संरचनामा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई तत्काल युद्ध रोक्न आग्रह गर्नुभएको छ। ट्रम्पले इजरायललाई आक्रमण रोक्न आग्रह गरेको र त्यसअनुसार इजरायलले कार्यवाही स्थगित गरेको दावी गरिएको छ। उहाँले इरानसँग शान्ति तथा सुरक्षा सम्बन्धी सम्भावित सम्झौताका लागि वातावरण बनाउनुपर्ने बताउनु भएको छ। इजरायली आक्रमणमा लेबनानमा 5 जनाको मृत्यु भएको छ भने हिजबुल्लाले इजरायली सेनामाथि रकेट प्रहार गरेको जनाएको छ।

0: युद्धका क्रममा इरान, लेबनान, इजरायल तथा अन्य खाड़ी मुलुकमा हजारौं मानिसको ज्यान गएको छ।
1: र अब खेल समाचार। विश्व टेनिसका सर्वकालीन महान खेलाड़ी रोजर फेडरर पुनः यूएस ओपन टेनिसको कोर्टमा फर्कनी भएका छन्। अमेरिका टेनिस संघ यूएसटीए का अनुसार आगामी अगस्त 25 न्यूयर्क स्थित आर्थर एस स्टेडियममा हुने एक विशेष प्रदर्शनी खेलमा फेडररले सहभागिता जनाउने निश्चित भएको हो। रोजर फेडरर एन आइकन रिटर्न्स टू न्यूयर्क नाम दिएको उक्त च्यारिटी खेलमा फेडररसँगै अन्य पूर्व अमेरिकी च्याम्पियनहरू एन्डी रडिक, आन्द्रे अगासी र जन म्याकएन्ड्रो समेत कोर्टमा उत्रने छन्। सन् 2022 व्यावसायिक टेनिसबाट सन्यास लिएका स्विस स्टार फेडररले सन् 2019 यता पहिलो पटक यूएस ओपनको कोर्टमा खेल्न लागेका हुन्। 44 वर्षीय फेडरर यूएस ओपनको लगातार पाँच पटक सन् 2004 2008 पुरूष एकलतर्फको उपाधि जित्ने एकमात्र खेलाड़ी हुन्। आफ्नो खेल जीवनमा विश्वटा ग्रान्ड स्लाम जितेका फेडररले न्यूयर्क फर्कने निर्णयप्रति खुशी व्यक्त गरेका छन्। न्यूयर्कको प्रदर्शनी खेल सकिएको चार दिनपछि अर्थात अगस्त 29 रोड आइल्याण्डको न्यू पोर्टमा फेडररलाई औपचारिक रूपमा इन्टरनेशनल टेनिस होल अफ फेम नाममा विभूषित गरिने कार्यक्रम तय भएको छ। टेनिस खेलमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई यस प्रतिष्ठित सूचीमा समावेश गर्न लागिएको हो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन। प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने समितिमा सरकारवाला कार्यालयका प्रमुख सदस्य।
0: राष्ट्रपतिले आज प्रदेश अधिवेशन गर्दै प्रतिनिधि सभा बैठकका कारण सभापति लामिछाने जाने कार्यक्रम स्थगित।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथि छलफल गर्ने कार्यसूची। विपक्षीको असन्तुष्टि कायमै।
0: इरान र इजरायल बीचको पछिल्लो आक्रमण रोकियो। इजरायलले गरेको आक्रमणमा लेबनानमा 5 मृत्यु।
1: र सन्यासको 5 रोजर फेडरर यूएस ओपन टेनिसको विशेष प्रदर्शनीमा खेल्दै।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248543।
4: स्थान धादिङ बेसी सुगम टोल, मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: दादा दादा, म चाँडै स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिन, एमाले चोकबाट 6 घर तल,
11: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
11: 9861705544।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
12: राष्ट्रको लागि बक्सिङ,
4: स्वास्थ्यको लागि बक्सिङ,
12: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
4: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
12: समय बिहान र बेलुका।
4: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
12: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनएमई बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने

0: दिङनेक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लगिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
4: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
3: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
4: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7152, 9861-02-6611 र 010-520-542।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: ओहो, हैन के हो नयाँ स्कूटर, अझ हातमा सुनको औठी पनि।
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843007437437।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
2: Lasso hai mebe febe ma rangma je RCC dim gora chahara din pe ra khor ma naga farm ma asim tomatar ki tronel ma singbai sur singjepla muba भोले सिंहबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिंहबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यङ असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेग है रोमा
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98-510-63-802 98-510-63-802।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन B12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। सिद्धलेख गाउँपालिका धादिङको सूचना: गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा, धादिङ। आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाई तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौ, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, खानचोक, गोर्खा।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिन, एमाले चोकबाट छ घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045454 तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर

0: नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
0: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
1: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, घरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
0: ल, स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
0: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार चोक, धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 01052314 र 98607121।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070
1: 9851887882, गल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
3: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
0: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ, ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सेन्जिम सेगो है रोमा।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
11: 9861-7045-47।
10: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म
12: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
13: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-3429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754।
10: ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
11: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
12: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
11: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
12: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
11: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
12: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
11: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा

0: टोयलेट बाथरूम फिटिंग करने सबै सामान अल्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
2: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
0: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: केटाजौ आफै उता जाउ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बन्या छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्से बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बालरोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन बी 12
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: बाबा बाबा म टाढो स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
13: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छगर तल
13: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
13: 9861705454
8: सिद्धलेको गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ।
14: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
15: अहिले त दोहोरो त्यो हर्ला कहुँदैन।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: बेलायत सरकारसँग आग्रह, रोशी खोलामा जलस्तर बढेपछि बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक। सैन्य तनावपछि इरान र इजरायलले रोके एकअर्का विरूद्धको आक्रमण, ट्रम्पद्वारा दुवै देशलाई तत्काल गोलीबारी रोक्न आग्रह। मध्य पूर्व तनावले अमेरिकामा हवाई इन्धनको लागत एक महिनामै 26% बढ़्यो। र 20 एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनौट, अमेरिकाले प्रवेश नदिएपछि सोमालियाली रेफ्रीलाई विमानस्थलबाटै फर्काइयो। फिफाद्वारा पनि विश्वकपमा प्रशिक्षण र अम्पायरिङ गर्न सक्षम नहुने पुष्टि।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
1: काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं कार्यसूचीमै प्रवेश नगरी आज पनि स्थगित भयो प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभाको बैठक आज पनि स्थगित भयो विपक्षी दलका सांसदले अवरोध जारी गरे सँगै सभामुख जीपी अर्यालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाउनुभयो प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे सभामुखले आत्मआलोचना गरी माफी माग्नुपर्ने माग राखेर सदन अवरूद्ध गर्दै आइरहेका छन् प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कंग्रेसका सचेतक निष्कल राईले शहीदहरूको नाममा 5 मिनट मौन धारण गरेको प्रति सभामुखले आपत्ति जनाउनु भएको छ विपक्षी सांसदले 5 मिनट मौन धारण गरे लगत्तै सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको बताउनु भएको हो यता शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ तर आज प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको अगुवाईमा शहीदको सम्झनामा 5 मिनट मौन धारण भएको छ सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान प्रतिपक्षी दलले लिँदै आएका छन् यस्तो माग पूरा नभइरहेको अवस्थामा कंग्रेसका सचेतक निष्कल राईले विरोधको नयाँ शैली अप्नाउनु भएको हो नेपाल देशलाई एकीकरण गर्न विश्वभर उपनिवेश प्रथा हावी हुँदा समेत नेपाललाई सार्वभौम र अखण्ड र एकताबद्ध राख्न पृथ्वीनारायण शाहदेखि वीर बलभद्र कुंवर अमरसिंह थापा भक्ति थापा भीमसेन थापा लगायत महानोद्धाको योगदानको कथा पढ्दै आएको स्मरण गर्दै उहाँले मौन धारणका लागि आग्रह गर्नुभएको थियो विपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रिय सभा बैठक आज पनि स्थगित भयो आजको बैठकमा विपक्षी दलका सांसदले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संसदमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विपक्षी सांसदलाई बैठकको कार्यसूचीमा छलफल गर्न अवरोध नगर्न र आसन ग्रहण गर्न गरेको आग्रह विपरीत उठेर विरोध गरेपछि अध्यक्ष दाहालले जेठ 28 गते 2 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य शोधन गुरूङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ गुरूङले अहिले केही क्षणपछि राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ यसअघि गुरूङ चैत 13 गते गृहमन्त्रीका रूपमा नियुक्त हुनुभएको थियो सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो सरकारले उहाँ गृहमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको थियो पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षताको समितिले आज प्रधानमन्त्री शाह समक्ष प्रतिवेदन बुझाएको हो सरकारले तल्लो अरूण जलविद्युत आयोजना लगायत 4 जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ तल्लो अरूण लगायत लोबर न्यायाधी खोला जलविद्युत आयोजना घोन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो यता निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत भएको छ आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको हो संसदमा पेश भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरेको प्रश्नमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डाक्टर सोनी मुवागलेको बचाउ गर्नुभएको छ आज बसेको मन्त्री परिषदको बैठकपछि पत्रकारले उहाँलाई करका दर हेरफेर भएको विषयमा प्रश्न सोधेका थिए जवाफमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले भन्नुभयो अर्थमन्त्रीज्यूले एकदमै मेहनत गरेर एक राम्रो बजेट ल्याउनु भएको छ त्यसमा हाम्रो पूर्ण समर्थन छ रहेका करका दर आफू खुशी हेरफेर गरेपछि यो विषयमा संसदमा समेत प्रश्न उठिरहेको छ यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि अर्थमन्त्री डाक्टर सोनी मुवागलेको राजीनामा माग गरेको छ आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा राप्रपाका प्रमुख सचेतक खुशबु ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि बढ़ाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भएको हो हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रीके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। परराष्ट्र मन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका लामो समयदेखि सम्बोधन हुन नसकेका मागको शीघ्र समाधानका लागि बेलायत सरकारसँग आग्रह गर्नुभएको छ। मन्त्री खनालले आज सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै बेलायतका रक्षा मन्त्री जेन हेल्ली भेटेरन तथा जनमन्त्री लुइस स्यान्डर संघ भर्चुअल बैठक भएको बताउनु भएको हो। बैठकमा भूपू ब्रिटिश गोर्खाका विभिन्न माग विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भएर छलफल भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको मधेस स्थगित भएको छ। राष्ट्रपाको केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै जेठ 28 गतेसम्मका लागि तय भएको प्रदेशसभा अधिवेशन स्थगित गरिएको हो। केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीद्वारा जारी सूचनामा अर्को निर्णय नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया स्थगन भएको उल्लेख छ। केसीले यसअघि मंगलबार आजका लागि तय भएको 12 जिल्ला अधिवेशन पनि स्थगित गर्नुभएको थियो। लगातार परेको भारी वर्षाका कारण काभ्रेको रोशी खोलामा पानीको बहाव अत्यधिक बढ़ेपछि बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ। सम्भावित जोखिम र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले तत्कालका लागि सड़क बन्द गर्ने निर्णय गरेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज दिउँसोदेखि बनेपा पनौती धुलीखेल नमोबुद्ध तथा रोशीको माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। सोही कारण रोशी खोलामा पानीको सतह तीव्र रूपमा बढ़दै गएको र जोखिमपूर्ण अवस्था सिर्जना भएको बताइएको छ। चालू आर्थिक वर्ष 2082-83 का लागि सरकारले कुल 6,00,000 टन रासायनिक मल ल्याउने लक्ष्य राखेको छ। यसका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको छ। मन्त्रालयका अनुसार हालसम्म 4,91,300 टन मलको टेण्डर भइसकेको छ। गत आर्थिक वर्ष मार्गस्थ परिणाम बाटोमा रहेको मल समेत जोड्दा हालसम्म कुल 5,57,790 टन आपूर्ति भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबरको पालो भएको छ। अब विदेशका खबर। इरान र इजरायलले पछिल्लो दिनमा भएको सैन्य तनावपछि एक अर्कामाथि आक्रमण रोकेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई तत्काल गोलीबारी रोक्न आग्रह गरेपछि यो घोषणा आएको हो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले टेलिभिजन सम्बोधन मार्फत हाललाई देशले आक्रमण रोकिरहेको बताएका छन्। यता अमेरिकी एयरलाइन्सले अप्रेल महिनामा इन्धन लागतमा लगभग 6,50,00,000,000 अमेरिकी डलर भुक्तान गरेको जनाएको छ। यस्तै जून महिनामा 26% भन्दा बढ़ी र एक वर्षमा 78% लागत बढ़ेको जनाएको छ। अब खेल खबर जापानको आईसी नागोयामा हुने विशौं एशियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनौट हुनु भएको छ। अभिषेक पुरूष 80 केजी मुनि छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। गत मे 21 24 तारीकसम्म मंगोलियाको उलान बटारमा भएको 27 एशियाली तेक्वान्दो च्याम्पियनशीपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगितामा अभिषेक सहित 3 पुरूष र 4 महिला गरी 7 खेलाड़ीले नेपालको चुनौती प्रस्तुत गरेका थिए। यता अमेरिकामा प्रवेश निषेध गरिएपछि सोमालियाली रेफ्री ओमर आटनले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्न नपाउने भएका छन्। अमेरिकी भन्सार तथा सीमा सुरक्षाले बताए अनुसार विश्वकपमा रेफ्री गर्ने योजना बनाएका एक सोमाली नागरिकलाई इस्तानबुलबाट मियामी अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि फर्काइएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। राप्रपाले सदन मार्फत माग्यो अर्थमन्त्रीको राजीनामा। आज पनि कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधि सभा बैठक स्थगित। सदनप्रति प्रतिपक्षीले अपमान गरेको सभामुखको भनाई। विपक्षीको अवरोधले राष्ट्रिय सभा पनि स्थगित। तल्लो अरूण लगायत 4 जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय। निजामती सेवा संशोधन नियमावली स्वीकृत। करका दर हेरफेरको प्रश्नमा सरकारका प्रवक्ताले गरे अर्थमन्त्री वाग्लेको बचाउ। भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका सम्बोधन हुन नसकेका मागको शीघ्र समाधानका लागि परराष्ट्र मन्त्रीको बेलायत सरकारसँग आग्रह। रोशी खोलामा जलस्तर बढ़ेपछि बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक। सैन्य तनावपछि इरान र इजरायलले रोके एकअर्काको विरूद्धको आक्रमण। ट्रम्पद्वारा दुवै देशलाई तत्काल गोलीबारी रोक्न आग्रह। मध्यपूर्व तनावले अमेरिकामा हवाई इन्धनको लागत एक महिनामै 26% बढ़ेको। विश्व एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनौट। अमेरिकाले प्रवेश नदिएपछि सोमालियाली रेफ्रीलाई विमानस्थलबाटै फर्काइयो। फिफाद्वारा पनि विश्वकपमा प्रशिक्षण र अम्पायरिङ गर्न सक्षम नहुने पुष्टि। अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्।
0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: ओ मेज्यू नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
4: है मेज्यू। म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860258443।
7: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062686 र 9810323754।
6: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
8: बाबा बाबा म चाँडै स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
12: 9861975447।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लगिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9855174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
2: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजौ आफै उताजौ आफै हैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्ल घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पिभीसी पाइप सिपिभी किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा

0: सम्पर्क फोन नम्बर 01052470 9851887882 गल्छी बजारको लागि 01040116 र 9200 बजारको लागि 9851209090 ओम 24 इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम 24 इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010590093 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लसहे मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोरमा नग फारममा असिम टमाटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: रेडियो बिहानी समय संकेत यति बेला अपराह्नको 4 बज्यो।

नमस्ते नमस्ते नमस्ते यो तपाईँको नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ट्जको ध्वनि तरङ्गबाट म हुई तपाईँहरूको सुख दुःखको साथी उकाली ओराली अनि मन्जङ चौतारीको कार्यक्रम सञ्चालिका म सपना कोर आज पनि म तपाईँको रेडियो सेटमा उपस्थित भइसकेकी छु। है बन्द कोठामा रहेको आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि भने मलाई साथ र सपोर्ट दिँदै हुनुहुन्छ प्राविधिक मित्र विवेक सुवेदी भने त्यसै गरी भैरव टाढबाट भने राजु श्रेष्ठ हुनुहुन्छ कार्यक्रम हाम्रै भाका हाम्रै ढुडुकी डेरो सदाको बसाइमा चाहिँ आज पनि म मंगलबारको बसाइ तपाईँको माझमा आइसकेकी छु। श्रोता मित्र तपाईँ भने कार्यक्रम हाम्रो भाका हाम्रो ढुटी सुन्दै गर्नुहोला जसको लागि भने हामीले टेलिफोन नम्बर पनि अन गरिसकेका छौँ 0152267 तपाईँ भने 0152267 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रमको दैलो उगार्न चाहन्छु एउटा सुमधुर लोक भाकाबाट।

0: निकै नै सुमधुर भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुटकीको बसाईमा छौ। अब एक घण्टा तपाईँसँग रहेर तपाईँ र मेरो भराको शरीरलाई नै साथमा निकै नै रमाइलो, तपाईँले सोरोजीको तपाईँले सोचेको दस उत्तिष्ट भाका तपाईँको माझमा पनि राख्ने नै छु, जसको लागि भने तपाईँले फोन गर्नुपर्ने हुन्छ 0105-2607। श्रोता मित्र, तपाईँले फोन गर्नुपर्ने हुन्छ 0105-2607 भने, त्यसै गरी फेसबुक पेजबाट पनि लाइभ सुन्न सक्नुहुनेछ अनि हेर्न पनि सक्नुहुनेछ, जसको लागि भने तपाईँ फेसबुक पेजमा जानुपर्ने हुन्छ। अनि रेडियो बिहानी 97.6 MHz तपाईँले सर्च गरेर हेर्नुभयो भने पक्कै पनि कार्यक्रम सञ्चालिकामा सपना कुवरको साथमा लाइभ पनि हेरेर र सुन्न सक्नुहुनेछ। र तपाईँको मनमा केही खल्लोपन अनि सल्लाह सुझाव छ भने पनि कमेन्ट बक्सलाई लेख्न नभुल्नुहोला है भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुर्कीलाई अगाडि बढाउन चाहन्छु। तपाईँ भने 0105-2607 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। यतिखेर भने कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ, फेरि कोही मित्र आइसक्नु भएको छ अनि फेरि कोही मित्र गई पनि सक्नु भएको छ। केही छ भने फोन डायल भने गरिरहनुहोला श्रोता मित्र, अनि तपाईँ र म सँगै अनि तपाईँ र मेरो भराको शरीरलाई निकै नै रमाइलो गर्दै अगाडि बनाउने कोसिस पनि गरिराखेकी छु। तपाईँ भने 0105-2607 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने फेरि पनि तपाईँको माझमा एउटा सुमधुर लोक प्रकार राख्दैछु भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखि पटक आउँदै हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते
1: नमस्ते।
0: कसलाई गाडी होला? नमस्ते,
1: मेनुमाया तामाङ बोलेको।
0: मेनुमाया तामाङ कुन ठाउँदेखि बोल्दै हुनुहुन्छ?
1: मकानपुरबाट
0: भन्नुभएको छ मेनुमायाजी। अनि मकानपुरतिर कहाँ खबर के छ?
1: एकदमै ठिक छ भन्नु पर्यो हजुरहरूको।
0: हाम्रो पनि एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ?
1: हाम्रो खाजा त आज के छ दिदी हजुरहरूको नि?
0: आज हाम्रो पनि बाँकी नै छ, अब कार्यक्रम सिध्याएपछि जङ्गी खानुपर्छ ल। पक्कै पनि कार्यक्रममा आइसक्नु भएको छ, खाजा खाने कुराकानी पनि हाम्रो भइसकेको छ। अब मेनुकोजी, आज भने हामी दस उत्तिष्ट भाका तपाईँको माझमा लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौ?
1: मलाई
0: पक्कै पनि 4 नम्बरको भाका तपाईँको माझमा राख्ने रहेछु, जुन भाका मार्फत कुरा सम्झनुहुन्छ। एकदमै चिन्ने नचिन्ने सबैजनालाई सम्झिन्छ है भन्दै छुटिसक्नु भएको छ मेनुमाया तामाङ हुनुहुन्छ, मकानपुर जिल्ला हेटोडादेखि हुनुहुन्छ। कार्यक्रम यतिखेर भने निकै नै रमाइलो भइराखेको छ। अब भने उहाँले 4 नम्बरको गीत बजाइदिनुहोस् है दिदी भन्दै हुनुहुन्छ। 4 नम्बरको गीत तपाईँको माझमा राख्ने नै छु। तपाईँ भने फेरि पनि 0105-2607 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

0: आहा, वमरा फुलतिर आयो चलेर बासन निकै नै रमाइलो भएको तपाईँको माझमा राखिसकेकी छु। जुन भाका चाना मनको भाका थियो मेरो माया तामाङजीको रोजाइमा पर सफल भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, तपाईँले भर्खर मात्र डेसी रन गर्नु भएको छ भने यो कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाईमा आउने गर्दछ। अनि उही तपाईँहरूको सुख दुःखको साथी तपाईँको मनमुटुमा बहन सफल भएकी कार्यक्रम सञ्चालिका म स्वप्ना कुवर भने यतिखेर भने तपाईँसँगै छु। अब घण्टा भने तपाईँसँग रहनेछु। तपाईँ भने जसको लागि फोन गर्नुपर्ने हुन्छ 0-5-20-60। श्रोता मित्र, यतिखेर भने तपाईँले फोन गरिसकेपछि भने आफ्नो आफन्तलाई सम्झनाको सन्देश पनि छोड्न सक्नुहुनेछ भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ठुटुकीमा विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ। कतिपय मित्रले फेसबुक पेजबाट लाइभ सुनिराख्नु भएको छ भने कतिपय मित्रले रेडियो सुनिराख्नु भएको छ। कतिपय मित्र आफ्नो काम ध्यानमा आफ्नो ठाउँमा रहनुहुन्छ जहाँ जहाँबाट सुनिराख्नु भएको छ। सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ। कोही मित्र आइसक्नु भएको छ कालीखोटको आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्ते दिदी।
0: नमस्ते नमस्ते, कसलाई गरी होला नमस्ते?
1: म धादिङ किरानचोकबाट सुनिता।
0: सुनिता सन्चो आराम हुनुहुन्छ?
1: सुमिसा भन्नुभएको।
0: सुमिसा
1: हजुर।
0: सुमिसा अनि सन्चो आराम हुनुहुन्छ?
1: आराम छ दिदी।
0: अनि किरानचोकतिरको हाल खबर के छ बताउनुहोस्। घाम लागिराखेको छ कि शीतलतिर छ? पक्कै पनि शीतल छ, घाम लागेको छैन भन्नुभएको छ। हाम्रो धादिङतिर भने एकदमै घाम लागिराखेको छ, अलिकति गर्मी पनि बढेर उखुम उखुम पनि भइराखेको छ। किरानचोकतिर भने एकदमै शीतल छ है?
1: हजुर।
0: ल ठिकै छ, किरानचोकतिरको पनि मौसमको हिसाब त बताइसक्नु भएको छ। आज भने हामी मंगलबारको बसाईमा छौँ सुमिसा। आजको बसाईमा भने 10 उत्तिष्ट भाका तपाईँको माझमा मैले लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ? एक नम्बरको भाका बजाइदिनु सक्नु भएको छ, निकै नै रमाइलो भाका रहेको छ। जुन भाकामा भक्तले सम्झनुहुन्छ
1: अनि तपाईँसँग हुने दादाको लागि
0: एकदमै मेरो पनि छ है दिदी भन्दै हात उठाउँदै हुनुहुन्छ।
1: अनि हुनुहुन्छ मेरो मम्मीको लागि, बुवाको लागि, अजयको लागि, अजय परिचय हुनुको लागि, सबैको लागि।
0: सुनिसा हुनुहुन्छ किरानचोकदेखि सबै सबैजनाको लागि है भन्दै बाबा भन्दै टाढिसक्नु भएको छ। पक्कै पनि एक नम्बरको भाका बजाइदिनुहोस् है दिदी भन्दै हुनुहुन्छ। पक्कै पनि सुनिसाजीको रुजाइमा पर्ने सफल भाका एक नम्बरको भाका तपाईँको माझमा राख्दैछु। तपाईँ भने फेरि पनि 0-5-20-60 फटाफट फोन लाइन डायल गर्दै गर्नुहोला।

0: हा कान्छी बजारको च्यान्दुङला तोलाको टोपे हजारको निकै नै रमाइलो भएको तपाईँको माझमा राखिसकेका छौँ। जुन भने श्री मिश्राजीको रुचाइमा परस्पर भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। होइतखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ, दिदी हलमा बसिराख्नु भएको छ भन्दै हुनुहुन्छ विवेकजीले। गान्धीबाट कुराउँदै हुनुहुन्छ, नमस्ते हजुर।
1: नमस्ते
0: हजुर, नमस्कार। नमस्ते हजुर, नमस्कार नमस्कार। कृष्णमाजी के छ सञ्चार? हुनुहुन्छ मलाई पनि एकदमै ठिक छ भन्नुपर्छ। अनि गर्मी भने निकै नै बढिराखेको छ। अनि खानी खोलातिर कस्तो छ?
1: खानी खोलातिर चाहिँ अहिले हावा चलिरहेछ, पानी पर्ला भइराखेको छ। खानी खोला होइन, अहिले त म धार्केमा छु
0: पक्कै पनि।
1: अनि पानी पर्ला जस्तो भइरहेछ, बिहान चाहिँ घाम लागिरहेको थियो।
0: ल ठिकै छ, के गर्ने अब, जे जस्तो भए पनि आफ्नो ठाउँमा प्रकृतिले दिएको चिज आफ्नै ठाउँमा हुनु पर्यो है।
1: हजुर हजुर।
0: अनि खाजा चाहिँ भइसकेको छ कि नै?
1: भएको छैन, भएको छैन। कार्यक्रम सुनिसकेपछि तपाईँहरूसँगै खाने हो।
0: पक्कै पनि तपाईँहरूसँगै खाने हो भन्नुभएको छ, धेरैचोटि भनिसक्नु भएको छ। हामी पनि आइरहन पनि नभइराखेको अवस्था छ। कुनै दिन भाग्यले साथ दियो भने सँगै खाउँला, पस्नौला अनि रमाउला भन्न चाहन्छु। कृष्णमायाजी आज भने हामी मंगलबारको बसाईमा छौँ। आजको बसाईमा भने दस उत्तिष्ट भाका लिएर तपाईँको माझमा आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: हुन्छ, म हामी चाहिँ खाजा चाहिँ स्कुलको बच्चाहरू नानीहरू आएपछिसँगै खान्छौँ के
0: एकदमै।
1: अस्तिको शनिबार त कार्यक्रम थिएन है?
0: अस्तिको शनिबार कार्यक्रम त थियो, अलिकति यहाँ प्राविधिक गडबडी थियो, त्यसैले प्रोग्राम भएन। के गर्ने है,
1: फोन त लागिराखेको थियो, फोन उठेको थिएन अनि कार्यक्रम रहेन सके अरे भन्दा अनि मैले
0: एकदमै फोन लागिराखेको थियो, अलिकति सिस्टम बिजी थियो अनि त्यसै कारणले है। कृष्णमायाजी
1: हजुर हजुर,
0: कति नम्बरको भाका राखौँ तपाईँलाई?
1: मलाई 10 नम्बरको राखिदिनु भएदेखि नभए 9 नम्बर।
0: पक्कै पनि 10 नम्बरको भाका पनि नहुने कुरै छैन। कृष्णमाझी निकै नै रमाइलो भाका रहेको छ। अब भने जुन भाका मार्फत कुकुरलाई सम्झनुहुन्छ?
1: विशेष हजुरलाई सम्झिन चाहन्छु अनि प्रविधिमा बस्नुहुने सरलाई सम्झिन चाहन्छु। रेडियो बिहानको युनिटको लागि, इनमराज भण्डारीको लागि, लमजुङतिर बस्नुहुने दाजु गणेश साकियाको लागि, धरानतिर बस्नुहुने दाजु शेखर श्रेष्ठको लागि, उहाँ अलि अस्वस्थ हुनुहुन्छ, अब छिट्टै निको हुनुहोस् भन्न चाहन्छु। अनि गोर्खातिर हुनुहुन्छ ध्रुव तामाङ, अनि कृष्ण परियारको लागि यता भाइहरू हुनुहुन्छ एस्मिन तामाङ अनि सूर्य लामा। अस्ति नै मैले फोन उठाउँदाखेरिमा अलिकति रिसाउनु भयो कि मैले फोन उठाएको थिएँ बोलिनँ भनेर, भाइलाई नरिसाउनु भन्न चाहन्छु। अनि सुमन गोले, इन्द्रबहादुर तामाङ, मलाई कृष्णमाया तामाङ भनेर ज जसले चिन्नुहुन्छ उहाँहरू सबैजना, कसैलाई साथीहरूलाई मैले बिर्सेको छैन, बिर्सिने पनि छैन है साथीहरू भन्दै बिदा हुन चाहन्छु। नमस्ते
0: नमस्ते बाबा भन्दै टाढिसक्नु भएको छ कृष्ण हुनुहुन्छ। खानी खोलादेखि कार्यक्रममा आइसक्नु भएको छ अनि मिठो भाका पनि रोजेर गइसक्नु भएको छ। अब भने 10 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। तपाईँ भने 0-5-2-67 फेरि पनि फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

0: निकै नै रमाइलो लोकमाका पछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। यतिखेर भनेको मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले। कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते, कसलाई गाडी होला? नमस्ते, गोर्खा धार्केबाट सिंह गुरुङ। सिंहजी अलिकति कन्फ्युज भइ नै हाल्छ, अनि के गर्ने केही छैन, अनि खाजा खानुभयो कि बाँकी छ? मेरो पनि भइसकेको छैन, अब प्रोग्राम सिध्याएर खाने विचारमा छु। अनि अलि भन्नुहोस् अनि गोर्खातिरको हाल खबर के छ? सबै ठिकै छ कि? ठिकै छ,
1: ठिकै छ, पानी एकदम बराबर छ।
0: पाके भने ठिकै छ भन्नुभएको छ, पानी आउने सम्भावना भइराखेको छ है?
1: हजुर,
0: ल ठिकै छ सिंहजी, कार्यक्रममा आइसक्नु भएको छ, नियमित श्रोता हुनुहुन्छ, धेरै खुसी लाग्छ। भोलिको बसाइ पनि आउनुहोला, माया भने पक्कै पनि नमार्नुहोला। आज पनि तपाईँको माझमा 10 उत्कृष्ट लोक भाका पनि लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: 9 नम्बर।
0: पक्कै पनि 9 नम्बरको भाका पनि निकै नै राम्रो भाका रहेको छ, तपाईँको माझमा राख्ने नै छु, जुन भाका मार्फत कोकालाई सम्झनुहुन्छ।
1: प्रेम बहादुर गुरुङको, मनवीर गुरुङको लागि, चन्द्रवीर कान्छा गुरुङ, शान्तिमाया गुरुङ, जीमाया गुरुङ, विष्णुमाया गुरुङको लागि, साथीहरू चिन्ने नचिन्ने सबै सबैलाई ल दिदी
0: भन्दै अहिले पनि छुट्याउँ है सिंहजी। नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ सिंह बहादुर गुरुङ हुनुहुन्छ गोर्खाजीलाई, यहीँ छिमेकी मित्र हुनुहुन्छ। कार्यक्रममा आइसक्नु भएको छ, 9 नम्बरको भाका बजाइदिनुहोस् है दिदी भन्दै बाबाई गर्दै टाढिसक्नु भएको छ। पक्कै पनि सिंह बहादुरजीको रुजाइमा पर्न सफल भएका 9 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। तपाईँ भने 0-5-2-67 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने सिंह बहादुरजीको रुजाइमा पर्न सफल भएका 9 नम्बरको यो भाका र छोटो व्यापारिक विश्राम पछि फेरि पनि कार्यक्रममा आउने नै छु। तपाईँ भने फेरि पनि कल गर्दै गर्नुहोला।

0: पल्किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिवल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

आहा, निकै नै रमाइलो कुराकारण छोटो व्यापारी विश्राम पछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र खेर भने धेरै मित्रले फोन गरिराख्नु भएको छ, कतिपय मित्रले फोन पनि गरिराख्नु भएको छ भने अनि लाइभ पनि सुनिराख्नु भएको छ, कतिपय मित्रले भने कमेन्ट पनि गरिराख्नु भएको छ। सुख बहादुर डिल डिमडङ तामाङजी हुनुहुन्छ, हेलो आई एम लिसनिङ नाउ बादलबारीको देश भन्दै हुनुहुन्छ, कुवेत अपकमिङ सङ माई फ्यामिली एन्ड रिलेसनसिप अल पिपुल थ्याङ्क यू भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ तपाईँलाई पनि कमेन्ट गर्नुभएको छ। भेलि भोलिको पछाडिमा पनि गर्नुहोला, माया भनी नमार्नु होला भन्न चाहन्छु। अर्को मित्र हुनुहुन्छ कृष्ण माया कृष्ण तामाङ हुनुहुन्छ, इज वाचिङ विथ यु भन्नुभएको छ, उहाँले चाहिँ लाइभ फेरिराख्नु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम हाम्रो भाका हाम्रो ढुकुटीमा यतिखेर भनेकै मित्र आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, फेरि आइसक्नु भएको छ, फेरि गइसक्नु भएको छ भन्दै हुनुहुन्छ। पक्कै पनि तपाईँले मिस कल नहान्नुहोला, फोन भने पक्कै पनि डायल गर्नुहोला। सम्पूर्ण मित्र यतिखेर भने खेतीपातीको सिजन छ, अलिकति कतिपय मित्रहरू कामध्याममा व्यस्त पनि हुनुहुन्छ, कतिपय मित्रहरू आफ्नो कार्यकाल क्षेत्रमा बसिराख्नु भएको छ, कतिपय मित्र आफ्नो अफिसमा हुनुहुन्छ भने कतिपय मित्र बाटोघाटोमा यात्रा पनि गर्दै हुनुहुन्छ। तपाईँहरू जहाँ जहाँ रहनुहुन्छ एकदमै स्वस्थ व्यस्त अनि मस्त पनि रहनुहोला भन्न चाहन्छु। भन्दै कार्यक्रममा फेरि पनि अर्को लोक भाका तपाईँको माझमा राख्ने नै छु, तपाईँ भने फेरि पनि 5 2 3 67 फटाफट डायल गर्दै गर्नुहोला।

0: आहा, त्यसै गरी अर्को मित्र हुनुहुन्छ किसान पौडेलजी हुनुहुन्छ। हेलो दिदी, नमस्ते, आराम हुनुहुन्छ भन्नुभएको छ। नमस्ते नमस्ते, म पोखराबाट सुन्दैछु है दिदी। मिल्छ भने फ्रेन्डसिपको लागि मेरो नम्बर भनिदिनु न है भन्नुभएको छ पक्कै पनि। किसान पौडेलजी तपाईँले बारम्बार भनिराख्नु भएको छ, पक्कै पनि फेरि मलाई भनिदिनु भन्नुभएको छ। र ठिकै छ, 9843417254 तपाईँले असल साथी बनाउन चाहनुहुन्छ भने हाम्रो किसान पौडेलजीलाई साथी बनाउन सक्नुहुनेछ। त्यसै गरी एनसेलको नम्बर नम्बर छ 9798478447 तपाईँले पक्कै पनि साथी बनाउन सक्नुहुन्छ र असल साथीको नाता पनि गाँच्न सक्नुहुनेछ भन्दै बाई दिदी भन्नुभएको छ। बाई बाई, सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ, कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते नमस्ते, कसलाई गरी होला? नमस्ते,
1: गोर्खाबाट मित्र कुमारी गुरु।
0: आहा, गोर्खाबाट मित्र कुमारीजी। मित्र कुमारीजी, खाजा खानुभयो कि बाँकी छ? पक्कै पनि हजुरसँग खाने भनेर बस्नु भएको छ। कति धेरै दुःखको खबर भन्नुभयो, म कतिखेर आउने होला अनि सँगै बसेर खाने होला है।
1: ल
0: ठिकै छ, प्रोग्राम 5 बजेतिर सिद्धाइन्छु अनि 6 बजेतिर हिँड्छु। पक्कै पनि 8 बजेतिर त्यता आइपुगिन्छ अनि खाना र खाजा नास्ता भने एकैचोटि हुन्छ है। हेलो, ठिकै छ, आइनुहोस् आउनुहोस् भन्नुभएको छ, धेरैको प्रयास गरिराख्नु भएको छ, डाकिराख्नु भएको छ। म भने सम्पूर्ण श्रोता मित्रले बोलाउँदा बोलाउँदै पनि नआइ भइराखेको समस्या भोगिराखेकी छु। कुनै दिन भाग्यले साथ दियो भने आउला अनि सँगै बसेर खाउँला है। आज पनि हामी मंगलबारको बसाईमा छौँ। आजको बसाईमा तपाईँको माझमा 10-20 भाका पनि लिएर आइसकेकी छु। कतिपय भाका त बजाइसकेको छ, कतिपय भाका बाँकी नै छन्। अब भन्नु तपाईँलाई कति नम्बरको भाका राखौँ? बाँकी छ 2 नम्बर, 3 नम्बर, 5, 6, 7, 8 नम्बरको।

0: मेरो दाजुभाइको लागि, मेरो भाइ बुहारीको, मेरो बुहारीको लागि, बदनीको लागि, मेरो फुपू धेरै हुनुहुन्छ उहाँहरूको लागि, भेनाको लागि, जयको लागि भन्दै बिदा हुन्छ। नमस्ते।
1: नमस्ते नमस्ते। हाम्रो मित्र कुमारीजी हुनुहुन्छ, गोर्खा जिल्लादेखि हुनुहुन्छ, कार्यक्रममा आइसक्नु भएको छ। मिठो हाका रोजेरी फेर भने टेलिफोनबाट बाहिरिसक्नु भएको छ। अबको पालो पनि तपाईँको रहेको छ 0105-2067। तपाईँ भने 0105-2067 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने मित्र कुमारीजीको रोजाइमा पर्न सफल भएका 3 नम्बरको भाका तपाईँको माझमा राख्दैछु। रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: आहा नवल पुरैमामा फुले सानोको कुरै कुरैमा निकै नै रमाइलो भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। अहिलेखेर भने कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते नमस्ते, कसलाई गरिहाल नमस्ते?
1: मुरारी कोइराला चितवन पार्वतीपुरबाट भरतपुर।
0: आहा मुरारी कोइराला चितवन,
1: हजुर
0: चितवन भरतपुरदेखि भन्नुभएको छ मुरारीजी। अनि चितवन भरतपुरतिर हाम्रो रेडियो बिहानी कतिको सुनिन्छ? पक्कै पनि कहिले काहीँ आउँछ, कहिले काहीँ आएन भने ठिकै छ, आयो भने राम्रै आउँछ है। पक्कै पनि तपाईँले रेडियो सुन्नु भएको छैन भने फेसबुक पेजबाट पनि लाइभ सुन्न सक्नुहुनेछ, जसको लागि पक्कै पनि रेडियो सुनेको छ, घन्केको छ भन्नुभएको छ, निकै खुसीको खबर सुनाउनु भएको छ। पक्कै पनि मुरारीजी दुई नम्बरको गीत त म राख्ने नै छु, जुन भाका मार्फत को कसलाई सम्झनुहुन्छ?
1: सबैभन्दा पहिला सुरुमा हजुरलाई अनि रेडियो बिहानी परिवार सबै
0: धन्यवाद।
1: अहिले भर्खर आउनुभयो दार्जिलिङ, हाम्रो कानीखोलाको कृष्णमाया बहिनी आउनुभयो अहिले भर्खर घाटीबाट आउनुभएको थियो, उहाँलाई मिठो माया मिठो सम्झना छ भन्न चाहन्छु। अनि काठमाडौँतिर हुनुहुन्छ आशिष नारायण बस्नेत, श्रीराम ढाल, माधव घिमिरी, अनि यता सरलाईतिर हुनुहुन्छ उपासना घिसिङ, चितवनतिर त धेरै हुनुहुन्छ साथी, सम्पूर्ण चितवन साथीलाई, अनि अब गोर्खाका साथी ध्रुव भाइलाई पनि सम्झिन चाहन्छु, लगायत मलाई चिन्ने नचिन्ने सबैलाई गीत सुनाउन चाहन्छु। हस् त नमस्कार।
0: हस् त नमस्ते। अहिले पनि छुट्टाउ है भन्दै टाढिसक्नु भएको छ मुरारी कोइराला हुनुहुन्छ, चितवन भरतपुरदेखि हुनुहुन्छ, पक्कै पनि कार्यक्रममा आइसक्नु भएको छ। अनि दुई नम्बरको भाका बजाइदिनुहोस् है भन्दै आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडेर यतिखेर भने टेलिफोनबाट बाहिरिसक्नु भएको छ पक्कै पनि श्रोता मित्र। अब भने अबको पालो भने तपाईँको रहेको छ 0105-2667, तपाईँ भने 0105-2667 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने मुरारी कोइरालाजीको हृदयमा पढ्न सफल भएका निकै नै रमाइलो भाका दुई नम्बरको भाका तपाईँको माझमा राख्दैछु। रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: आहा, मेरो त गुल्मीतिर घर छ, मलाई त कास्केलीमा आयालु साह्रै मनपर्छ, निकै नै रमाइलो भाका। तपाईँको रोजाई तपाईँको माझमा राखिसकेकी छु, जुन भाका भने मुरारी कोइरालाजीको रोजाईमा पढ्न सफल भएका रहेको थियो। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा यतिखेर भने फेरि पनि गोई मित्र आइसक्नु भएको छ। दिदी भन्दा भन्दै कहाँदेखिबाट आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते नमस्ते, कसलाई गरी होला नमस्ते?
1: म गल्छी हाँडी खोलाबाट ताराले मगर।
0: ताराजी, अनि खाजा खानु भयो कि बाँकी छ?
1: खाजा बाँकी नै छ, अनि हजुर
0: हाम्रो पनि बाँकी नै छ, अब प्रोग्राम सिध्याएर खाने विचारमा छौँ। अनि अरू के छ, अरू सबै ठिकै छ?
1: सबै ठिकै छ, गर्मी बढेको छ त्यही हो।
0: पक्कै पनि गर्मी पनि निकै नै बढिराखेको छ, हाम्रो धादिङ देशीमा पनि एकदमै कुसमुकुस भइराखेको छ। त्यो त पनि गर्मी नै छ भनेपछि अलिकति बेलुका भने पक्कै पनि हल्का शीतल त भइ नै हाल्छ है?
1: हजुर
0: ल ठिकै छ ताराजी, नेम छोड्दा हुनुहुन्छ, धेरै माया गर्नुहुन्छ, धेरै धेरै धन्यवाद छ। भोलिको बसाइ पनि आउनुहोला, माया भने पक्कै पनि नमार्नुहोला। आज पनि हामी मङ्गलबारको बसाइमा छौँ। आजको बसाइमा दस उत्तिष्ट भाका तपाईँको माझमा लिएर पनि आइसकेकी छु भने कतिपय भाका रोचेर सुतिसक्यो भने बाँकी भने चारवटा भाका छ, तपाईँलाई कति नम्बरको राखौँ?
1: एक नम्बरको राखिदिनु न।
0: हो, एक नम्बरको दुई तिन चार भाका गइसकेको छ, पाँच नम्बर छ सात र आठ नम्बरको छ।
1: पाँच
0: नम्बरको भाका पनि तपाईँको माझमा राख्ने नै छु, जुन भाका मार्फत कोहीलाई सम्झनुहुन्छ।
1: फर्स्टमा त हजुरको लागि
0: धन्यवाद
1: सम्झना भन्छु, र फोन उठान विवेक भाइको लागि मिठो माया मिठो सम्झना भन्छु, र त्यही धादिङमा हुने दिदीको छोरी बबिताको लागि मिठो माया मिठो सम्झना भन्छु, र दुईटा नातिको लागि मिठो माया मिठो सम्झना सम्झिरहेको छु भन्छु, र काठमाडौँमा हुने मेरो छोरी सपनाको लागि पनि मिठो माया भन्छु, र सन्देशको छोराको लागि पनि मिठो माया मिठो सम्झना भन्छु, र मेरो घर परिवारको लागि मेरो दिदीबहिनी आफन्तहरू सम्पूर्णको लागि भन्दै छुट्टिन्छु। नमस्ते
0: नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ तारा आलेजी हुनुहुन्छ गल्छी हाँडी खोलादेखि। कार्यक्रममा आइसक्नु भएको छ, पाँच नम्बरको भाका बजाउनुहोस् दिदी भन्दै हुनुहुन्छ। पक्कै पनि तपाईँको माझमा पाँच नम्बरको भाका बजाउने नै छु। तपाईँ भने 0905 2367 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

0: बाटो छ भिरालो आँधी खोलाको सुने नौकी मायाले मैले बोलाएको निकै नै रमाइलो भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। हजुर मित्र, अब भने कार्यक्रमको अन्त अन्ततिर आइसकेकी छु, किनभने विवेकजीले भनिराख्नु भएको छ समयले नेटो काटिसकेको छ। हे दिदी भन्दै एउटा उठाउँदै हुनुहुन्छ। हजुर मित्र हुनुहुन्छ, एकदमै अन्तिम मित्र हुनुहुन्छ, अनि लक्की मित्र पनि हुनुहुन्छ, कहाँदेखि बाटोको आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: हजुर नमस्कार हजुर, लाइन थिएन, भर्खरै लाइन आएर रेडियो खोलेको, लास्ट लास्टमा गरियो है।
0: लास्ट लास्टमा पढ्नु भएको छ, अनि एकदमै लक्की पनि पढ्नु भएको छ। तिलक छेत्रीजी, अनि के छ खबर स्याङ्जातिरको?
1: एकदम ठिक छ, अघि हावा र हुरी आयो, पानी पर्यो, लाइन गयो, अहिले भर्खरै फेरि लाइन आएर रेडियो खोलेको त ठ्याक्कै समय अन्त्य भए पनि फोन रिसिभ भयो। धेरै धेरै धन्यवाद।
0: हल धन्यवाद छ, तपाईँले सोचेको आँटेको कुरा पनि चिकन भरमै भइसकेको छ, अनि अन्तिम समयमा पनि आइसक्नु भएको छ। कुराकानी पनि अलिकति छोटो गर्नु नै पर्ने हुन्छ। तिलक छेत्रजी, अरू त सबै ठिकै छ है?
1: एकदम ठिकठाक छ।
0: हल ठिकै छ भन्नुभएको छ। अरू हालखबर भने अर्कै अब त फेरि पनि बुझाउला। आज भने हामी मंगलबारको बसाइमा छौ। आजको बसाइमा भने तपाईँले गीत गाउनु पर्ने छैन, गीत भने रोज्नु पर्ने छ। तपाईँले रोज्नु पनि पाउनुहुने छैन किनभने अन्तिम भाका तपाईँको नाममा भइसकेको छ तिलकजी। त्यसैले तपाईँले गीत रोज्नुभन्दा पनि आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडौं है।
1: सर्वप्रथम हजुरको लागि
0: अनि
1: मलाई चिन्ने रेडियो बिहानी सुनेर बस्ने सम्पूर्ण साथीभाइ दिदी बहिनी सम्पूर्णको लागि भन्दै छुट्टिन्छु। अब समय पनि छोटो भयो, ल सम्पूर्ण साथीभाइलाई भन्दै छुट्टिन्छु। हस्त
0: हस्त नमस्ते भन्दै टाढिसक्नु भएको छ हाम्रो स्याङ्जादेखि हुनुहुन्छ तिलक छेत्रीजी, निकै नै रमाइलो मित्र हुनुहुन्छ। अर्को हप्ताको बसाइमा पनि आउनुहोला, माया पनि नमार्नुहोला भन्न चाहन्छु। सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कतिपय मित्रले फेसबुक पेजबाट लाइभ हेरिराख्नु भएको छ अनि कमेन्ट पनि गरिराख्नु भएको छ। सम्पूर्ण मित्रलाई एकमिष्ट रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छु, र रेडियो सुनेर साथी मित्रलाई पनि धन्यवाद दिन चाहन्छु, अनि फोन गर्दा गर्दै नलाग्ने मित्रलाई पनि भन्न चाहन्छु। निराश नहुनुहोला, अर्को हप्ता फेरि पनि तपाईँको माझमा भेट त भइ नै हाल्छ भन्दै एक घण्टासम्म मलाई फोन गरेर साथी मित्र हुनुहुन्छ मेन माया तामाङ मकानपुर सुनिसा किरानचोकदेखि भने कृष्ण माया खानेकोला, अनि सिंह गुरुङ हुनुहुन्छ गोर्खादेखि भने मित्र कुमारीजी हुनुहुन्छ गल्छीदेखि, मुरारी कोइराला हुनुहुन्छ भरतपुर चितवनदेखि भने, तारा आले मगर गल्छीदेखि हुनुहुन्छ भने, अन्त्य मित्र हुनुहुन्छ हाम्रो तिलक छेत्रीजी स्याङ्जादेखि। सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद छ, अनि फोन गर्दा गर्दै नलाग्ने मित्रलाई पनि निराश नहुनुहोला है। अर्को हप्ताको शनिबार फेरि पनि म तपाईँको माझमा आइ नै हाल्छु भन्दै एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद दिँदै, अनि मलाई कण्ठसम्म प्रविधिमा रहेर साथ दिनुहुने विवेक सुवेदीलाई पनि धेरै धेरै धन्यवाद दिँदै, त्यसै गरी भैरवी टावरमा रहनुहुने राजेश्वरलाई पनि एकमुष्ट रूपमा धन्यवाद दिँदै, उही तपाईँ सुख दुःखको साथी उकाली ओराली अनि भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिका म सपना कुवर भने अर्को हप्ताको शनिबारको बसाईसम्म भने उजाल पर्न चाहन्छु। सक्नुहुन्छ भने सबैको राम्रो गर्नुहोस्, नराम्रो कसैको नगर्नुहोस् भन्दै बिदा हुन्छु। नमस्ते, जय गीत, जय सङ्गीत।

0: Bulí, era tá? Lau.
1: Ahá, quanto tempo mongol sutra? Cá bate lago.
0: Cá bate o noni? Moile, Didi vai nisso nisso aí, garra na udjogo bate lago ni.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
4: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
8: खर्च अनुसारको घर त बना जस्तै बना छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
7: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
9: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
7: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस
9: तपाईंकै सेवामा सधैं तत्पर।
10: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी आलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र आलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
13: नानी एन्ड बाबु।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भयो छ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नु सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी
5: भएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।

0: 6.9 को सांदा डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन B12,
2: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: मेरो साथी
1: मान्छेको नै छोरा छोरी भन्छ।
2: रेडियो बिहानी समय संकेत, यति बेला साँझको 6 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हामीले यी दिनहरूमा गलातीको पुस्तकबाट अध्ययन गर्दै आएका छौं। आज चाहिँ कुन विशेष विषयमा चाहिँ केन्द्रित भएर चाहिँ आजको अध्ययनलाई हामी अगाडि बढाउनेछौ?
3: केही दिनदेखि हामीले एउटा महत्वपूर्ण सत्य सिक्दै आएका छौं। उद्धार व्यवस्थाबाट होइन तर ख्रिष्टबाट मात्र प्राप्त हुन्छ। आज हामी विशेष गरी पावलले सिकाउनु भएको विश्वासद्वारा धर्मी ठहरिने सिद्धान्त बारेमा अध्ययन गर्नेछौ।
2: त्यसो भए दाई, आजको अध्ययन पनि ख्रिष्टबाट पाइने उद्धारको सत्यतामा नै केन्द्रित रहनेछ, होइन त?
3: तपाईँले ठिक भन्नुभयो भाइ। उद्धार केवल ख्रिष्टमा मात्र सम्भव छ। उहाँले व्यवस्थाका सबै मागहरू पूरा गरेर हाम्रो लागि मूल्य तिरिदिनु भएको छ। यस अध्ययनले हामीलाई यही गहिरो सत्य बुझ्नको लागि सहयोग गर्नेछ भाइ।
2: भनेपछि त्यसो भए दाई, यो अध्ययनले चाहिँ व्यवस्थामा अडिएर उद्धार खोज्नेहरूको लागि चाहिँ सही मार्ग देखाउने एउटा माध्यम चाहिँ बन्छ जस्तो मलाई लाग्यो।
3: हो भाइ, यो केवल सुन्ने विषय मात्र होइन तर जीवनमा लागू गर्ने सत्य हो। हामीले ख्रिष्टबाट पाइने धार्मिकतालाई बुझ्न र यस अनुसार जीवन जिउन आवश्यक छ। त्यसैले आउनुहोस्, यही सत्यलाई मनमा राखी यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: प्रभु येशु ख्रिष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु आज पनि तपाईँ सबै सधैँ चाहिँ परमेश्वरको वचन अध्ययनमा अनि यसको आनन्द उठाउनको निम्ति आइपुगिसक्नु भएको छ। प्रभु आज पनि आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई केही महान कुरा सिकाउनुहुनेछ। तपाईहरूलाई थाहै होला, यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन गलातीको पत्रबाट हामी गरिरहेका छौं र यो पनि आशा गर्दछु कि यस बाइबल अध्ययन कार्यक्रमद्वारा यस पत्रको अध्ययनद्वारा धेरै धेरै आशिषित भइरहनु भएको छ। प्रिय मित्रहरू, हामीले दुई अध्यायको एक पददेखि 14 पदबाट हेर्यौं जसमा हामीले पावलको जीवनको व्यक्तिगत अंशमा उसको अरबियामा परमेश्वर येशु ख्रिस्टसँग व्यक्तिगत अनुभव अनि उसको यरुसलेममा प्रेतहरूसँगको अनुभव र एन्टियोकमा उसको सिमोन पत्रुसँगको अनुभवको बारेमा जान्ने मौका पायौं। आज हामी यही दुई अध्यायको 15-18 पदसम्मबाट हेर्नेछौं। यसमा हामी विशेष गरी सिद्धान्त सम्बन्धी हेर्नेछौ, अर्थात् विश्वासद्वारा धर्मी। यसले हामीलाई यो महान पत्रको सिद्धान्त सम्बन्धीको भागमा ल्याउँछ, जुन विश्वासद्वारा धार्मिकरण वा दोषमोचनसँग व्यवहार गर्दछ। यस भागमा पावल आफ्नो स्थान एक यहुदीको रूपमा लिन्छन्। गलाती 2:15 भनिएको छ, 2:15, हामी स्वभावले यहुदी भएर अन्य जाति जस्ता पापी होइनौ। मित्र, यहुदीहरू ती दिनमा अन्य जातिहरूलाई एक पापीको रूपमा, नीच व्यक्तिको रूपमा हेर्दथे। वास्तवमा अन्य जाति र पापी पर्यायवाची नामहरू थिए त्यस बेला। यसकारण पावलले दिएको डाँटले, हप्काईले व्यवस्था पालनको मूर्खताको देखाउँछ। वास्तवमा यो कस्तो मूर्खता हो। अनि 16 पदमा भन्छन्, तापनि येशु ख्रिष्ट माथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिँदैन भन्ने जानिकन हामीले पनि विश्वासले धर्मी ठहर्याउला भनेर येशु ख्रिस्ट माथि विश्वास गर्यौं। व्यवस्थाको कर्मले त होइन, किनभने व्यवस्थाको कर्मबाट त कोही मानिस पनि धर्मी ठरिन सक्दैन। विश्वासद्वारा धर्मीको यो सुस्पष्ट र साधारण कथन हो। मलाई विश्वास गर्नुहोस्, विधिवादीहरू वा व्यवस्थावादीहरूको यस पदसँग समस्या छ। एक व्यवस्थावादीले एकपटक यस पदबाट सन्देश दिइरहेको मैले सुनेथे र यो निश्चित रूपमा एक नकल अनुवाद थियो। यस पदले यहाँ आज भएका हरेक व्यवस्था प्रणालीलाई खिन्न तुल्याउनेछ। मित्र, तपाईँले ख्रिस्टको विश्वासमा केही थप्नु छ भन्नु पूर्ण रूपमा सुसमाचारको विकृत गर्नु हो। ध्यान दिनुहोस्, पाउल यहाँ के भन्छन्, कि मतलब त्यसको त्याग्नु विश्वासद्वारा धर्मी ठरिनुको लागि यदि एक यहुदीले व्यवस्थाको मतलब त्यसको त्याग्नु छोड्नु परे त्याग्नु परे, पाउलको प्रश्न हो किन अन्य जातिहरूलाई व्यवस्था मुनि ल्याउने? त्यो नै प्रेरित पन्ध्रको यरुसलेमको सभामा ठूलो बहस थियो। अन्य जातिलाई व्यवस्थाको मुनि ल्याउनु पर्दैन भन्ने सम्बन्धमा परमेश्वरलाई धन्यवाद होस्, परमेश्वरको आत्माले दिनुभएको उत्तर हो। अन्य जातिहरू उद्धारको निम्ति र दिन प्रतिदिनको जीवनको निम्ति व्यवस्थाको मुनि आउनु पर्दैन, व्यवस्थाको मुनि आउन आवश्यक थिएन, किनकि उसलाई झन ठूलो अति उच्च योजनाको लागि बोलाइएका थिए। के अन्य जातिहरू व्यवस्थाका मुनि पापमोचन पाउन वा धर्मीकरण हुन सक्थे? जबकि यहुदीहरूले पहिले साबित गरेका थिए कि यो असम्भव छ। यहुदीहरूसँग लगभग 1500 वर्षदेखि व्यवस्था थियो र व्यवस्थालाई बिल्कुल पालन गर्न सकिरहेका थिएनन्। किन अन्य जातिहरूलाई यस व्यवस्थाको मुनि फेरि हुनलाई जोड र कर लगाउने, जुनले अरू त के खाली एक इसरायललाई पनि बचाउन उद्धार गर्न सकेन? अन्य जाति विश्वासीहरू पहिले नै अनुग्रहद्वारा धर्मी ठरिसकिएका थिए। यो अन्य जातिहरूको निम्ति अनुग्रहबाट व्यवस्थामा फर्किने अति नै ठूलो मूर्खता हुनेछ। जुन व्यवस्थाले एक यहुदीलाई पनि धर्मी ठहराउन सकेन, मित्र, पद 16 सुरुको एक कथामा टिपौं। कुनै मानिस के त व्यवस्थाका कामद्वारा धर्मी ठहरिँदैन। अब यस पदमा उल्लेखित शब्द मानिसलाई अलग गरेर हेरौं, यो नै केही कुरा हो जुनको तपाईलाई जान्न आवश्यक छ, चाहे तपाई उद्धार पाउनु भएको होस् या नहोस्। कस्तो प्रकारको मानिसको बारेमा यो पदले बोलिरहेको छ? यस पदको मूलत ग्रीक शब्द हो एन्थ्रोपोस, जुनको अर्थ हुन्छ मानव जाति। मतलब यसले सम्पूर्ण मानव जातिको संकेत गर्दछ। यसले सामाजिक रंग जात वर्गको घेरालाई तोड्दछ, यसले जातिवादको घेरालाई तोड्दछ, यसले सामाजिक बन्धनको घेरालाई तोड्दछ। सबै मानिसहरू क्रुसको सामने एक समान छन् र त्यो समानता हो तपाईँ पनि पापी हुनुहुन्छ, म पनि पापी छु, सबै पापी छन्। हा मित्र, मलाई कुनै वास्ता छैन कि तपाईँ को हुनुहुन्छ, परमेश्वरको सामने तपाईँ एक पापी हुनुहुन्छ भनिएको छ। त्यो जानेर कि एक मानिस व्यवस्थाको कर्मद्वारा धर्मी भएको छैन, अर्को शब्दमा कुनै पनि काम गरेर वा व्यवस्था पालन गरेर कोही पनि धर्मी ठरिन सक्दैन। मेरो मतलब यही हो कि यदि तपाईं भन्नुहुन्छ कि तपाईं अनिवार्य रूपमा कुनै निश्चित चर्चमा सदस्य लिनुपर्छ वा त्यहाँ मिल्नुपर्छ वा त्यो तपाईंसँग कुनै हुने खास अनुभव हुनुपर्छ वा त्यो तपाईं उद्धारको निम्ति बप्तिस्मा लिनुपर्छ भन्नुहुन्छ भने तपाईं यस पदलाई खण्डन या यस पदलाई पूर्ण रूपमा खण्डन गरिरहनु भएको छ। यो जानेर कि मानिस व्यवस्थाको कर्मद्वारा धर्मी भएको छैन वा कुनै पनि किसिमको कार्यद्वारा व्यवस्थाद्वारा कुनै पनि मानिस धार्मिक ठहरिँदैन। पावल यहाँ प्रत्येक धर्ममा पाइएका वैधानिक प्रणालीलाई सम्मिलित गर्दछन्। यसले ख्रिस्टियन धर्मलाई पृथ्वीमाथि अरू सबै धर्मभन्दा अलग बनाउँछ। प्रत्येक धर्मको बारेमा जुनको म केही जान्दछु अनि मैले धेरै झुटा शिक्षाहरू र यस पृथ्वीका धर्महरूको बारेमा पढेको पनि छु, यसले हामीलाई केही गर्न आदेश निर्देशन दिन्छ। केही गर्न ख्रिस्टियनिटी चाहिँ बिल्कुल भिन्नै छ। यसले बताउँछ कि हामी विश्वासद्वारा धर्मी भएका छौं या विश्वासद्वारा हामी धर्मी हुन सक्छौं। त्यो विश्वास एक तपाईंको निम्ति पूरा भएको कार्य र तथ्य हो। अरू प्रत्येक धर्मले भन्छ गर, त्यो फल्ना फल्ना फल्ना गर। ख्रिस्टियन धर्मले भन्छ समाप्त, पूरा भएको छ, महान लेनदेन पूरा भएको छ र हामीलाई खालि यसमा विश्वास गर्न मात्र भनिएको छ। बस तपाईहरूको ध्यान पहिलो कोरन्थीको महत्वपूर्ण पदतिर खिच्न चाहन्छु। पहिलो कोरन्थी 12 अध्याय 3 पदमा पाउल भन्छन्, यसकारण म तिमीहरूलाई यहाँ दिन्छु, परमेश्वरको आत्मा भएर बोल्ने कसैले येशु श्रापित हुनुहुन्छ भनी भन्दैन, औ पवित्र आत्मा बाहेक कसैले येशुलाई प्रभु हो भनी भन्न सक्दैन। अब तपाईं र मलाई प्रश्न छ, कसरी हामी येशुलाई श्रापित भन्न सक्छौ? यदि तपाईंले मलाई भन्नुहुन्छ प्रचारक, जब तपाईं ख्रीष्टमा आउनुभयो र उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार्नुभयो, सबै त्यो आइरहेको तपाईंले पाउनु भएन? पवित्र आत्माले तपाईंलाई केही दिन सक्छ जो तपाईंले ख्रीष्टमा पाउनु भएन र त्यो तपाईंले आज खोज्नु पर्छ। मेरो मित्र, त्यसो गर्नु परमेश्वरको कार्यलाई तुच्छ मान्नु हो। जुन यस पृथ्वीमा आइरहेको तपाईंको लागि क्रुसमा मर्नुभयो, यस पृथ्वीमा आई तपाईंको लागि उहाँ क्रुसमा मर्नुभयो र उद्धारको कार्यलाई पूर्ण रूपमा पूरा गरिकन उहाँ वापस स्वर्गीय गई पिताको दाहिनी हाततर्फ बस्नुभयो। यो हामी हेब्रू 1:3 पदमा देख्छौ। उहाँ बस्नुभयो किनभने त्यहाँ केही कुरा गर्नुपर्ने बाँकी थिएन, उहाँले सम्पूर्ण कुरा सिद्ध्याउनुभयो, त्यसकारण उहाँ त्यहाँ गएर बस्नुभयो। यदि त्यहाँ केही काम गर्न बाँकी भएको भए उहाँ बस्नुभन्दा पहिले त्यो गर्नुहुने थियो। जब तपाईँ भन्नुहुन्छ कि उहाँले मेरो निम्ति गर्नु भएन, तब तपाईँले भनिराख्नु भएको छ कि येशु श्रापित हुनुहुन्छ। तपाईँ त्यो पवित्र आत्माद्वारा भन्न सक्नुहुन्न, मतलब तपाईँले उस मलाई पवित्र आत्माको वचन दिइरहनु भएको छैन भन्नु सक्नुहुन्न। येशुले युहन्ना 16:13-14 पदमा भन्नुभयो, तैपनि जब उहाँ अर्थात सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले सबै सत्यमा तिमीहरूलाई बाटो देखाउनुहुनेछ, किनभने उहाँ आफ्ना तर्फबाट बोल्नुहुने छैन, तर जे जे उहाँले सुन्नुहुन्छ ती बोल्नुहुनेछ। तिमीहरूलाई अब हुने कुराहरू घोषणा गर्नुहुनेछ, उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने मबाट नै लिएर तिमीहरूलाई घोषणा गर्नुहुनेछ। मेरो मित्र, जब तपाई ख्रिस्टमा आउनुभयो उहाँले तपाईलाई यो जीवनमा चाहिने सम्पूर्ण कुरा यावत कुरा दिनुभयो। ख्रिस्ट एक त्यो जन हुनुहुन्छ जसले सबै वरदानहरू सञ्चालन गर्नुहुन्छ। पवित्र आत्मा एक हुनुहुन्छ जो ती कुराहरू दिनुहुन्छ। तर तल यहाँ उहाँ त्रिएक परमेश्वरको दोस्रो व्यक्तिको निरीक्षण मुनि कार्य गरिरहनु भएको छ। प्रभु येशू ख्रिस्ट कलिसियाको शिर हुनुहुन्छ। मेरो मित्र, उहाँमा हामीसँग सबै कुरा छन्, सबै कुरा। उहाँ आदि र अन्त हुनुहुन्छ। यो पद एकदमै साफ छ, यसमा गलत सम्झिन असम्भव छ। त्यो मानिसलाई जानेर कुनै पनि मानव, मानिस पुरुष वा स्त्री, कालो वा गोरो, धनी वा गरीब, रोमन या अमेरिकन या चाइनिज, सबै मानिसलाई जानेर व्यवस्थाको कर्मद्वारा धर्मी भएका छैनन्, तर येशु ख्रिस्टको विश्वासद्वारा मात्र। पद आगे यसरी जारी रहन्छ, हामीले येशु ख्रिस्टलाई विश्वास गरेको भए तापनि ख्रिस्टको विश्वासद्वारा हामी धर्मी हुनेछौ। यहाँ पाउलको हामी शब्दको मतलब को हो? उसले आफैलाई यहाँ सम्मिलित गर्छन्, मतलब हामी इसरायलीहरूमा, हामी यहुदीहरू पनि उसको मतलब। उसले भनिरहेको छ कि ऊ र उसका यहुदी मित्रहरू व्यवस्थालाई छोड्नु पर्छ, ख्रिस्टमा आउनु पर्छ र उहाँमा विश्वास गर्नुपर्छ। व्यवस्थाको कार्यद्वारा नभएर प्रभु ख्रिस्टको विश्वासद्वारा मात्र धर्मी हुन सकिन्छ। यस पदको समाप्ति एकदमै साफ छ। मलाई लाग्छ सबैले यसलाई बुझ्न सक्छन्, किनकि व्यवस्थाको कार्यद्वारा कोही मनुष्य धर्मी हुने छैन। हामी सबै कुरा उहाँद्वारा पाएनौ भन्दै येशु ख्रिस्टको कार्यलाई तुच्छ नसम्झौ। म एक नर्कको निम्ति निन्दित पापी थिएँ, मैले उहाँलाई मेरो मुक्तिदाताको रूपमा स्वीकार गरे र पूर्ण उद्धार उहाँबाट मैले प्राप्त गरे। अब अर्को पदलाई हेरौं। म खुलम रूपले भन्छु कि यसलाई बुझ्नलाई अलिकति गाह्रो छ। सत्र पदमा भनिएको छ, सत्र पदमा, तर यदि ख्रिस्टमा धर्मी ठरिन खोज्दा हामी पनि पापी भेटायौं भने तब के ख्रिस्ट पापका सेवक हुनुहुन्छ त? यस्तो नहोस् मित्र। धर्मी ठरिनु शब्द युनानी यानि ग्रीक शब्दमा हुन्छ डिकाओ, जसको मतलब एक व्यक्तिलाई ठिक हो भनी घोषणा गर्नु वा उसलाई ठिक बनाउनु हो। हामी येशु ख्रिस्टमा विश्वासद्वारा ठिक हुनलाई घोषणा गरिएका छौं। यसको मतलब कि एक पापी जो परमेश्वरको सामुन्ने दोषी छन्, जो दण्ड आज्ञा र न्यायको अन्तर्गत मुनि छन्, उसलाई ख्रिस्टमा हामीसँग भएको उद्धारको कार्यमा, उसको विश्वासको आधारमा परमेश्वरसँग ठिक हुनलाई घोषणा गरिएको छ। यही नै धर्मी ठराईको अर्थ हो। यो ख्रिस्टको धार्मिकतामा जोड हो। उसलाई धार्मिक घोषित गरिएको छ। जुन धार्मिकता मसँग छ मेरो आफ्नै धार्मिकता होइन मित्र, किनकि मेरो धार्मिकता ग्रहण योग्य छैन, तर मसँग श्रेष्ठ धार्मिकता छ। तपाईँलाई थाहा छ त्यो कुन हो? त्यो ख्रिस्ट येशु हुनुहुन्छ। यो पदको अर्थ यो प्रतीत हुन्छ, जबकि यहुदीले ख्रिस्टद्वारा धर्मी बन्नलाई व्यवस्था त्याग्नु परेकोले गर्दा उसको स्थान एक पापीको जस्तो थियो। के ख्रिस्टले उसलाई एक दोषी बनाउनुहुन्छ? पाउलको प्रति उत्तर छ, अवश्य होइन। यहुदी अन्य जाति जस्तै स्वभावले पापी थिए। व्यवस्थाद्वारा ऊ धर्मी बन्न सक्दैन थियो। जस्तो उसले प्रदर्शन गर्यो यरुशलेमको महासभाको सामने। पत्रुसले उसको अभिभाषणमा यही विचार राखेका थिए। प्रेरित 15:10-11 पदमा भन्छन्, यसकारण अब तपाईहरू किन परमेश्वरको परीक्षा गर्नुहुन्छ र चेलाहरूका काँधमा त्यो जुवा हालिदिनुहुन्छ जुन न त हाम्रा पिता पुर्खाहरूले न हामीले नै बोक्न सक्यौं। तर हामी विश्वास गर्दछौ कि प्रभु येशूको अनुग्रहबाट तिनीहरूले उद्धार पाए झैं हामीले पनि पाउनेछौ। हेर्नुहोस् मित्र, पत्रुस र पाउल विश्वासद्वारा धर्मीकरणको सिद्धान्त सम्बन्धी एकै सहमतिमा थिए। तिनीहरूको विचार एउटै थियो कि धर्मी ठहरिनको निम्ति, उद्धार पाउनको निम्ति परमेश्वरको प्रभुको अनुग्रहद्वारा प्रभुमा विश्वासबाट हुन्छ। यहाँ भनिएको छ 17 पदमा, तर यदि ख्रीष्टमा धर्मी ठहरिन खोज्दा हामी पनि पापी भेटायौं भने तब के ख्रीष्ट पाप सेवक हुनुहुन्छ त? त्यस्तो नहोस्। एकपल्ट म 15 पददेखि पढिदिन्छु। हामी स्वभावैले यहुदी भएर अन्य जाति जस्ता पापी होइनौ, तापनि येशु ख्रीष्ट माथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिँदैन भन्ने जानिकन हामीले पनि विश्वासले धर्मी ठहर्याउला भनेर येशु ख्रीष्टमाथि विश्वास गर्यौं। व्यवस्थाको कर्मले त होइन, किनभने व्यवस्थाका कर्मबाट त कोही मानिस पनि धर्मी ठहरिन सक्दैन। अनि आगे 18 पदमा भनिएको छ, किनकि मैले आफैले भत्काएका कुरा फेरि बनाउँछु भने त म आफैले आफैलाई अपराधी हुँ भन्ने प्रमाण दिन्छु। मित्र, अर्को शब्दमा पाउल भनिरहेका छन्, यदि म वापस व्यवस्थाको अधीनमा जान्छु भने म आफैलाई अपराधी बनाउँछु। कुनै पनि हालतमा ऊ व्यवस्थाबाट स्वतन्त्र छन्। कसरी ऊ व्यवस्थाबाट स्वतन्त्र भए? श्रोताहरू, हामी 19 पदमा देख्छौ, किनकि म त परमेश्वरको लेखी जिउँ भनेर व्यवस्थाको हिसाबले व्यवस्थाको लेखी मरेको छु। श्रोताहरू, कसरी पाउल व्यवस्थाबाट स्वतन्त्र भए भन्ने बारेमा हामी आउनेवाला भागमा हेर्नेछौ, अर्थात 19 पददेखि 21 पदसम्ममा। यस विषयमा अर्को दिन हेर्नु।
2: आजको दिनबाट हामीले यो बुझेका छौं कि व्यवस्थाका कामहरूद्वारा हामी धर्मी ठहरिन सकिँदैनौ, तर ख्रीष्टको अनुग्रह र विश्वासद्वारा मात्र धर्मी ठहरिनेछौ।
3: तपाईँले एकदमै सही कुरा गर्नुभयो भाइ। यो अध्ययनले स्पष्ट पार्छ कि सबै मानिस पापी छन्, चाहे यहुदी होस् वा अन्य जाति। सबैलाई उद्धारको आवश्यकता छ र त्यो उद्धार केवल ख्रीष्टबाट मात्र प्राप्त हुन्छ। उद्धार पाउनलाई हामीले उहाँको सामु आएर आफ्ना पापहरूलाई स्वीकार गर्नुपर्छ भन्ने सत्य पनि हामीले यो अध्ययनमा थाहा पाएका छौं।
2: साथीहरू, सबै कुरा येशू ख्रीष्टको अधीनमा छन्। उहाँले क्रूसमा आफ्नो जीवन दिई पापको मूल्य तिरिदिनुभयो र हामीलाई धर्मी बनाउनुभयो। व्यवस्थाले होइन, तर उहाँको बलिदानले हामीलाई उद्धार दिलाएको छ। यो वास्तवमा महान सत्य हो दाइ।
3: तपाईँले एकदमै सही कुरा भन्नुभयो भाइ। हो, ख्रीष्ट नै हाम्रो धार्मिकता हुनुहुन्छ। संसारका सबै मानिसहरू पापी छन्, तर ख्रीष्टमा विश्वास गर्नेहरूलाई उहाँले आफ्नो अनुग्रहद्वारा धर्मी ठहराउनुहुन्छ। त्यसैले प्रश्न उठ्छ कि हामी उहाँमा विश्वास गरेर उहाँलाई आफ्नो हृदयमा स्वीकार गर्न तयार भएका छौं?
2: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौं। र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97-0420-97-97-97-97-97।

0: सम्पर्क नम्बर 97 0420 97 97 9704209797।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: ओहो, हैन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्ड का मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो। राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98 41 65 64 99 98 41 65 64 99।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिनको
0: ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754।

0: बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
3: भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोप्राइटर धीरबहादुर श्रेष्ठको लागि 98340-0597-437 र 0105090393 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0557-437।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764। राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट तर्फ, ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841567649 9841567649।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,

0: अध्यक्ष शपथ लिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्री परिषद विस्तार गरी गुरूङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्नुभएको थियो। गृहमन्त्री गुरूङ गोर्खा एकबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ भने नवप्रवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि सांसदहरू, संवैधानिक निकायका प्रमुख लगायत उच्च पदस्थ सहभागी हुनुहुन्थ्यो। सरकारले निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजामती सेवा 16 संशोधन नियमावली स्वीकृत गरेको जानकारी दिनुभयो।
1: निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने
0: मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोबर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकमा विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको पनि मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीहरूको एक जिज्ञासामा मन्त्री पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आवश्यक परेको खण्डमा प्रश्नहरूको जवाब दिन सदनमा उपस्थित हुने बताउनुभयो।
1: यदि आवश्यक पर्यो भने आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सदनमा सम्बोधन गर्न केही उहाँलाई अप्ठ्यारो छैन भन्ने कुरा त अस्तिको सम्बोधनबाट पनि देखिहाले नि।
0: यस्तै मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयमा बजेट अभाव नहुने गरी आवश्यक बजेट विनियोजन गरिएको र शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याइएको जानकारी दिनुभयो। प्रतिपक्षी सांसदहरूको निरन्तर अवरोधका कारण आज पनि प्रतिनिधि सभाको बैठक बस्न सकेन। प्रतिनिधि सभाको आजको बैठक शुरू हुन साथै प्रतिपक्षी दल नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले सत्तापक्ष र विपक्षी दलहरूसँग संवाद शुरू भइसकेकाले सदनको काम कार्यवाही अघि बढ़ाउन सांसदहरूलाई आग्रह गर्नुभएको थियो। बैठकको शुरूआतमा नेकपा एमालेका सांसद क्षितिज थेबेले राष्ट्रियताका सवालमा सिंगो प्रतिनिधि सभा एक ठाउँमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने बताउनुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले संसदमा प्रस्तुत भएको बजेटमा भन्सार दरका विषयमा उठेका प्रश्नको पनि सरकारले जवाब दिनुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सांसद निष्कल राईले प्रतिपक्षी दलले विरोधका लागि मात्रै विरोध नगरेको भन्दै उहाँले विरोध मात्र नभई राष्ट्रिय हितका पक्षमा आफूहरू सधैँ उभिरहने बताउनुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले लामो समयदेखिको सदनमा अवरोध तत्काल हटाउन नेपालले पनि भारतको सीमा मिचेको छ भनेर हस्ताक्षर सहित सरकारले पुष्टि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले राष्ट्र हित विपरीत संसदमा प्रधानमन्त्रीले बोल्नु भएको कुरा रेकर्डबाट हटाउँदै आइन्दा यस्ता अभिव्यक्ति कसैले पनि व्यक्त गर्न नमिल्ने गरी प्रतिबद्धता पत्र प्रस्तावका रूपमा सदनबाट पास गर्न सुझाव दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण जेठ 28 गति बिहिबार दिउँसो 1:15 बजे बस्ने गरी स्थगित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कार्यसूची अनुसार बैठक अगाडि बढ़ाउन आग्रह गर्नु भए पनि प्रतिपक्षी दलका सांसदहरूको विरोध जारी रहेकाले बैठक स्थगित भएको हो। सांसदहरूले राष्ट्रिय अखण्डता, संविधान, सुरक्षा निकाय तथा छिमेकी राष्ट्रसंघको सम्बन्धमा असर पर्ने खालको अभिव्यक्ति प्रधानमन्त्री शाहले दिनुभएको आरोप लगाउँदै त्यो अभिव्यक्ति फिर्ता लिएर सदनमा सम्बोधन गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गरिसकेको आर्थिक विधेयकबाट 16 पृष्ठ हटाइएको, करको दर भावमा हेरफेर गरिएको तथा नेपाल राजपत्र तथा संसदीय प्रणालीसँग सम्बन्धित कागजात वेबसाइटबाट हटाएर पुनः प्रस्तुत गरिएको विषयमा यसको छानबिन र जवाबदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082/83 को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो।
2: सरकार अन्तर्गतका निकायहरूले चाहिँ क्लेरिटी सहित आफ्नो स्कोपमा पर्ने काम टाइमली सक्न सकियो भनेदेखि सरकार सफल हुने हो। राष्ट्र र जनता विकास केन्द्रमा हुने जुनसुकै समस्या समाधान गर्नको लागि सरकार कटिबद्ध छ। इन्टर एजेन्सी कोअर्डिनेसन कोलाबोरेसनमा हामी चुकिरहेका छौं जस्तो लाग्छ। हामी बसेर ती समस्याहरूको समाधान गर्न सक्छौं।
0: मन्त्री डाक्टर तिमल सिन्हाले आर्थिक वर्ष 2082/83 पूँजीगत र चालू खर्चको अनुपात 41.05% रहेको उल्लेख गर्दै खर्च प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड़ दिनुभयो। संचार मन्त्री तिमल सिन्हाले मन्त्रालय अन्तर्गत घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनमा सम्बन्धित निकायबीच स्पष्ट जिम्मेवारी र समन्वय आवश्यक रहेको र सरकार अन्तर्गतका निकायले आफ्नो कार्यक्षेत्रभित्रका काम स्पष्ट रूपमा सम्पन्न गर्न सके सरकारको कार्य सम्पादन प्रभावकारी बन्ने उल्लेख गर्नुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य तथा सूचना तथा संचार मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरूका प्रमुखहरूले आफ्नो कार्यालयका योजना तथा कार्यक्रम कार्यान्वयनका बारेमा जानकारी गराउनु भएको थियो। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा 72 फार्मका करिब 5,15,000 पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7,00,000 अण्डा र 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दाहालका अनुसार केही साता अघि झापा मोरङ र सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी बारा चितवन हुँदै काठमाण्डु भक्तपुर ललितपुर र पछिल्लो समय नवलपरासी लगायतका जिल्लामा समेत फैलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले देशमा सुशासन पारदर्शिता र जनउत्तरदायी राजनैतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न रासोपा पार्टी प्रतिबद्ध रहेको बताउनु भएको छ। मकवानपुरको हेटौँडामा आजदेखि शुरू भएको रासोपाको बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै महामन्त्री बुर्लाकोटीले मुलुक निर्माणका लागि प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यास आवश्यक रहेको तर्क गर्नुभयो। उहाँले पार्टीमा विचारको बहस र योग्य नेतृत्वको चयन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। हेटौँडा स्थित हिमालय दरबारमा शुरू भएको अधिवेशनले प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनमा बागमती प्रदेशका 13 जिल्लाबाट 1,400 प्रतिनिधिको सहभागिता रहेको थियो। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दर्ता भएको संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने आदेश दिएको छ। जिल्ला अदालत पर्साका न्यायाधीश मोहन सुवेदीको इजलासले आज लामिछानेको माग बमोजिम उक्त कसुर फिर्ता लिने निर्णय सुनाएको हो। यस निर्णयसँगै लामिछानेमाथि लागेका विभिन्न आपराधिक अभियोग मध्ये अब केवल सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दा मात्र बाँकी रहेको छ। यसअघि कास्की जिल्ला अदालतले पनि उहाँ विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने आदेश दिइसकेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा आज मध्याह 12:30 बजेदेखि सवारी आवागमन बन्द गरिएको छ। काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएसँगै यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यान दिँदै रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारी साधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धुलीखेलका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। उहाँले बीपी राजमार्ग हुँदै जाने सवारीलाई जिल्ला स्थित धुलीखेलमा र सिन्धुलीको सुरक्षा समितिसँग सहकार्य गरी खुरकोट र नेपाल थोकमा रोकिएको छ। बेमौसमी वर्षाले दिनानुदिन बीपी राजमार्ग अवरूद्ध हुन थालेपछि रातको समयमा गराउँदै आएको अनिश्चितकालीन बन्द पुनः लम्बिएको छ। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सबैमा अपील गरेको छ। काठमाण्डु उपत्यका भित्रिने नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार सुरुङ मार्ग सञ्चालनका लागि प्रक्रिया अघि बढ़िसकेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
3: कुनै बेला भौगोलिक विविधता रहेको नेपाल जस्तो मुलुकमा सुरुङ मार्ग बन्छ भन्दा अनौठो लाग्ने गर्दथ्यो। तर अहिले नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण भएर व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको सुन्दा विकासले फड्को मारेको भान हुन्छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्गमा विभिन्न यन्त्रहरू जडान, ट्राफिक अवस्थाको जानकारीका लागि कन्ट्रोल रूम, सीसी क्यामेरा जडान गरिसकिएको छ। त्यसै गरी सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि सुरुङ मार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्न 15 जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिबिलिटी मिटर र आपतकालीन संचारका लागि टेलिफोन जडान पनि गरिएको छ। काठमाडौँ भित्रिने मुख्य नाकाबाट आवत जावत गर्न सहज हुने उद्देश्यका साथ निर्माण गरिएको करिब 3 किलोमिटर दूरी रहेको सुरुङ मार्ग निर्माणको 99% काम सकिएको बताउनुहुन्छ आयोजना प्रमुख सौजन्य नेपाल।
4: अहिले हस्तान्तरणको प्रक्रियामा रहेको छ। हालसम्म भौतिक प्रगति करिब 99.5% केही छिटपुट कार्यहरू मात्रै बाँकी रहेको छ। साउन महिनाभित्रबाट हामीले सञ्चालन गर्ने गरेर तयारी गरेका छौँ।
3: सवारी साधन सञ्चालनका लागि मुख्य सुरुङ मार्ग निर्माण गरिएको छ भने आपतकालीन समयमा प्रयोग गर्ने गरी सँगै सहायक मार्ग पनि निर्माण गरिएको छ। सरकारले सुरुङ मार्ग प्रयोग गर्दा बचत हुने इन्धन र समयका हिसाबले सवारी साधनले तिर्नुपर्ने शुल्क निर्धारण पनि गरिसकेको छ। जस अनुसार काठमाडौँ प्रवेश गर्दा साना सवारी साधनलाई 65 रूपियाँ र काठमाडौँबाट फर्कँदा 60 रूपियाँ शुल्क लाग्नेछ भने ठूला सवारी साधनलाई काठमाडौँ प्रवेश गर्दा 600 रूपियाँ र फर्कँदा 250 रूपियाँ शुल्क लाग्ने आयोजना प्रमुख नेपाल बताउनुहुन्छ।
4: टोल निर्धारण गर्दाखेरि सवारी साधनको फ्यूल बचत, समयको बचत र भेहिकल मेन्टेनेन्स कस्ट वारेन्टीयरमा हुने बचतलाई आधार मानेर चाहिँ माथिको बाटोबाट जाँदा र सुरुङ मार्ग प्रयोग गर्दाखेरि त्यसको चाहिँ 30% टोल रेट मानेर साना सवारी साधनहरू काठमाडौँ तर्फ आउँदाखेरि 65 रूपियाँ निर्धारण गरेका छौँ। काठमाडौँबाट बाहिरिँदाखेरि ओह्रालो पनि पर्ने र लोडेड सवारी साधनहरू त्यति नहुने हुँदा उहाँहरूको बचत पनि कम हुन्छ, फ्यूल कन्जम्सन पनि कम हुने भएकाले त्यसैलाई इक्विभ्यालेन्ट रूपमा चाहिँ 600 रूपियाँ उकालोमा तिर्ने सवारी साधनले ओह्रालोमा झर्दाखेरि भने 250 रूपियाँ मात्रै तिर्नुपर्नेछ।
3: इतिहासमै पहिलोचोटि सुरुङ मार्ग निर्माण गर्दा विभिन्न समस्याहरू नआएका भने होइनन्। निर्माण सामग्री अभावदेखि स्थानीयको अवरोध समेत सामना गरेर निर्माणको अन्तिम चरणमा पुगेको सुरुङ मार्ग आयोजनामा अझै केही बाहिरी समस्या यथावत छन्। अहिले सरकार ती समस्यालाई सम्बोधन गर्ने गरी अघि बढेको आयोजना प्रमुख नेपालले जानकारी दिनुभयो।
4: पश्चिम पोर्टल भन्दा बाहिरपट्टि रोड साइड सर्भिस स्टेशन भन्ने निर्माण गर्नुपर्ने थियो। त्यसमा चाहिँ जग्गा विवाद भएको कारणले गर्दाखेरि आयोजनाले त्यसलाई चाहिँ तत्कालको लागि अगाडि नबढाउने भन्ने निर्णय गरेको छ। स्पेसल एम्बुलेन्स, सुरक्षा समुद्रका रेस्क्यूको लागि जान लागेका सवारी साधनहरूलाई दस्तुर लिने कि नलिने एउटा निर्णय गर्न बाँकी रहेको छ।
3: सुरुङ मार्ग भूमिगत संरचना हो। सुरुङ मार्गलाई आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा पनि लिने गरिन्छ। परिकल्पना गरिएको टोखा 6 सुरुङ मार्ग होस् वा निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा सुरुङ मार्गसँगै बन्दै गरेको सिद्ध बाबा सुरुङ मार्गले नेपाल अब सुरुङ मार्गको युगमा प्रवेश गर्दै गरेको भान हुन्छ। यसुदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामा जान निर्देशन दिनुभएको छ। एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्नुभयो। बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आयोजना तथा बीबीसी मीडिया एक्सनको सहयोगमा आज मनसून सड़क सुरक्षा र सूचना संचार सम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ। रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा आयोजित अन्तर्क्रियामा सहभागीहरूले मनसूनको समयमा सड़क दुर्घटना र मानवीय क्षति कम गर्न सबै सरकारवाला जिम्मेवार र सचेत बन्न आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महतले विपदका घटना हुनुको कारण मध्ये 80% मानवीय कारण रहेको र जसबाट सबैभन्दा बढ़ी 15-35 वर्ष उमेरका युवाहरू दुर्घटनामा पर्ने गरेका बताउनुभयो। उपसचिव महतले वार्षिक 2500 बढ़ी सवारी दुर्घटनाबाट 1800 बढ़ीको ज्यान जाने गरेको तथ्याङ्कले देखाएको बताउनुभयो। अन्तर्क्रिया कार्यक्रममा जल तथा मौसम पूर्वानुमान विभागका प्रवक्ता बीबीटी पोखरेलले विभागको रियल टाइम डेटालाई सड़क दुर्घटना न्यूनीकरण जस्ता विपदजन्य घटना रोक्न सूचना सञ्जालको रूपमा प्रयोग गर्न सकिने सुझाव दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका नायब महाप्रबन्धक राजकुमार थापाको अध्यक्षतामा भएको अन्तर्क्रिया कार्यक्रमको सहजीकरण रेडियो नेपालका उपनिर्देशक डाक्टर जनार्दन विष्टले गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला हुम्लामा लामो समयदेखि पानी नपरेपछि स्थानीय बासिन्दा परम्परागत रूपमा देवताको प्रार्थना गर्दै वर्षाको कामना गरिरहेका छन्। मौसमविदहरूले भने त्यस क्षेत्रमा केही दिनमा वर्षा हुने सम्भावना रहेको बताएका छन्। हुम्लाबाट संवाददाता कालीबहादुर थापाको रिपोर्ट।
5: खेतबारीमा बाली लगाउनै नपाएको र रोपाईको तयारी समेत प्रभावित भएपछि यहाँका नागरिकहरू चिन्तित बनेको र जसरी पनि वर्षा गराउनै पर्ने बाध्यता भएको बताउँदै मदना देवताका पुजारी औंसी रोकायाले बोल बिन्ती गर्दै भन्नुभयो। मध्यनजर गर्दै स्थानीय बासिन्दाहरूले सामूहिक रूपमा पूजा आराधना गरी मदना देवतालाई वर्षा गराइदिन प्रार्थना गरेका हुन्। स्थानीय परम्परा अनुसार देवता हेराउने क्रममा गाउँका ज्येष्ठ नागरिक धामी तथा श्रद्धालुहरूको सहभागितामा मदनालाई वर्षा गराइदिन काले देवताले आफ्नै भाषामा आग्रह गर्दै बिन्ती चढाउनु भयो। यस किसिमको अवस्थामा वर्षा गराउन नसक्ने बताउँदै गर्दा स्थानीय नागरिकले भने वर्षा नगराए हामीलाई बाँच्न गाह्रो भइसकेको बताउँदै बिन्ती चढाए पश्चात नै भाषामा भन्नुभयो। स्थानीय वासीका अनुसार विगतदेखि नै प्राकृतिक विपत्ति रोग व्याधि वा लामो खडेरी पर्दा मदना देवताको पूजा गर्ने चलन रहँदै आएको छ। यता कृषि क्षेत्रमा निर्भर अधिकांश किसानहरू समयमै वर्षा नभए खाद्यान्न उत्पादनमा असर पर्ने चिन्तामा रहेका छन्। रोपाईको समय नजिकै जाँदा पनि पानी नपरेको भन्दै किसानहरूले वर्षाका लागि कामना गरिरहेका छन्। मौसमविदहरूले भने मनसुनी प्रणाली क्रमशः सक्रिय हुँदै गएकाले आगामी दिनमा वर्षाको सम्भावना भएको बताएका छन्। तर स्थानीय स्तरमा भने परम्परागत विश्वास र आस्था अनुसार वर्षाका लागि धार्मिक अनुष्ठानहरू जारी रहेका छन्। कालीबहादुर थापा, रेडियो नेपाल, हुम्ला।
0: कालीकोटको तिलागुफा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ। जन्मेदेखि पाँच वर्ष मुनिका सबै बालबालिकाले तेह्रवटा खोप पाएपछि तिलागुफालाई जिल्लाको पाँचौं पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव डाक्टर रत्नवीर सुनारले बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पन्ध्रौं महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताउनु भएको छ। आज चितवनमा पत्रकारसँग कुरा गर्दै सभापति थापाले पार्टी उपसभापति विश्व प्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहनु भएको जानकारी दिनुभयो। पार्टी सभापति थापाले क्रियाशील सदस्यता अध्यावधि गर्ने काम अन्तिम चरणमा पुगेको र पार्टी कुनै हालतमा विभाजन नहुने दावी समेत गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको एक लाख अमेरिकी डलर शुल्क लागू गर्न नपाइने गरी अमेरिकी संघीय अदालतले रोक लगाएको छ। यो निर्णयले आप्रवासन नीति र कार्यकारी अधिकार बीचको विवादलाई पुनः सतहमा ल्याएको छ। अमेरिकी जिल्ला न्यायाधीश लियो सोरोकिनले 20 डेमोक्रेटिक शासन भएका राज्यहरूले दायर गरेको मुद्दामा फैसला सुनाउँदै उक्त शुल्कलाई अमेरिकी संसदले तोकेको कर अधिकार विपरीत भएको ठहर गर्नुभएको हो। उहाँका अनुसार राष्ट्रपति प्रशासनसँग H-1B भिसा आवेदनमा यस्तो प्रकारको शुल्क लगाउने कानूनी अधिकार छैन। राष्ट्रपति ट्रम्पले सेप्टेम्बरमा नयाँ H-1B भिसा नीति घोषणा गर्दै अमेरिकी श्रमिकलाई कम ज्यालामा काम गर्न इच्छुक विदेशी श्रमिकहरूले विस्थापित गरिरहेको दावी गर्नुभएको थियो। यसै नीतिलाई उहाँको प्रशासनको व्यापक आप्रवासन नियन्त्रण अभियानको रूपमा हिस्सा मानिएको छ। संयुक्त राज्य अमेरिकाले वार्षिक 85,000 H-1B भिसा लटरी प्रणाली मार्फत प्रदान गर्दछ, जसमा करिब 3/4 भारतबाट हुने जाने गरेका छन् भने यसअघि H-1B भिसा आवेदन शुल्क अधिकतम 5,000 अमेरिकी डलरसम्म मात्र रहेको थियो। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको हो। यसले विश्वव्यापी सुरक्षा अवस्था अत्यन्त चिन्ताजनक बनेको संकेत दिएको छ। नर्वेको ओस्लो स्थित शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभर दर्ता गरिएको जनाइएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनमा भारत, पाकिस्तान, अफगानिस्तान, पाकिस्तान, कम्बोडिया, थाइल्याण्ड बीचका सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्य राज्य बीचका द्वन्दलाई 80 यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: चालू आर्थिक वर्षको वैशाख महिनामा नेपालमा हालसम्मकै धेरै रेमिटेन्स रकम भित्रिएको छ। 2083 वैशाख महिनामा मात्रै 2,57 अर्ब रूपियाँ रेमिटेन्स रकम नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। वैशाख महिनाको रेमिटेन्स मासिक रूपमा भित्रिने रेमिटेन्स रकमका आधारमा पनि हालसम्मकै उच्च हो। चालू आर्थिक वर्षको 10 महिनामा रेमिटेन्सका प्रभाव गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढ़ेको छ। चालू आर्थिक वर्षको वैशाख सम्ममा 19,16.90 करोड़ रूपियाँ रेमिटेन्स नेपालमा भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 13,57 अर्ब रूपियाँ बराबर रेमिटेन्स नेपालमा भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको वैशाख महिनामा रेमिटेन्स आप्रवाह 1,65.30 करोड़ रूपियाँ बराबर भएको थियो। चालू आर्थिक वर्षको वैशाख सम्ममा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 13,26 करोड़ रूपियाँ बराबर पुगेको छ। स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्री परिषदको मंगलबारको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीका उत्पादनको देशव्यापी प्रवर्धन तथा बजार विस्तार गर्ने विषयमा छलफल भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्री परिषद बैठकमा डीडीसीको उत्पादन प्रवर्धनको विषयलाई मुख्य रूपमा उठाउनु भएको छ। बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनहरूको संरक्षण, किसानको हित प्रवर्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनको प्रयोग र प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड़ दिनुभएको जानकारी दिनुभयो। उहाँले डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबीच आपसी समन्वय आवश्यक रहेको उल्लेख गरेको जानकारी दिनुभयो। सरकारले आगामी 10 वर्षको अवधिलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकको रूपमा मनाउने तयारी अघि बढ़ाएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगार प्रवर्धनको दशकका रूपमा मनाउने जानकारी गराउनु भएको छ। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादन र समावेशी श्रम बजार निर्माण गर्ने गरी 10 वर्षे कार्ययोजना बनाएको जानकारी गराउनुभयो। मेन्ती जिल्लामा 180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जल विद्युत आयोजना निर्माण शुरू भएको छ। कालीगण्डकी गर्ज हाइड्रो पावर प्राली प्रवर्धक रहेको आयोजनाले मेग्दीको अन्नपूर्ण गाउँपालिका 4 भाले बासमा सोमबारदेखि सुरुङ खन्ने काम शुरू गरेको छ। आयोजना निर्देशक रमण सिंहले आगामी 4 वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाले छिट्टै बाँध, प्रस्तावित विद्युत गृह निर्माण स्थलबाट गरी 4 ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिनुभयो। 40 अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आईएमई ब्याङ्कको नेतृत्वमा विभिन्न ब्याङ्कहरूको लगानी रहेको वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिनुभयो। उपल्लो मुस्ताङको नेचुङ स्थित भन्सार कार्यालयले AZ 16 गतेसम्म 6,66,26,00,000 रूपियाँ बराबर राजस्व संकलन गरेको छ। गत भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरोला नाकाबाट गत भदौदेखि यता चीनबाट नेपालमा पैठारी गरिएका माल वस्तुबाट 13,87,78,00,000 राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिनुभयो।
0: अब खेल समाचार रमेश टमाटाबाट।
8: जापानको आइची नागोयामा हुने विश्व एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनौट भएका छन्। अभिषेक पुरूष 80 केजी मुनि छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। गत मे 21-24 तारीखसम्म मंगोलियाको उलान बटारमा भएको 27 एसियाली तेक्वान्दो च्याम्पियनशीपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगितामा अभिषेक सहित 3 पुरूष र 4 महिला गरी 7 खेलाड़ीले नेपालको चुनौती प्रस्तुत गरेका थिए। अन्य खेलाड़ीको पनि एसियाली खेलकुदमा वाइल्ड कार्ड कार्ड मार्फत सहभागिताका लागि प्रक्रियामा रहेको तेक्वान्दो संघले जनाएको छ। एसियाली पारा खेलकुदको तेक्वान्दोमा भने पेरिस पारालिम्पिककी ऐतिहासिक काश्य विजेता पलेसा गोवर्धन विश्व वरियताका आधारमा छनौट भइसकेकी छिन्। नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लीग एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीएल को तेस्रो संस्करण असोजको दोस्रो साता हुने भएको छ। आयोजक इन्फिनिटी ड्रीम्सले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो संस्करण असोज 8 देखि 17 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आयोजना हुने जनाएको छ। यसअघि 2 संस्करण भव्य रूपमा सम्पन्न भएपछि तेस्रो संस्करण अझ वृहत र परिष्कृत रूपमा सञ्चालन गरिनेछ। यसअघि पहिलो संस्करण काठमाडौँमा आयोजना भएको थियो भने दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो। कर्णाली एसबीसले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो। दोस्रो संस्करणमा कर्णाली एसबीस सहित ललितपुर क्वीन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए। पोखरामा यही जेठ 30 गतेदेखि खेल सप्ताह हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्य सहित आउँदो असार 5 गतेसम्म खेल सप्ताह हुने भएको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताउनुभयो। खेल सप्ताहमा कुल 7 वटा खेल समावेश गरिएका छन्। तीमध्ये 2 वटा राष्ट्रिय स्तरका र 5 वटा ग्रासरूट तहका प्रतियोगिता हुने भएको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय स्तरमा मुआथाई र साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो, हकी, फुल कन्ट्याक्ट, कराते, टेबल टेनिस लगायतका खेल ग्रासरूट तहमा सञ्चालन हुने तयारी गरिएको त्यहाँबाट हाम्रा संवाददाता दीननाथ बरालले जानकारी दिनुभयो।
0: अब मौसम। आज राति मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.6 न्यूनतम 20.1 डिग्री सेल्सियस, वर्षा 3.3 मिलिमिटर, काठमाडौँको अधिकतम 27.5 न्यूनतम 19.6 वर्षा 6 मिलिमिटर, पोखराको अधिकतम 31.3 न्यूनतम 20 डिग्री सेल्सियस वर्षा 11.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 37.3 न्यूनतम 23.2 र दिपायलको अधिकतम 39.4 र न्यूनतम तापक्रम 22.6 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवनियुक्त गृहमन्त्री सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनद्वारा पद तथा गोपनीयताको शपथ। प्रतिपक्षी दलहरूको अवरोधका कारण आज पनि संसदको दुवै सदनको बैठक स्थगित। रोशी खोलामा पानीको बहाव बढ़दै गएपछि बीपी राजमार्गमा सवारी आवागमन बन्द। चालू आर्थिक वर्षको 10 महिनामा विप्रेषण आप्रवाहमा 41% वृद्धि र उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको 1 लाख अमेरिकी डलर शुल्कमा अमेरिकी संघीय अदालतको रोक। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। छैटौं पटक मन्त्री परिषद विस्तारसँगै सरकारले पाए पूर्णता। मन्त्रीहरूको वरियतामा समेत फेरबदल। नवनियुक्त गृहमन्त्री गुरूङद्वारा दरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा।
1: विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
0: राष्ट्रपाको प्रदेश अधिवेशन शुरू। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने। गुटका कारण कांग्रेस विभाजनको संघारमा।
2: सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
0: रेमिटेन्समा ऐतिहासिक वृद्धि। 10 महिनामै 19 खर्ब रूपियाँ भित्रियो। 2.5 महिनामा बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो। मापदण्ड विपरीत हेडलाइट र हर्न बजाउनेलाई अब कारवाही हुने।
3: पहिलो चोटिको लागि 500 जरिवाना गरिने, दोस्रो चोटिको लागि 1000 र तेस्रो चोटिको लागि 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
0: र एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान रोक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेश जाने माध्यम जस्तो बनेको छ। अब शिक्षा उत्पादन, कृषि, समुदाय र राष्ट्रिय आवश्यकतासँग जोड़िनु पर्दछ। शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने, पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले 6ठौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
1: विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम एसआईभीटी गठन गर्ने। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिने। ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टीम गठन गर्ने। हरेक फाइल खोलिन्छ। अब
5: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिनरात काम गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो।
6: भोलिदेखि टीम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि झुलो झुलो हिँडेर ठाउँमा पुगिँदैन। एकदम द्रुत गतिमा यो रात दिन काम गरेर अगाडि बढ्ने हो। 5 वर्षको हो यो के अरे सरकार, बढीमा 3 वर्ष, बढीमा है मैले यहाँ घोषणा गरेँ, म यो 3 वर्ष बस्ने हो यो मन्त्री भएर खाने।
5: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई पाँचौं वरियतामा राखेको छ भने उहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ। यस्तै विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरियता दिइएको छ। उहाँ मन्त्री सविता गौतमपछि रहनुहुनेछ। प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए। विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो 1:15 बजे बस्ने गरी स्थगित भएको हो। वडा पालिका र अधिकांश जिल्लाका अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो। बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युतम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले आफ्नो प्यानल सहित चुनावी तयारी गरिरहेका छन्। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो। समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
7: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी र आयो परामर्श सुन्नलाई हो। यो हामीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो। यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं। सबै प्रदेशमा जनसंगठनको सम्पर्कको त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
5: 2.5 महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 55 फार्म प्रभावित भएका छन् भने 4,79,156 पंक्षी नष्ट गरिएको छ। गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा 2 फार्म, चितवनवारा, नवलपरासी पश्चिम र महोत्तरी मा एक एक फार्म प्रभावित भएका छन्। सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो।
8: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त सकेसम्म हामीले पहिले नै भने जहाँ बर्ड फ्लू देख्छु त्यो भाइरस फेरि नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलिन नदिन संक्रमण थप फैलिन नदिनको लागि हामीले प्रयास गर्ने हो। यो विषाणुबाट सर्ने रोग हो। विषाणु चाहिँ अब जसरी पनि सर्न सक्ने भयो। एउटा त संक्रमित चाहिँ पन्छी र पछिल्लो बाटो लसुसबाट चाहिँ हुन सक्ने भयो। त्यसपछि यो जंगली चराहरूमा पनि कहिलेकाहीँ समस्याहरू देखिएको छ, त्यहाँबाट पनि आउन सक्ने भयो। फार्मको उचित सरसफाइ भएर पनि त्यहाँबाट आउन सक्ने भयो होइन। त्यसैले गर्दाखेरि आफ्नो फार्मलाई व्यवस्थित तरिकाले कुखुरा पालनहरू गर्नु पर्यो, आफ्नो फार्मलाई सरसफाई गर्नु पर्यो।
5: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। नेपाल राष्ट्र ब्याङ्कले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2% वृद्धि भई 19,16,40,00,000 रूपियाँ पुगेको छ। 90 अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह

0: अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ? सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो,
1: सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 164 उल्लेख भए अनुसार निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिको लागि 500 जरिवाना गरिने, दोस्रो चोटिको लागि 1000 र तेस्रो चोटिको लागि 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो। एन्फाको आर्थिक अनियमितताबारे छानबिनका क्रममा नेमुवाङ सहित